0: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-6001, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
9: अब के भन्नु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
8: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
10: हामी कहाँ उपलब्ध सेवाहरू?
11: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
10: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
13: मेरी आमोइनी घट बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
14: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
13: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
14: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
11: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका छ गुम्रासोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558723894, 9484148094।
15: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू:
17: दन्त परीक्षण तथा परामर्श सेवा,
16: दाँतको एक्सरे,
17: दाँत सफा गर्ने,
16: दाँत निकाल्ने,
17: दाँत भर्ने,
16: दाँतको जरादेखि उपचार गर्ने,
17: कृत्रिम दाँत लगाउने,
16: बच्चाहरूको दाँतको विशेष उपचार,
17: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
16: दाँतको कस्मेटिक उपचार,
17: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9558725188 र 9848401188।
16: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
17: डाक्टरद्वारा उपचार हुने रोगहरू:
16: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
17: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
18: बिरामी चेक जाँच हुने मिति: कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
19: नोट: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
20: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
18: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने? यात्रा तय गरौँ।
20: हाम्रा सेवाहरू: श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियोक, कोटखाई, लेह, लद्दाख, बेङ्गलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
18: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
21: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 9702779290, दाङ तुलसीपुरका लागि तारा सुनार 9820776940 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 9694938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
15: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
22: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857207756।
0: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
16: र 082-521-880।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: खबरमा प्रमुख खबरका शीर्षकहरू
3: राजदूतको सुनवाईमा देखियो संसदीय सर्वोच्चता प्रस्तावित दुईजनाको नाम अस्वीकृत 10 जनाको अनुमोदन प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूको माग
2: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि
3: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित फ्लाई दुबईले 7 महिना थप्यो पोखरा दुबई उडान तालिका काठमाण्डु उपत्यकाबाट मात्रै दशैंका लागि 3 दिनमा 1 लाख भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिए
2: कंगोमा इबोला संक्रमणबाट 4,000 भन्दा बढ़ी नागरिकको मृत्यु रोजगार र लगानी बढ़ाउन यूएनडीपीको पहल साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी
3: र नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण 10 राष्ट्रिय खेलकुदमा 32 खेलमै बागमती का 600 भन्दा बढ़ी खेलाड़ी सहभागी हुने तामझाम बिना एसियाडका पदक विजेता खेलाड़ी पुरस्कृत
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरको सबैभन्दा शुरूमा संसदीय सुनवाई समितिबाट दुईजना प्रस्तावित राजदूतका लागि प्रस्तावित व्यक्तिको अस्वीकृत भएको र 10 जनाको अनुमोदन भएको प्रसंग
2: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो त्यसपछि 4,000 भन्दा बढ़ीले आवेदन दिए त्यति ठूलो संख्यामा 13 जनाको नाम छनौट गरेर मन्त्री परिषद बैठकले 2 असोजमा संसदीय सुनाईका लागि पठायो संसदीय सुनाई समितिले सुनाईका क्रममा महिला हिंसा आर्थिक लेनदेन स्वार्थको द्वन्दको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ अर्का 1 जनाका विषयमा भने स्वार्थ द्वन्दबारे थप बुझ्नुपर्ने भन्दै होल गरिदिएको छ संसदीय सुनाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खडेलको नाम अस्वीकृत गरेको हो स्वार्थको द्वन्दको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकिरहेको छैन बाँकी 10 जना संसदीय सुनाई समितिबाट अनुमोदन भएका छन् संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिशमा प्रश्न उठेको छ राष्ट्रपाको सरकारले गरेको सिफारिशलाई राष्ट्रपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरिदिएको हो संसदीय सुनाई सम्पन्न भइसकेपछि सो विषयमा जानकारी गराउँदै समितिका सभापति बोधनारायण श्रेष्ठ
5: उहाँलाई सिफारिश गरेको पदमा नियुक्तिका लागि अनुमोदन गर्न चाहनुहुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस् उहाँलाई सिफारिश गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्न नचाहनुहुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस् सर्वसम्मत हुन्न भन्ने आवाज सुनियो नेपाल सरकारको मिति 2083/6/2 निर्णय अनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि मलेसियाका लागि प्रस्तावित श्री चुडामणि खरेल झापाको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम अस्वीकृत भएको सर्वसम्मत अस्वीकृत भएको घोषणा गर्दछु
3: अब बड़ा दशैंको प्रसंग दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका छन् यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या 1,17,614 रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सीआईएनसँग बताउनुभयो उहाँका अनुसार तीन दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या भित्रिने भन्दा 70,160 बढ़ी छ। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जाने यात्रुको चाप दिन प्रतिदिन बढ़िरहेको पनि उहाँले बताउनुभयो। विशेष गरी असोज 27 गते बाहिरिने यात्रुको चाप एकैपटक उल्लेखनीय रूपमा बढ़ेको छ। उहाँका अनुसार असोज 25 गते उपत्यकाबाट 8,526 सवारी साधनमा 52,827 यात्रु बाहिरिएका छन्। तीन दिनमा उपत्यकाबाट कुल 27,668 सवारी साधन बाहिरिएका छन् भने 24,635 सवारी साधन उपत्यकाभित्र प्रवेश गरेको पाइएको छ। बाहिरिएका यात्रुमध्ये 69,099 जना महिला र 1,18,685 जना पुरूष रहेको पनि प्रहरीले जानकारी दिएको छ। यात्रुको चाप बढ़ेसँगै सड़क सुरक्षा पनि कड़ा बनाइएको प्रहरीले दावी गरेको छ। असोज 25 देखि 27 गतेसम्म मापसे अर्थात मादक पदार्थ सेवन अन्तर्गत 119 यान्त्रिक अन्तर्गत 60 र लागू पदार्थ सेवन अन्तर्गत 9 कार्यवाहीमा परेको पनि प्रहरीले बताएको छ। दैनिक विवरण अनुसार 25 गते मापसे 66 र यान्त्रिक 5, 26 गते मापसे गरेका 53, यान्त्रिक 35 र लापसे अर्थात लागू पदार्थ सेवन गरेका 1 तथा 27 गते यान्त्रिक 20 र लागू पदार्थ सेवन गरेका 8 कार्यवाही गरिएको पनि प्रहरीले बताएको छ।
2: पछिल्लो 3 वर्षमा जिल्लामा प्रहरी परिसर काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटनामा 89 मुद्दा अदालतमा 35 मिलापत्र र अन्य कतिपयमा प्रमाण नपुगेको पनि कतिपय छानबिनले देखाएको छ। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14 साउन 2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा 1 वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाडौँ परिसरले 6 असार 2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1,485 उजुरी त्यस यता रहेका छन्। त्यस्तै गरी वडा निवेदनमा मिलापत्र भएकोमा भने 135 र 89 मुद्दा दायर भएको पाइएको छ। अन्य उजुरी मध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ। 4 वर्ष अघि मिटर ब्याज सम्बन्धी पीड़ितले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानून बनाएको थियो। शुरूमा सीडीयूलाई यस सम्बन्धी उजुरी लिएर छानबिन गर्ने अधिकार दिएकोमा 12 वैशाख 2081 अनुचित लेनदेन कारोबार सम्बन्धी छुट्टै कानून बनाएर प्रहरी मार्फत अनुसन्धान गरी मुद्दा चलाउन सक्ने अधिकार समेत दिएको छ। ठूलो संख्यामा उजुरी परे पनि मिटर ब्याज नै भएको भन्दै प्रमाण नहुँदा धेरैमा प्रहरीले निर्णय लिन नसक्ने अवस्था रहेको समेत बताइएको छ। आर्थिक लेनदेन नगद नै हुने र त्यसको प्रमाण नहुने भएकाले पनि अनुसन्धान कठिन हुने समेत प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।
3: अब बाढ़ी विपदको प्रभावको प्रसंग। पछिल्ला 3 ठूला विपदका कारण सड़क र पुलमा सबैभन्दा धेरै क्षति पुगेको पाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की झोलुङ्गे र क्यान्टी लिभर भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको हो। गत भदौ 10 गते आएको भोटेकोशी बाढ़ीले 31 पक्की पुल तथा 64 झुलुङ्गे पुलमा क्षति पुर्याएको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मरमत गर्ने तयारी गरिएको सरकारले जानकारी दिएको छ। असोज 9 देखि 11 गतेसम्मको लगातारको पानीले कालीगण्डकीको करिडोरमा पनि क्षति पुर्याएको जानकारी दिइएको छ। यसैबीच बाढ़ी पहिरो र कटानले छेदविच्छेद बनाएको कालीगण्डकी करिडोरको बेनी जोमसुम सड़क खण्ड 2 साताको प्रयासपछि सञ्चालनमा आएको छ। सड़क खुलाउनका लागि सड़क कार्यालयले ठूलै आकारमा जनशक्ति र उपकरण परिचालन गरेको थियो। अहिलेका लागि सड़क खुलेको भए पनि यात्रा सहज नभएको सड़क विभागका प्राविधिकहरूले बताएका छन्। सड़क सञ्चालनमा आएसँगै कोराला नाकामा रोकिएका गाड़ी, दशैंका लागि चीनबाट भित्रियाएका लत्ता कपड़ा र मुस्ताङमा उत्पादित स्याउ पोखरा काठमाडौँ सहितका शहरका लागि हिँडाइएको पनि जानकारी दिइएको छ। त्यसबाहेक सड़क खण्डका बीचबीचमा रोकिएका सवारी साधन पनि पार गराइएको छ। यसैबीच रसुवाको भोटेकोशी भाडीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 घरधुरीले प्रति परिवार 45,000 रूपियाँका दरले नगद प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूडब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सीआईएनसँग कुराकानी गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो।
6: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरबुरलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाँदरले खेतीपातीमाथि खेती बालीमा किसानलाई दुःख दिन थालेपछि वैकल्पिक खेतीको बहस।
7: हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला? हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ।
3: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
9: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
8: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
9: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98-417-55-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
11: पशुको उपचार चुनौतीपूर्ण बनेको छ, यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन शुरू शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार गर्न जाइकाको सहयोगमा गुरु योजना तयार पारिएको र सोही गुरु योजना अन्तर्गत रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढ़ाइएको छ। अध्ययनले काठमाडौँ उपत्यकाको कुल 77 किलोमिटर सड़क खण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखिएको छ, जसमध्ये कुल 52 किलोमिटरमा आकाशे र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखिएको छ। हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा विपत्ताको एकिङ विवरण बुझाउन आग्रह शीर्षकमा भोटेकोशी बाढ़ीपछिको खबर प्रकाशित छ। रसुवाको भोटेकोशीमा गत भदौ 10 गते आएको बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिङ गर्ने स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। भित्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहल शीर्षकको अर्को खबर प्रकाशित छ भने मतदाता सूचीबाट 3,500 नाम हटाइयो शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा सरकारको 6 महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमित शीर्षकको खबर प्रकाशित छ। पीपीए गर्दा त्यस्तै राज्यलाई कस्तो किसिमको व्यवहार पर्ने हो, निजी क्षेत्रलाई कसरी सम्बोधन गर्ने, साथै आर्थिक पाटो जोड़िएको संवेदनशील विषय भएकाले समेत समय लागेको हो। विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मापदण्ड तयार गरिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। निजी कम्पनीलाई विद्युतीय व्यापारको आश्रयपत्र खुलाउने तयारी पूरा भएको र बिजुलीमा 5% भ्याट हटाउने निर्णय पनि आउँदो मन्त्रीपरिषद बैठकले गर्ने समेत खबरमा उल्लेख छ। त्यस्तै गत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धि दर 4% शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धि दर 4% रहेको प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो प्रकाशित गरेको मौसम प्रभाव समायोजन गरिएको तथ्याङ्क अनुसार चौथो त्रैमासमा कुल ग्रास्त उत्पादन आधारभूत मूल्यमा 4% बढ़ेको अनुमान गरिएको हो। यसै 3 दिनमा 1,78,087,000 यात्रु उपत्यकाबाट बाहिरी शीर्षकको खबर पनि कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै वाणिज्य बैंकहरूको नाफा 6% बढ़्यो शीर्षकको खबर भित्र पृष्ठमा प्रकाशित छ।
3: कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको भारत भ्रमण मंगिर दोस्रो साता ठूला परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको हो। गत 13 चैतमा सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर अर्थात 7-9 मंगिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको दावी गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा साझा सरोकारलाई सँगै अघि बढ़ाउने सातै प्रदेशको प्रतिबद्धता शीर्षकमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छ। संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने, अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने मुख्यमन्त्री सम्मेलनको निर्णय भएको छ। देउबा पक्षको वडा अधिवेशन अधूरो शीर्षकमा कुलचन्द्र न्यौपाने लेख्नुहुन्छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिको भनाई उद्धृत गरिएको छ। भित्रीपन्नामा घाँस गोबर गर्ने किसान जब दीक्षित भए शीर्षकमा संगम प्रसाईले सिन्धुलीबाट लेख्नु भएको छ। जीवनमा कहिल्यै उहाँले विद्यालय टेक्नु भएन, औपचारिक शिक्षा पनि लिनु भएन, तर 70 वर्षको उमेरमा प्रमाणपत्र सहित दीक्षित हुँदा कमला सुवेदीको खुशीको सीमा छैन। यो दीक्षान्त कुनै परम्परागत कलेज वा विद्यालयको होइन। पशुपालन सम्बन्धी 4 वर्षको तालिम पूरा गरेपछि उहाँले सिन्धुलीको कमलामाई नगरपालिकामा संचालित कृषक पाठशालाका 48 कक्षा पूरा गरेर प्रमाणपत्र सहित शिक्षित हुनुभयो। अब उहाँको सपना छ उन्नत जातको गाई पालेर छोराले जस्तै राम्रो आमदानी गर्ने। अरू महिलाहरूको बारेमा पनि यो समाचारमा विवरणमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा इजरायल पठाउने नाममा ठगी शीर्षकमा खबर छ। रमेश धुमाला लेख्नुहुन्छ, नक्कली भूटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाण्डुले गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली धन्दाबाट शुरू भएको काण्डले पूर्व गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीसम्मलाई तान्यो। कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौला गाईले मन्त्री परिषदको नक्कली निर्णय देखाएर पैसा उठाएको अनुसन्धानबाट देखिएको छ। यसमा चौला गाईले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम पनि बेचेको उल्लेख गरिएको छ। कर्मचारीको स्वास्थ्य बीमा गराउनु शीर्षकमा अर्को खबर छ भने साइबर ठगी रोक्न बैंकमा अब 24 घण्टा सम्पर्क व्यक्ति रहने बारेमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदामा हुन सक्ने साइबर ठगी तथा वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खातामा पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि उल्लेख गरिएको छ। निजी क्षेत्रले पनि अब पाठ्यपुस्तक छाप्न पाउने बारेमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा भित्रीपन्नामा संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग, अविलम्ब प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो, 12 दिन ढिलो गरी नेपालबाट मनसून बाहिरिएको बारेमा खबर छ भने बाढ़ीमा हराएका मकवानपुरका 58 जनाको विवरण प्रमाणीकरण गरिने बारेमा पनि खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमणबाट मृत्यु हुनेको संख्या 4381 पुगेको छ। गत मे 15 प्रकोप घोषणा गरिए यता नै 9000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सार्वजनिक पछिल्लो विवरण अनुसार संक्रमितको कुल संख्या 9066 पुगेको छ। संक्रमित मध्ये मृत्यु हुनेको अनुपात 48.3% रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि यसको उपचारका लागि चिकित्सकहरूले नियमित रूपमा परीक्षण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। मध्यपूर्वमा बढ़दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्र समक्ष थप चुनौती सिर्जना रहेको समेत बताइएको हो। बैंकमा जारी आईएमएफ र विश्व बैंकको आर्थिक वार्षिक बैठकका क्रममा आयोजित एक कार्यक्रममा आईएमएफले सो कुरा बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले विकासशील देशमा लगानी बढ़ाउन र रोजगारी सृजना गर्न दुई विश्वव्यापी पहल शुरू गरेको जनाएको छ। आगामी 15 वर्षमा 1.20 करोड़ युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि तीमध्ये 80 करोड़ले रोजगारी नपाउने जोखिम रहेकाले केही विषयहरू अप्नाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। यी पहलले विकासशील अर्थतन्त्रमा लगानी परिचालन गर्न, व्यावसायिक वातावरण सुधार र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य समेत राखेको बताइएको छ।
3: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुदमा पदक जितेका कराते र महिला कबड्डी टोलीका खेलाड़ीको खातामा हिजो सरकारी पुरस्कार रकमको घण्टी बजेको छ। गत शुक्रबार बसेको मन्दिर परिषद बैठकले एसियाडमा काँस्य पदक जितेका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई तत्काल नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। जापानको आइची नागोयामा सम्पन्न एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदक जितेको थियो। कराँतेका तेन्जिङ शेर्पाले व्यक्तिगततर्फ काँस्य जित्नु भएको थियो भने महिला कबड्डी टीमले पनि काँस्य पदक जितेको थियो। पदक जितेका खेलाड़ीले अघिल्लो संस्करणमा पाएको रकम भन्दा कम पुरस्कार पाएको पनि उल्लेख गरिएको छ। यी एभीएम टेबल टेनिस क्लबका रूबिन महर्जन र इभाना थापाले बुधबार हिजो नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। 21 वर्ष मुनिको किङ्स सिंगल्सको बोइजमा रूबिन र गर्ल्समा इभाना विजेता हुनुभएको आजका सबैजसो पत्र पत्रिकाले पनि खबर छापेका छन्। र बागमती प्रदेशले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका 32 खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ। प्रदेश खेलकुद विकास परिषदका अनुसार बागमतीबाट 600 56 खेलाड़ी सहित कुल 782 जना सहभागी हुनेछन्। परिषदका सदस्य सचिव दीपक लामाले खेलाड़ी बाहेक प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता र मेडिकल टोली गरी थप 126 जना पनि सहभागी हुन लागेको जानकारी दिनुभयो।
2: बाँदरले नखाने खेतीपातीको सिफारिशमा बिग्रेको जोड़ र विकल्प कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
14: डाक्टरद्वारा उपचार हुने रोगहरू
13: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
14: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
15: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
16: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
17: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
18: बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
7: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको त्यसको आंकड़ा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि

0: आशा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन? स्थानीय सरकारको सहयोगमा, वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
1: प्राणी शास्त्री डाक्टर मुकेश चालिसीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: राजदूतको सुनाईमा देखियो संसदीय सर्वोच्चता प्रस्तावित दुईजनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीको माग।
1: काठमाण्डु प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमाले भित्रै चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि।
2: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, बाँदरबाट खेतीपाती जोगाउन वैकल्पिक खेती गर्न विज्ञको सुझाव, फ्लाई दुवैले 7 महिना थपे पोखरा दुवै उडान तालिका।
1: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगारी र लगानी बढ़ाउन यूएनडीपी को पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी।
2: र 10 राष्ट्रिय खेलकुदका 32 खेलमै बागमतीका 656 खेलाड़ी सहभागी हुने, तामजाम बिने एसियाडका पदक विजेतालाई पुरस्कार वितरण, नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र सत्ताधारी दल, जहाँ सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारसँग र विभिन्न राजनैतिक भेटघाटमा पनि सरकार ढल्न लागेको भन्ने विषयमा लाग्ने आरोप र त्यसबारेमा नढल्ने बारेमा पटक पटक स्पष्टीकरण दिँदै आउनु परेको छ। सरकारको नेतृत्व प्रधान मन्त्रीले गर्ने र पार्टीको नेतृत्व आफूले सञ्चालन गर्ने, आफू नै त्यसमा सक्रिय रहने भनेर भन्दै आउनु भएको छ। यहाँ एउटा खुला स्थान छ जहाँ एउटा कुर्सी छ, जुन कुर्सी मक्किएर भाँचिन थालेको जस्तो पनि देखिन्छ, पछाडितिर ढल्केको छ। त्यही कुर्सीमा प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति बसेका छन्। आँखामा चश्मा छ र फरक्क फर्केर पछाडितिर हेर्दै गर्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति पुगेका छन्। औंलो ठड्याउँदै केही भनिराखेका छन्। माथि यस्तो लेखेको छ, सरकार ढल्दै त ढल्दैन, म ढल्नै त दिन्न।
2: हस्त प्राविधिक साथी रवि ढितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಜ್
1: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98568384443 र 98105597272।

0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
4: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
3: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडे किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडे किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
4: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
5: खाउन पिउन नयाँ लगाई हामी पिङ खेलाउन।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
7: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 MHz।

0: नमस्कार तथा सुप्रभात रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल असोज 29 गते तदनुसार सन् 2026 अक्टोबर 15 तारीक विश्व हात धुने दिवस बिहिबार।
1: धानको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम सल्यानको रेडियो कपुरकोट, रेडियो राप्ती, रोल्पाको रेडियो होलेरी, रूकुम पश्चिमको रेडियो नयाँ नेपाल र प्युठानको रेडियो झुलनीबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: मकै खेती गर्ने तरिका फेरिँदै आधुनिक खेतीमा योगदान पुर्याउने 30 जना कृषक सम्मानित। कृषि यन्त्रले किसानलाई धान भित्र्याउन सहज।
1: सल्यानमा चार पर्वलाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रका सड़क बाटोहरू मरमत गरिँदै भेरी बबई ड्राइभर्सन बहुद्देश्य आयोजनाको काम अबको 3 वर्षभित्र सक्ने लक्ष्य।
0: र रोल्पामा परम्परागत मादल बनाउने पेशालाई निरन्तरता दिँदै आज भोलि भ्याई नभ्याई कर्णाली प्रदेश क्रिकेट छनौटमा रूकुम पश्चिमको पहिलो जीत।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आजको परिवेशमा आज हामीले दाङबाट प्रकाशित विभिन्न दैनिक पत्रिकाले छापेका खबरहरू, विभिन्न अनलाइन संस्करणमा रहेका खबरहरू र प्रकृति न्यूज डेस्कमा रहेका खबरहरू प्रसारण गर्नेछौ। आज हामीलाई दाङबाट प्रकाशित हुने नयाँ बुध राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्।
1: घोराई इन्जिनियरिङ क्याम्पसको बन्दै भवन, तुलसीपुर लुम्बिनीमा पूर्वाधार विकासलाई प्राथमिकता, 10 राजदूतको नाम सर्वसम्मत अनुमोदन, कृषि यन्त्रले किसानलाई धान भित्र्याउन सहज, विपद पछिको पुनर्निर्माणमा 5.5 खर्ब आवश्यक शीर्षकमा गोरक्ष राष्ट्रिय दैनिकले पहिलो पृष्ठमा खबर छापेको छ।
0: आजको नयाँ बुध राष्ट्रिय दैनिकले फेरिँदै मकै खेती गर्ने तरिका, बदलिँदै देउखुरी, श्रमदान गरेर देश बनाउन सकिन्छ साम्पाङ, तुलसीपुरमा रगत अभाव, बाढ़ीको क्षति पुनर्निर्माणका लागि 5.5 खर्ब लाग्ने लगायतका खबरहरू पहिलो पृष्ठमा छापिएको छ।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। दिगो गुणस्तरीय सुरक्षित पूर्वाधार निर्माणलाई जोड़ दिँदै प्रदेश सरकारले सड़क, पुल, सड़क सुरक्षा तथा विपद व्यवस्थापन कार्यक्रमका लागि उल्लेख्य बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले रणनीतिक सड़क सञ्जाल विस्तार बहुवर्षीय आयोजना समयमै सम्पन्न गर्ने, सड़क सुरक्षामा सुधार ल्याउने तथा निर्माणाधीन र नयाँ पूर्वाधारको गुणस्तर सुनिश्चित गर्ने कार्यक्रम अघि सारेको छ। प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासका लागि सड़क पूर्वाधारलाई आधारभूत संरचनाका रूपमा लिँदै ग्रामीण क्षेत्रको पहुँच विस्तारलाई प्राथमिकता राखेको छ। चालू आर्थिक वर्षको बजेट अनुसार आयोजना छनौट गर्दा प्रादेशिक सड़क सञ्जाल गुरू योजनामा समावेश भएका सड़कलाई प्राथमिकता दिइने भएको छ। गुरू योजनामा समावेश सड़कको नक्साङ्कन तथा प्राथमिकताका आधारमा लगानी योजना तयार गर्न आवश्यक बजेट समेत विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ। यसबाट प्रदेश स्तरका सड़क पूर्वाधारको दीर्घकालीन योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ। हालसम्म पक्की सड़कको पहुँच नपुगेका स्थानीय तहका केन्द्र, आर्थिक तथा उत्पादनका केन्द्र, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई 12 महिना सञ्चालन योग्य सड़क मार्फत राजनीतिक तथा राष्ट्रिय राजमार्गसँग जोड्ने प्रदेश सरकारको लक्ष्य रहेको छ।
0: मकै खेती वर्षे हुन्थ्यो, बर्खे हुन्थ्यो, किसान त्यसैमा व्यस्त हुन्थे, तर यो समयमा गरिएको मकैले राम्रो उत्पादन दिँदैनथ्यो। त्यही भएर किसानलाई हिउँदे र वसन्ते मकै खेतीमा संलग्न गराउने गरी कार्यक्रम केन्द्रित भयो। तत्कालीन अवस्थामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा मकै सुपर जोन लागू गरियो। त्यसको प्रभावले अहिले मकै खेतीको चक्रमा नै परिवर्तन आएको छ। पहिला मुस्किलले दुई बालीसम्म खेती हुने यहाँ अहिले सजिलो गरी तीन बाली किसानले भित्र्याउँदै आएका छन्। बर्खे मकैको सट्टा किसानले हिउँदे र वसन्ते मकै लगाउन थालेका छन्। वसन्ते सिजनमा देउखुरीमा धेरै जमिन बाँझो रहन्थ्यो। खडेरी हुने समयमा अहिले सिंचाई सुविधा पुगेपछि हरियाली छाउने गरेको छ, तर अहिले यो समयमा बाँझो जमिन भेटाउन मुस्किल परेको छ। खेती प्रणालीमै आएको सुधारले मकैको उत्पादन र उत्पादकत्व दुवैमा सफलता मिलेको छ। सिंचाई सुविधा विस्तार, कृषि यान्त्रिकीकरण, उन्नत बिउको प्रयोग र व्यावसायिक उत्पादनमा जोड़ दिएपछि मकै खेतीको क्षेत्रफल र बाली लगाउने सिजनमा समेत परिवर्तन आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङका अनुसार आर्थिक वर्ष 2073-74 मकै सुपर जोन क्षेत्रमा वसन्ते मकै खेतीको हिस्सा 15.53% मात्र थियो, तर आर्थिक वर्ष 2079-80 आइपुग्दा उक्त बढ़ेर 53.68 समेत पुगेको बताइएको छ। यता खेती प्रणालीमा आएको परिवर्तन, कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषि विकासमा योगदान पुर्याउने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङले 30 कृषकलाई सम्मान समेत गरेको छ। हिजो लमैमा आयोजित कृषक सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। फेरिदै मकै खेती गर्ने तरिका, बदलिँदै देउखुरी, आधुनिक खेतीमा योगदान पुर्याउने 30 कृषक सम्मानित, दशरथ घिमिरे लेख्यो खबर, आजको इग्बो दैनिकमा छापिएको छ।
1: नेपालीको ठूलो चाड दशैं तिहार नजिकै गर्दा सुनिल स्मृति गाउँपालिका एक घोडा गाउँका किशन सुनार र हरि सुनारलाई मादल बनाउन र मरमत गर्न भ्याइ नभ्याइ छ। सुनार दाजुभाइ बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म नयाँ मादल बनाउन र पुराना मादल मर्मत गर्नमै व्यस्त हुनुहुन्छ। सुनिल स्मृति गाउँपालिका दुई खुङरी चतुर्भुजमा मादल पसल सञ्चालन गर्दै आएका उहाँहरूले यति बेला मादलको सिजन चलेसँगै कामको चटारो बढ़ेको हो। अन्य समयमा प्राय सुनसान रहने उहाँहरूको पसलमा अहिले ग्राहकहरूको भीड़ लाग्न थालेको छ। रोल्पा र प्युठान आसपासका क्षेत्रका नागरिक देउसी भैलो खेल्न मादल मर्मत गर्न यहाँ आउने गरेका छन्। मादल बनाउने काम झन्झटिलो र मेहनत धेरै लाग्ने भएकाले कतिपयले पुर्ख्यौली पेसा त्यागेका छन्। तर सुनार दाजुभाइले भने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको छ। सानै उमेरदेखि बुबाले घरमा मादल बनाएको देखेर सिकेका उहाँहरूले अहिले यसलाई व्यावसायिक रूपमा अघि बढ़ाउनु भएको छ। यसबाट मनग्य आमदानी समेत भएको छ। शुरूमा यो व्यवसायमा खासै भविष्य नदेखिएका उहाँहरूले पछिल्लो समय यसै पेसामा सक्रिय हुनुभएको छ। मादल विभिन्न सांस्कृतिक कार्यक्रममा प्रयोग हुने भए पनि तिहारमा देउसी भैलो खेल्ने बढ़ी प्रयोग गरिन्छ। अन्य समयको तुलनामा दशैं र तिहारमा माग बढ़ने गरेको किशन बताउनुहुन्छ। चार पर्व नजिकै गर्दा मादल बनाउनलाई भ्याइ नभ्याइ शीर्षकमा भरत विश्वकर्माले समाचार लेख्नु भएको छ। गोरक्षी राष्ट्रिय दैनिकमा
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संगठन विस्तार र सुदृढीकरण गर्ने उद्देश्यले सल्यानका 10 स्थानीय तहमा हामी आउँदैछौ अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत 2 टोलीले अगुवा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेका हुन्। प्रतिनिधि सभा सदस्य रमेश कुमार सापकोटा र कर्णाली प्रदेश महामन्त्री ललित चन्दको नेतृत्वमा रहेको टोलीले प्रदेश सभा क अन्तर्गतका बनगाट कुमिटी नगरपालिका, बागचोर नगरपालिका, कुमाक गाउँपालिका, दार्मा गाउँपालिका र सिद्धक कुमाक गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको रासोपा सल्यानले जनाएको छ। यस्तै प्रतिनिधि सभा सदस्य बुद्धि प्रसाद पन्त र जिल्ला सभापति प्रकाश नेपालीको नेतृत्वमा रहेको टोलीले प्रदेश सभा ख अन्तर्गतका शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कप्रकोट गाउँपालिका र कालीमाटी गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम गरेको रासोपा सल्यानले जनाएको छ। विभिन्न अनलाइनमा यो खबर प्रकाशित भएको छ।
1: गढवा गाउँपालिका 5 बोधीपुर निवासी किसान पतिराम चौधरीले विगत 4 वर्षदेखि 17 कट्ठा खेतमा धान खेती गर्दै आउनुभएको छ। परिवार ठूलो हुँदा 17 कट्ठा खेतको धानबाली भित्र्याउन सजिलो थियो। गाउँमा पालो गर्दै काट्दा 6-7 दिन धान काट्ने समय लम्बिन्थ्यो, तर पछिल्लो समयमा परिवार सानो भएको र गाउँमा काम गर्ने मानिस नहुँदा धान काट्न समस्या हुने गरेको थियो। गाउँमै धान काट्ने च्याम्फा ट्र्याक्टरको सुविधा भएपछि भने धान भित्र्याउन सहज भएको छ। पहिले धान काटेदेखि घरमा भित्र्याउँदासम्म छ सात जना लाग्ने गरे पनि पछिल्लो समय कृषि यन्त्रको सहयोगले तीन चार दिनमै काट्ने दाउने र घर भित्र्याउन सकिने बताउनु भएको छ। यन्त्र प्रयोग गर्दा पैसा खर्च हुने भए पनि समयमै बाली भित्र्याउन सकिने भन्दै किसान चौधरी भन्नुहुन्छ। सानो परिवार भए पनि प्रविधिको विकासले खेती गर्न सजिलो भएको छ। धान काट्नेदेखि दाउनेसम्म प्रविधिले गर्ने गरेको छ। प्रविधिको सहायताले कृषि काममा धेरै सहयोग पुगेको भन्दै थोरै परिवार भएका व्यक्तिले धेरै खेती गर्न सकिने उहाँले बताउनुहुन्छ। दशैं नजिकिँदै गर्दा खेतमा धान पाकेपछि सोही ठाउँ निवासी लालबहादुर रावतले पनि रिपरको सहायताले 18 कट्ठा क्षेत्रफलको खेतको धान काटेको बताउनु भएको छ। कृषि यन्त्रले किसानलाई धान भित्र्याउन सहज, लियादर ओलीले गोरक्षे राष्ट्रिय दैनिकमा समाचार लेख्नु भएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङले श्रम दान गरेरै देश निर्माण गर्न सकिने बताउनु भएको छ। उहाँ हिजो दाङ आइपुग्नु भएको हो। दाङको लमैमा भएको पार्टी प्रवेश कार्यक्रम, त्यस्तै गरी घोराईमा आयोजित फुटबल प्रतियोगिता कार्यक्रमको उद्घाटन तथा नेपाल मगर संघले घोराईमा आयोजना गरेको भेटघाट कार्यक्रममा समेत उहाँ सहभागी हुनुभएको हो। ती कार्यक्रमहरूलाई सम्बोधन गर्दै उहाँले श्रमदान गरेरै देश बनाउन सकिनेमा जोड़ समेत दिनुभएको छ। साथै उहाँ हिजो बेलुका तुलसीपुर आइपुग्नु भएको हो। साथै आज बिहान तुलसीपुर स्थित एयरपोर्टको अवलोकन गर्ने र आज नै बर्दिया जाने कार्यक्रम रहेको श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेशका सहसचिव टोपबहादुर महतराले जानकारी दिनुभएको छ। आजका पत्र पत्रिकाले यो खबर छापेका छनृ।

0: चाडपर्व नजिकैसँगै सल्यानका ग्रामीण सड़कको मर्मत सम्भार तीव्र पारिएको छ। वर्षायाममा बिग्रिएका तथा अवरूद्ध भएका सड़क मर्मत गरी चाडपर्वका बेला गाउँ बस्तीमा आवागमन सहज बनाउन जिल्लाका स्थानीय तहहरू जुटेका छन्। जिल्लाका 10 वटै स्थानीय तहले ओडा गाउँ तथा बस्तीसम्म जोड़िएका सड़क सञ्जाललाई प्राथमिकतामा राखेर मर्मत सम्भार गरिरहेका छन्। कालीमाटी गाउँपालिकाले 7 वटै ओडाका अधिकांश ग्रामीण सड़क मर्मत गरिसकेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर ओलीका अनुसार अघिल्लो पटकको लगातार वर्षाका कारण अवरूद्ध भएका 4 दर्जन भन्दा बढ़ी सड़कको मर्मत भइरहेको छ। छत्रेश्वरी गाउँपालिकाले पनि अधिकांश ग्रामीण सड़क मर्मत गरिसकेको जनाएको छ। बाँकी क्षेत्रमा समेत मर्मतको काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले बताउनु भएको छ। यसैबीच सल्यानको प्रमुख सड़कका रूपमा रहेको राप्ती राजमार्गको निर्माणाधीन सड़कमा सुरक्षित आवागमन सुनिश्चित गर्न स्थानीय प्रशासन र सरकारवाला निकायले चासो देखाएका छन्। केही दिन अघि कपुरकोट गाउँपालिकामा बसेको बैठकले अरिंगाले फेदी टुनी बोर्ड तथा राम्री हर्नेटी सड़क खण्डमा भइरहेको स्तर उन्नतिको काम चाडपर्वका बेला यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राखेर अघि बढ़ाउने निर्णय गरिएको थियो। शंकर केसीले लेखेको खबर आजको गोरक्षी राष्ट्रिय दैनिकमा छापिएको छ।
1: तुलसीपुरमा रगतको अभाव लगायतका खबरहरू अझै बाँकी नै छन्। आजको परिवेश सुन्दै गर्नुहोला।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: यो छोटो विश्रामपछि आजको परिवेशमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: रक्तदान कार्यक्रम पर्याप्त नहुँदा रक्त संचार केन्द्र तुलसीपुरमा रगत अभाव भएको छ। केन्द्रमा एबी पोजिटिभ बाहेक अन्य सबै रक्त समूहको रगत अभाव भएपछि बिरामीलाई आवश्यक परेको रगत समयमा रगत उपलब्ध गराउन कठिनाई हुन थालेको छ। रक्त संचार केन्द्र तुलसीपुरका प्राविधिक सहायक रेखा चौधरीका अनुसार असोज महिनामा एउटा मात्रै रक्तदान कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा पनि पर्याप्त रगत संकलन हुन नसकेपछि केन्द्रमा रगत अभाव देखिन थालेको हो। तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा मात्रै 80 जना भन्दा बढ़ी बिरामीले डायलासिस सेवा लिइरहेका छन्। डायलासिस गराउने बिरामीले हप्तामा 2 पटक उपचार गराउनु पर्ने र एक पटकमा 2-3 पिण्डसम्म रगत आवश्यक पर्ने गरेको चौधरीले बताउनु भएको छ। डायलासिस गराउने बिरामीसँगै सुत्केरी, विभिन्न कारणले रगतको कमी भएका बिरामी तथा सिकल सेल र थालासेमियाका बिरामीलाई समेत रगत आवश्यक पर्ने भएकाले माग व्यवस्थापन गर्न चुनौती थपिएको चौधरीले बताउनु भएको छ। अहिले एक्सचेन्ज गरेर मात्रै रगत दिनुपर्ने अवस्था छ। कतिपय अवस्थामा दाता तत्काल आउन नसक्ने तर बिरामीलाई रगत उपलब्ध गराइहाल्नुपर्ने हुन्छ। चौधरीले भन्नुभयो, आजसम्म त जेनतेन रगतको व्यवस्थापन गरेका छौं तर अब निकै कठिन हुने अवस्था छ। तुलसीपुरमा रगत अभाव, एकराज भण्डारीले नयाँ युगबोध राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: विद्युत र सिंचाई सुविधा उपलब्ध गराउने उद्देश्यका साथ 15 वर्ष अघि थालिएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अबको 3 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको 70% काम सकिएकाले बाँकी रहेको 30% काम अबको 3 वर्षभित्र सक्ने लक्ष्य लिइएको हो। यो अवधिमा वित्तीय प्रगति भने 57% छ। आर्थिक वर्ष 2068-69 आयोजनाको काम शुरू भएको थियो। टनेल बोरिङ मेसिन टीबीएम प्रविधिको प्रयोग गरेर तोकिएको समय अघि नै आयोजनाको 12.20 किलोमिटर सुरुङ खनिसके तापनि दोस्रो चरणको काममा निकै ढिलासुस्ती भएको पाइएको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सीडीई भरत पाठकले आयोजनालाई आर्थिक वर्ष 2027-28 सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरिएको बताउनु भएको छ। सोही अनुरूप आयोजनाको 5 मुख्य ठेक्का मार्फत काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभएको छ। गोर्खापत्र अनलाइनमा यो खबर प्रकाशित भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक, वस्तुपरक र पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्य सहित यो रूपरेखा ल्याएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटका लागि 4 मुख्य आधारहरू तय गरिएका छन्, जसमा लिडरशिप एकेडेमीको प्रशिक्षणलाई 25%, पोलिटिकल प्रोक्सिमिटी अर्थात राजनीतिक निकटता तथा पृष्ठभूमिलाई 25%, समावेशितालाई 10% र पार्टी सदस्यहरूको मतदानमा आधारित प्रारम्भिक मतदानलाई 40% अंकबार छुट्याइएको छ। त्यस्तै पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर तथा वडा अध्यक्षका साथै महानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य पदका हकमा अधिकतम 15%सम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। यदि कुनै असाधारण परिस्थिति सृजना भएर निर्धारित विधि बाहिर गएर उम्मेद्वार छनौट गर्नु परेमा त्यसका लागि पार्टी केन्द्रीय समितिले तत्काल काम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट अनुमोदन गराउनु पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। यस प्रक्रियालाई क्याबिनेट क्लब, लिडरशिप एकेडेमी र प्राथमिक चुनावको अर्को प्रारूपका रूपमा हेरिएको छ। राष्ट्रपतिद्वारा पालिका चुनाव 2083 उम्मेद्वार छनौट रूपरेखा सार्वजनिक शीर्षकमा उज्यालोमा खबर छापिएको छ।
1: बडा दशैंको 5 दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5 रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कृष्मांडा र 5 दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै 6 दिन सत्यायनी, 7 दिन कालरात्री, 8 दिन महागौरी र 9 दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी र श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ समेत गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। आज बडा दशैंको 5 दिन उज्यालो अनलाइनमा यो खबर प्रकाशित भएको छ।
0: र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश छनौटको पुरूष क्रिकेटमा रूकुम पश्चिमले पहिलो जित हासिल गरेको छ। बुधबार भएको पहिलो खेलमै रूकुम पश्चिमले जित दर्ता गरेको हो। रूकुम पश्चिम सल्यान विरूद्ध 5 विजयी भएको थियो। टस जितेर ब्याटिङमा उत्रिएको सल्यानको 14 ओभर 3 बलमा सबै 10 गुमाउँदै 84 बनाएको थियो। सल्यानका लागि सुरेश सुनारले सर्वाधिक 25 योगदान गर्नुभएको थियो। कप्तान मोहन केसी र सन्दीप गन्धर्वले 10-10 रन बनाउनुभयो भने अन्य ब्याटरले सम्झनालायक रन बनाउन सकेनन्। सल्यानलाई सस्तैमा समेट्न विनोद विक, अरविन्द घर्ती, कुणाल रावत र सुधीर चन्द्रले 2-2 विकेट लिनुभएको थियो। प्रतीक गिरीले 1 लिनुभयो। 85 रनको लक्ष्य सहित जवाबी ब्याटिङमा उत्रिएको रूकुम पश्चिमले 12.2 ओभरमा 5 क्षतिमा लक्ष्य भेटाएको थियो। रूकुम पश्चिमका लागि अरविन्द घर्तीले 9 बलमा 30 रनको आक्रामक पारी खेल्नुभयो। कुणाल रावत रावलले 22 र रामकृष्ण परियारले 16 रनको योगदान गर्नुभयो। सल्यानका विक्रम रोका र सन्दीप गन्धर्वले 2-2 विकेट लिनुभयो। छनौटमा सहभागी कर्णाली 6 जिल्लालाई 2 समूहमा बाँडेर खेल सञ्चालन भइरहेको छ। छनौटको समूह एमा रूकुम पश्चिम सहित सल्यान र कालीकोट रहेका छन् भने अब रूकुम पश्चिमको अर्को खेलमा कालीकोटसँग प्रतिस्पर्धा गर्नेछ। समूह बीमा सुर्खेत दैलेख र जाजरकोट रहेका छन्। कर्णाली प्रदेश क्रिकेट छनौट रूकुम पश्चिमको पहिलो जित शीर्षकमा कखरा अनलाइनमा खबर रहेको छ।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छौं। नमस्कार।

0: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
1: र 082-521-880।
2: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
1: जनहितमा रेडियो प्रकृति

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 7 बजेको प्रकृति समय सन्देश, बासी र सडे गलेका खानेकुराहरू नखाऊ।
2: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
3: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौँ।
2: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
3: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
4: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072779। दाङ तुल्सीपुरका लागि तारा सुनार 98206694040 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 96994383695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
7: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
8: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
7: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
8: यसका बाजे लाट्टाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गए, अहिले भट्क कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, सिसौ, असना, सालको चौकस, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
10: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुम्रासो दान, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9484814894।
11: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188।
15: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके।
16: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
15: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
15: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
17: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
18: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
2: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, जाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने, कैसीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ SBI बैंकको ATM अगाडि। प्रोपराइटर अजय दिक। मोबाइल नम्बर 98465 55452।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: खुसीको खबर,
8: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680719194 र 98281556।
6: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जेती दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका

0: माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9835327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
2: डाक्टर द्वारा उपचार हुने रोगहरू
1: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
2: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार, 2 गते सोमबार बेलुकासम्म।
0: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
5: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: Tom Tomando Tomo Jadney Gatch.
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847055065। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487060011 र 98578404601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
4: डाक्टरद्वारा उपचार हुने रोगहरू
3: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
4: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
5: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
6: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: मेरा त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन

0: नमस्कार, बिहान 8 बजेको प्रकृति खबरमा म विस्मात केसीको तपाईलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ र आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। तुलसीपुरमा रगतको अभाव, बिरामीलाई सेवा लिन समस्या, आधुनिक खेतीमा योगदान पुर्याउने 30 जना कृषक सम्मानित। संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत सर्वसम्मत रूपमा अस्वीकृत। जाजरकोटमा जीप दुर्घटना, 2 जनाको ज्यान गयो, 3 जना घाइते। र विदेश खबरमा, इण्डोनेसियाको डडेलोले सिंगापुरमा प्रदूषण उच्च, पूर्वी टिमोरमा विद्यालय बन्द। खेल खबरमा, घोराईमा आयोजित रनिङ शील्डको उपाधि 18 जित्यो। अब प्रकृति खबर विस्तारमा। रक्तदान कार्यक्रम पर्याप्त नहुँदा रक्त संचार केन्द्र तुलसीपुरमा रगत अभाव भएको छ। केन्द्रमा एबी पोजिटिभ बाहेक अन्य सबै रक्तसम्मको रगत अभाव भएपछि बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउन कठिनाई हुन थालेको छ। रक्त संचार केन्द्र तुलसीपुरका प्राविधिक सहायक रेखा चौधरीका अनुसार असोज महिनामा एउटा मात्र रक्तदान कार्यक्रम भएको थियो। उक्त कार्यक्रम पनि पर्याप्त रगत संकलन हुन नसकेपछि केन्द्रमा रगत अभाव देखिन थालेको छ। तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा मात्रै 80 जना भन्दा बढ़ी बिरामीले डायलासिस सेवा लिइरहेका छन्। डायलासिस गराउने बिरामीले हप्तामा 2 पटक उपचार गराउनु पर्ने र एक पटकमा 2 देखि 3 पिन्टसम्म रगत आवश्यक पर्ने गरेको चौधरीले बताउनु भएको छ। डायलासिस गराउने बिरामीसँगै सुत्केरी, विभिन्न कारणले रगतको कमी भएका बिरामी तथा सिकल सेल र थाइलासेमियाका बिरामीलाई समेत रगत आवश्यक पर्ने भएकाले माग व्यवस्थापन गर्न चुनौती थपिएको छ। अहिले एक्सचेन्ज गरेर मात्र रगत दिनुपर्ने अवस्था छ। कतिपय अवस्थामा दाता तत्काल आउन नसक्ने तर बिरामीलाई रगत उपलब्ध गराउनु पर्ने हुन्छ। चौधरीले भन्नुभयो, आजसम्म त जेनतेन रगतको व्यवस्था गरिरहेका छौं, तर अब निकै कठिन हुने अवस्था रहेको उहाँले बताउनु भएको छ। खेती प्रणालीमा आएको परिवर्तन, कृषि उत्पादन वृद्धि र व्यवसायिक कृषि विकासमा योगदान पुर्याउने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङले 30 जना कृषकलाई सम्मान गरेको छ। बुधबार लमैमा आयोजित कृषक सम्मान कार्यक्रममा जिल्लाका विभिन्न कृषि जोन तथा सुपर जोनमा आबद्ध कृषकलाई सम्मान गरिएको हो। जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्य तथा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङका प्रमुख कोमल साईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा घोराई उपमहानगरपालिकाका प्रमुख नरलाल चौधरी, लमै नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी लगायत कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यालयका प्रतिनिधि सहभागी हुनुभएको थियो। सम्मानित हुने कृषकमा लमै नगरपालिका 8 सदबरियाका लालीराम चौधरी, राजाराम चौधरी, लक्ष्मी चौधरी, प्रभावती चौधरी र सुनिल दत्त चौधरी रहनुभएको छ। उहाँहरू हाइब्रिड मकैको बीउ उत्पादनमा संलग्न हुनुहुन्थ्यो। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। दिगो गुणस्तरीय सुरक्षित पूर्वाधार निर्माणलाई जोड़ दिँदै प्रदेश सरकारले सड़क, पुल, सड़क सुरक्षा तथा विपद व्यवस्थापन कार्यक्रमका लागि उल्लेख्य बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले रणनीतिक सड़क सञ्जाल विस्तार बहुवर्षीय आयोजना समयमै सम्पन्न गर्ने, सड़क सुरक्षा सुधार ल्याउने तथा निर्माणाधीन र नयाँ पूर्वाधारको गुणस्तर सुनिश्चित गर्ने कार्यक्रम अघि सारेको छ। प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासका लागि सड़क पूर्वाधारलाई आधारभूत संरचनाका रूपमा लिँदै ग्रामीण क्षेत्रको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ। चालू आर्थिक वर्षको बजेट अनुसार आयोजना छलफल गर्दा प्रादेशिक सड़क सञ्जाल गृह योजनामा समावेश भएका सड़कलाई प्राथमिकता दिइने भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमदाताबाट देश बनाउन सकिने बताउनु भएको छ। हिजो दाङ आउनुभएका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका साङपाङले जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै श्रमदान गरेर निर्माणमा लाग्न आग्रह गर्नुभएको छ। साङपाङ हिजो बेलुका तुलसीपुर आइपुग्नु भएको हो। आज बिहान ट्रेगाउँ एयरपोर्टको अवलोकनपछि बर्दिया जाने कार्यक्रम तय भएको श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश सहसचिव टोप बहादुर महतराले जानकारी दिनुभएको छ। तपाई अहिले बिहान 8 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 97487061 र 98107180।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुईजना राजदूत संसदीय सुनाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरिएको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यान पावर व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उहाँहरूले मान्नुभएको थिएन। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उहाँहरूले जवाब चित्तबुद्ध नभएको र प्रस्तुत अडियो भिडियो प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समेतले निकालेको थियो। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको थियो। संसदीय सुनाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत सर्वसम्मत रूपमा अस्वीकृत भएको छ। जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्। जुनी चाँदे गाउँपालिका 2 गैरी गुवामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। दुर्घटनामा चालक जुनी चाँदे गाउँपालिका 9 कल्ली स्याला बस्ने 20 वर्षीय सन्तबहादुर बस्नेत र जुनी चाँदे गाउँपालिका 3 स्याला बस्ने दिलबहादुर भण्डारीकी 30 वर्षीय श्रीमती विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै जुनी चाँदे गाउँपालिका 3 स्याला बस्ने 30 वर्षीय दिलबहादुर भण्डारी, उहाँको 4 वर्षीय छोरा सुशील भण्डारी र 50 वर्षीय शीतला टमटा घाइते हुनुभएको छ। उहाँहरूको टाउको घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। आज बिहान करिब 2 बजे सुर्खेतबाट जुनी चाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001 1243 नम्बरको जीप अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खर्दा दुर्घटना भएको थियो। बडा दशैंको 5औं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5औं रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कृष्णाण्डा र 5औं दिन स्कन्द माताको पूजा गर्ने परम्परा रहेको छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। विदेश खबरमा, इण्डोनेसियामा डढेलो तीव्र बढ्दै जाँदा त्यसबाट फैलिएको धुवा र तुवालोले दक्षिण पूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन्। सिंगापुरमा वायु प्रदूषण 1 वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले 3 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा 1 घण्टाको PM2.5 मापन 284 माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो। यो स्तर सिंगापुरको राष्ट्रिय वातावरण निकायले तोकेको अत्यन्त उच्च श्रेणीमा परेको हो। हालको तुवालोले अवधिमा पहिलो पटक प्रदूषण उक्त श्रेणीमा पुगेको छ। पूर्वी टिमोर सरकारले छिमेकी क्षेत्र वा देशमा लागेको डेरेलोबाट फैलिएका प्रदूषण कणका कारण अक्टोबर 15 देखि 3 दिनसम्म प्रत्यक्ष उपस्थितिमा हुने पठन पाठन स्थगित गर्ने जनाएको छ। 69,000 भन्दा बढी अग्नि नियन्त्रण परिचालन गरिएको छ। इण्डोनेसियाका राष्ट्रपति प्रोबोबो सुबियान्तोले डरेलो नियन्त्रणका लागि थप स्रोत साधन परिचालन गर्न निर्देशन दिनुभएको छ। र खेल खबरमा, घोराईमा भएको श्रम संस्कृति युवा एकता रनिङ सिल्ड कप 2083 उपाधि घोराई उपमहानगरपालिका 18 जितेको छ। घोराई उपमहानगरपालिका 15 स्थित भरतपुर मैदानमा बिहिबार भएको घोराई नगरस्तरीय रनिङ सिल्डको फाइनलमा घोराई 18 घोराई 13 3-2 गोलले पराजित गरी उपाधि जितेको हो। श्रम संस्कृति घोराई नगर समितिको आयोजनामा भएको प्रतियोगितामा विजेता टोलीले नगद 1,00,000 रूपियाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। उपविजेता घोराई 13 नगद 50,000 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरेका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक। तुलसीपुरमा रगतको अभाव, बिरामीलाई सेवा लिन समस्या, आधुनिक खेतीमा योगदान पुर्याएको 30 जना कृषक सम्मानित। संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत सर्वसम्मत रूपमा अस्वीकृत। जाजरकोटमा जीव दुर्घटना, 2 जनाको ज्यान गयो, 3 जना घाइते। र विदेश खबरमा, इण्डोनेसियाको डरेलोले सिंगापुरमा प्रदूषण उच्च, पूर्वी टिमोरमा विद्यालय बन्द। खेल खबरमा, घोराईमा आयोजित रनिङ सिल्डको उपाधि 18 जित्यो। अवस्त बिहान 8 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक मनु डिसीलाई धन्यवाद दिँदै म विस्मात केसी पनि विदा हुन्छु। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल बसन्त टण्डन एवं आदर्श इंग्लिश मीडियम स्कूल परिवार तुलसीपुर दाङ।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ एलईडी बल्ब डोम लाइट तार सर्भिस तार सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिंग प्लम्बर को काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड नमस्ते मिनी मार्केट भित्र प्रोप्राइटर गिरिराज पाण्डे मोबाइल नम्बर 9808 45 476 र 9806 79 421।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एकान्त होटेल एण्ड लज परिवार तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-071 र 082-520-592।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष होताराम बस्नेत, शिक्षक अभिभावक संघ अध्यक्ष सोम बहादुर कुसारी, प्रधानाध्यापक पदम बहादुर ओली, सम्पर्क नम्बर 082-422-016, अमर माध्यमिक विद्यालय तुलसीपुर 11 उरहरी दाङ।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष दशरथ ओली, सचिव मुक्ति प्रसाद भट्टराई, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर दाङ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ नोट नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार मोबाइल नम्बर 9849-52315 र 9905-99-100-199। सेवा गर्ने मौका दिनुहोला।
2: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ खमारीका मादल बाँसुरी खैचडे नौमतीका बाजा सारङ्गी झ्याली लगायत वाद्यवादनका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मरमत पनि गरिन्छ। अस्मिता मादल उद्योग तुलसीपुर छ हात्तीखवा दान सुलभ सुटे स्क्यान सेन्टरको ठिक अगाडि प्रोप्राइटर खेलराज नेपाली मोबाइल नम्बर 9762501592 र 9704664300
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनैतिक दल संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ अध्यक्ष शिवहरि भण्डारी सचिव द्रोण आचार्य कोषाध्यक्ष होम बहादुर डाँगी कार्यालय सचिव गंगाराम बस्नेत अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ खानेपानीको मुहान वरपर सफा राखौ स्वच्छ पिउने पानी हाम्रो जिन्दगानी। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट फेन्स गेट ग्रिल सटर गोल भर्याङ रेलिङ डेस्क बेन्च चुलो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाल इन्जिनियरिङ वर्कसप तुलसीपुर 7 शिवनगर डाँडापातु कल्याण रोड दाङ प्रोप्राइटर लल्लु बाबु फोन नम्बर 0825232769 मोबाइल नम्बर 9869716000 र 9810884040 एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एन्ड प्रोसेस कपडा पसल तुलसीपुर 5 कलाइन जेसी चोक कर्णाली बैंकको तल्लो तला प्रोप्राइटर फरेन्द्र वर्मा मोबाइल नम्बर 9847546546। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा बच्चाका कपडाहरू रेडीमेड टप सुटहरू स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। विमला फेन्सी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दाङ प्रोप्राइटर विमला नेउपाने र शिव केसी मोबाइल नम्बर 9847814099 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2000 83 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामीका विभिन्न डिजाइनको झ्याल ढोका लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू अर्डर अनुसार बनाइन्छ। सेवा गर्ने मौका दिनुहोस्। विष्णु सौमिल, तुलसीपुर छ, गुल्म चोक, प्रोप्राइटर भरत चौधरी। मोबाइल नम्बर 98578820895।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपडा पाउनुका साथै स्कूल, कलेज, अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई गरिन्छ। विश्वास शॉर्टिंग, सुटिंग एंड टेलरिंग सेंटर, गोलाइन तुलसीपुर दांग, ज्योति विकास बैंक भएको घर, प्रोप्राइटर पोषण रनपाल, लक्ष्मी रनपाल। मोबाइल नंबर 98686252484 र 98480259219।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विद्यालय तथा कलेजका सम्पूर्ण पाठ्य पुस्तकहरू, स्टेशनरी सामान र खेलकुद सामग्रीहरू सुपथ मूल्यमा थोक तथा फुटकरमा पाइन्छ। डाङ भ्याली बुक्स एन्ड स्टेशनरी, घुराई रोड ज्ञान ज्योति जाने बाटोदेखि पश्चिम तर्फ, तुलसीपुर डाङ। प्रोप्राइटर ढुण्डी राज ओली। मोबाइल नम्बर 98578823520।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी, तुलसीपुर 5, खलाइन दाङ। प्रोप्राइटर तीर्थ बहादुर डाङ्गी। मोबाइल नम्बर 98578823872।
1: विजया दशमी, शुभ दीपावली तथा छठ

0: शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एउटै छानामुनि सम्पूर्ण घरायसी सामानहरू, कस्मेटिक, खेलौना, फास्टफूड तथा क्याफे सेवा, डिलाइट ग्रुपद्वारा संचालित डिलाइट सपिङ मार्ट, तुलसीपुर छ बाहिनी चौक दाङ, फोन नम्बर 082-523-202, साथै हाम्रो अर्को सेवा घराई 15 भिङरेली चौक दाङ, फोन नम्बर 082-563-923, सेवा गर्ने मौका दिनु होला।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पूर्जाहरू पनि उपलब्ध छ। दिलीप प्रिकन्डिसन हाउस ओर्को सप, तुलसीपुर छ हात्ती खवादाङ, प्रोप्राइटर दिलीप केसी, फोन नम्बर 082-520-142 र मोबाइल नम्बर 98-578-20-306।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ चाट, पानीपुरी, चटपटा, आइसक्रिम, चिसो जुस लगायत अर्डर अनुसार स्वादिष्ट नास्ताका परिकारहरू उपलब्ध छ। साथै अर्डर अनुसार विवाह पार्टीमा बुकिङ सेवा पनि दिइन्छ। दिनेश चाट भण्डार, तुलसीपुर 5 सल्यान रोड, दूरसञ्चार कार्यालय अगाडि र अर्को शाखा सल्यान रोड बन्जारे आँखा उपचार क्लिनिकदेखि थोरै तल। प्रोप्राइटर दिनेश कुमार गुप्ता, मोबाइल नम्बर 98-98-13-045।
3: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रिन्सिपल भोजराज न्युपाने एवं डिभाइन टेम्पल एकेडेमी परिवार, तुलसीपुर 6 गोलौरा दाङ।
3: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल कुलानन्द अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी मोहन एवं समस्त दिव्यगुञ्ज एकाडेमी परिवार, तुलसीपुर 7 दाङ, फोन नम्बर 082-590-066 र मोबाइल नम्बर 98-578-80-066।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष ठाकुर प्रसाद बन्जारी, सचिव कल्पना ओली रेग्मी, कोषाध्यक्ष मेनका पार्थे, गादी ब्राह सामुदायिक वन उपभोक्ता समूह परिवार, तुलसीपुर 4 रक्षा चौर दाङ। नोट, वन विज्ञान पार्क हेर्न जाऊ, आन्तरिक पर्यटन र प्रबन्धनमा टेवा पुर्याउ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि

0: सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दुर्गा ब्रान्डका तोरीको तेल पाउच बोतल र जारमा उपलब्ध छ। साथै अत्याधुनिक प्रविधिबाट उत्पादित अजम्बरी भोग आटा मैदा सुजी र चोकर पनि उपलब्ध छ। सेवा गर्ने मौका दिनुहोस्। गणपति आयल एन्ड जनरल मिल्स प्राली र राप्ती फ्लोर मिल्स प्राली तुलसीपुर छ दाङ। फोन नम्बर 082-520-819 र 520-821।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गणेश डेरी उद्योग परिवार तुलसीपुर 5 अंगलाइन दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एण्ड पार्टी प्यालेस तुलसीपुर 5 समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि। प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44683 र 98478-64770।
3: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रिन्सिपल विजय जीएम गोरखा मावि परिवार तुलसीपुर छ दाङ।
3: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष टीका बहादुर जीसी, सीईओ सुरेन्द्र जीसी, ज्ञान ज्योति फाउन्डेशन परिवार तुलसीपुर छ दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनीतिक दल संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति तुलसीपुर 4 बनहरी दाङ। अध्यक्ष प्रभात थापा, सचिव चन्द्रबहादुर केसी।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सीपीएल का गुणस्तरीय घर वायरिंग का सामान, सुजी का ज्ञान तथा मोडुलर स्विच सुफत मूल्यमा पाइनुका साथै दक्ष मिस्त्रीद्वारा थ्री फेज तथा सिंगल फेजको वायरिंग गरिन्छ। हिमाल इलेक्ट्रिकल तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर वामदेव विष्ट, टेक बहादुर केसी र एकजी बहादुर बुढा। फोन नम्बर 082-520-123, मोबाइल नम्बर 98578-91111, 98578-23185 र 98478-20165। सेवा गर्ने मौका दिनुहोला।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल तुलसीपुर 5 बस पार्क पिपल बोर्ड देखि दक्षिण पूर्व तर्फ। प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864848338 र 9802445418।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर 6 दाङ गुमराचोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 0825900062 र मोबाइल नम्बर 9847903320।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल प्रकाश शर्मा एवं जनप्रिय इंग्लिस बोर्डिङ स्कूल परिवार तुलसीपुर 2 बालापुर दाङ।
3: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष भीना कुमारी घट्टी, शिक्षक अभिभावक संघ अध्यक्ष रमित पुन, प्रधानाध्यापक कमलराज थापा, जनता आदि हरनेटी तुलसीपुर 3 दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्टील आल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एण्ड मरमत सेन्टर तुलसीपुर 5 पुलचोक बस पार्क दाङ फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 9905997052 र 9812506535।
4: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी उपचार सेवा, 24 घण्टा औषधि सेवा, प्रयोगशाला सेवा, नेबुलाइजर सेवा, यस्तै छाला तथा यौन रोगको परामर्श तथा उपचार, हाड जोड्ने तथा नसा सम्बन्धी जल्ने पोल्ने बाथरोगको उपचार, पेट छाती मुटु थाइराइड सुगर प्रेसर उपचार सेवा, स्त्री तथा महिला रोगको सफल उपचार, जीवनदान मेडिकल हल तुलसीपुर 6 घोराई रोड लसी सनराइज बैंकको मुनि,
6: प्रोप्राइटर भूपेन्द्र चन्द, देवराज चन्द। मोबाइल नम्बर 9847865895।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हाम्रा सेवाहरू: चौबिसै घण्टा इमर्जेन्सी उपचार सेवा, चौबिसै घण्टा औषधि सेवा, प्रयोगशाला, ल्याब सेवा, नेबुलाइजर सेवा, साथै छाला तथा यौन रोगको परामर्श, उपचार, परामर्श तथा उपचार, हार जोड्ने तथा नसा सम्बन्धी जल्ने, पोल्ने, बाथरूम रोगको सफल उपचार, पेट सम्बन्धी पेट, छाती, मुटु, थाइराइड, सुगर, प्रेसर उपचार तथा महिला रोगको उपचार, साथै रोयल क्याफे एन्ड फेमिली रेस्टुरेन्ट, खाजा नास्ताको राम्रो सुविधा छ। जीवन प्रेमी फार्मेसी, तुलसीपुर 5, हात्तीखौवा होन्डा सोरूम नजिकै तुलसीपुर दाङ। प्रोप्राइटर कमल चन्द, पुष्प चन्द। मोबाइल नम्बर 9847865895।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल विष्णु कमल न्यौपाने एवं जीवन ज्योति इंग्लिश बोर्डिङ स्कूल परिवार, तुलसीपुर 8, दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका कर गहनाहरू पाइनुका साथै थापावाल 1 नम्बर उनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल, तुलसीपुर 5, बस पार्क रोड, दाङ। साथै तुलसी बोर्डिङ चोक, तुलसीपुर 5, अङ लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण बिक र पुकार बिक। मोबाइल नम्बर 9857720308।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस, तुलसीपुर 5, खलाइन, दाङ, सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ। प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका। मोबाइल नम्बर 9847921114 र 9860780045। सेवा गर्ने मौका दिनुहोला।
6: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ साल, सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया, चिरान, काठ, पार्केट, तयारी, झ्याल, ढोका, चौकोस, पल्ला होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग, तुलसीपुर 6, अमेलिया रोड, गुम्रा चौक, दाङ। प्रोप्राइटर लालवीर खड्गा। मोबाइल नम्बर 9858025923 र 9829 59303।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: एमआरएफ एपोलो जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर 5 अंगलाइन डाङ प्रोप्राइटर मान बहादुर खड्का फोन नम्बर 0825208066 र मोबाइल नम्बर 9858720043।

0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल लोकेन्द्र खड्का एवं लक्ष्य एकाडेमी परिवार तुलसीपुर छ दाङ।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष तिलक बहादुर केसी, प्रधानाध्यापक गणेश मान खड्का, मावि बालापुर विद्यालय परिवार, तुलसीपुर 2 दाङ।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष हिम बहादुर चौधरी, प्रधानाध्यापक ढक बहादुर ओली, मावि बेलझुण्डे, तुलसीपुर 18 दाङ।
2: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष वर्षा घिमिरे, प्रधानाध्यापक राजीव ओझा, माध्यमिक विद्यालय कालाखोला, तुलसीपुर 7
2: दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल वासुदेव रिजाल, मेरीगोल्ड इंग्लिश बोर्डिङ स्कूल परिवार, तुलसीपुर 7 दाङ।
3: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विशेषज्ञ चिकित्सकद्वारा रक्तचाप, मुटु, सुगर, छाला तथा यौन रोग, हाड जोर्नी, नसा, पेट सम्बन्धी ग्यास्ट्रिक अल्सर रोगको उपचार परामर्श स्वदेशी तथा विदेशी औषधि सुपथ मूल्यमा पाइन्छ। मेडिको फार्मेसी सल्यान रोड, राप्ती प्रादेशिक अस्पताल जाने बाटोमा दूरसंचार अगाडि। सम्पर्क नम्बर 9848658095। साथै मेडिकेयर फार्मेसी सुर्खेत रोड, ट्याक्सी पार्क, अमृत मोमो मासु मार्केट दोहोरी घरमा जाने बाटोमा रहेको छ। प्रोप्राइटर केशवराज आचार्य, ऋषिकेश चन्द।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष टीकाराम खड्का, प्रमुख वसन्त आचार्य एवं तुलसीपुर मेट्रो कलेज परिवार, तुलसीपुर 12 हरिपौरी दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ शुद्ध पञ्च धातुका गहना गोल्ड प्लेटेड गहना ब्रासका गहनाहरू पाइन्छ। सिंगार सम्बन्धी सामानहरू तथा छाला हेरेर विशेष प्रकारको क्रिमहरू उपलब्ध छ। लेडिज सम्बन्धी सम्पूर्ण कपडाहरू उपलब्ध हुनुका साथै अनलाइन अर्डरमा विशेष छुटको समेत व्यवस्था गरिएको छ। यामके कलेक्सन तुलसीपुर 5 सलेन रोड दाङ प्रोप्राइटर मन्जु खत्री मोबाइल नम्बर 97 61 26 20 19 र 97 61 26 20 18।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ सिमेन्ट छड जस्ता पाता पाइप बर्जर पेन्ट धाराका टुटीहरू सीपीभीसी पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा पलम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
6: नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 अङ्गलाइन दाङ साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहरर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-523-1144 मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-449।
5: हामी कहाँ सिमेन्ट छड जस्ता पाता पाइप बर्जर पेन्ट धाराका टुटीहरू सीपीभीसी पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा पलम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ। नवनिर्माण हार्डवेयर एण्ड सप्लायर्स तुलसीपुर 5 अङ्गलाइन दाङ फोन नम्बर 082-523-1144 मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-449।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रालीमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार तुलसीपुर 9 दोखरे दाङ फोन नम्बर 082-4160-002 र मोबाइल नम्बर 98-578-23-971। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टारको आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चौकदेखि पूर्वतर्फ प्रोप्राइटर सीपी शर्मा मोबाइल नम्बर 98-449-84-441। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनहरूमा
6: सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौ। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडिमे दाङ। फोन नम्बर 082411173 र मोबाइल नम्बर 9858786386।

0: बिहान 9 बजेको प्रकृति समय सन्देश। धुलो र धुवाबाट सधैं बचौं।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पूर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पार्ट, तुलसीपुर 5 कल्याण रोड दाङ, प्रोपराइटर टोप बहादुर गर्ती, मोबाइल नम्बर 9849705775 र 9818873399। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीको थोक एवं फुटकर विक्रेता सिद्धार्थ हार्डवेयर एन्ड सप्लायर्स परिवार, बस्पार करोड, अङ्गलायन, तुलसीपुर दाङ, सनराइज बैंक अगाडि, फोन नम्बर 0825223048, मोबाइल नम्बर 9857825252।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दैनिक ढुवानी सेवाहरू रुकुम पूर्व र रुकुम पश्चिमका लागि हामीलाई सम्झनुहोस्। सिद्धार्थ ट्रान्सपोर्ट, तुलसीपुर 5 कल्याण रोड दाङ, फोन नम्बर 0825227786 र मोबाइल नम्बर 9857225580।
5: चाड पर्वको समय छ, सामानहरू पठाउनु पर्ने, कसो गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, स्मार्ट ट्रान्सपोर्ट प्रणाली छँदैछ नि।
5: दाङबाट काठमाडौँ र काठमाडौँबाट दाङ कुनै पनि सामान, मोटरसाइकल, स्कूटी, चामल लगायत विभिन्न सामानहरू लैजानु परेमा वा ल्याउनु परेमा स्मार्ट ट्रान्सपोर्ट प्रणालीलाई सधैँ सम्झनुहोस्।
6: साथै सल्यान, रुकुम, प्युठान, रोल्पाबाट पनि ढुवानी सेवा उपलब्ध छ।
5: तुलसीपुरका लागि सम्पर्क डायनामिक ट्रेड कन्सर्न भुयाथान नजिकै, मोबाइल नम्बर 9857763163।
6: घोराईका लागि सम्पर्क नम्बर 9857853166। लमाईका लागि सम्पर्क नम्बर 9857853165।
5: र काठमाडौँका लागि सम्पर्क नम्बर 9857853163। नेपाल अधिराज्यभर फुल ट्रिप ढुवानी सेवाको पनि व्यवस्था छ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ दाल, चामल, तेल, आटा, मैदा, चिनी लगायत घरायसी खाद्यान्नका सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। स्टार ट्रेडर्स, नमस्ते मिनी मार्केट भित्र, प्रोप्राइटर राजन भण्डारी, मोबाइल नम्बर 9849054064।
1: आयो,
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष रमेश कुमार डीसी, उपाध्यक्ष टेक बहादुर डागी, सचिव सुशीला डागी र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुखीदह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसी प्रसार लामी दमार दाङ
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ छड सिमेन्ट सरिया जस्ता पाता रंगरोगन फलाम एंगल पाइप पेन्ट लगायत सम्पूर्ण घर निर्माणका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै सामान ढुवानीका लागि गाड़ीको समेत व्यवस्था रहेको छ। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्राली तुलस प्राट दाङ, फोन नम्बर 082-416-210 र मोबाइल नम्बर 98-578-21-750।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ अर्डर अनुसारका गहना तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका दिनुहोस्। आकर्षक डिजाइनका गहनाको विश्वासिलो पसल सूर्य ज्वेलर्स तुलसीपुर 5 बस पार्क दाङ, प्रोप्राइटर लीला बहादुर ओली लोकेन्द्र। सम्पर्क फोन नम्बर 522-851, मोबाइल नम्बर 98-578-23-844।
5: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: सुशील फ्यान्सी स्टोर तुलसीपुर 5 रतननाथ टोल दाङ, प्रोप्राइटर टो बहादुर घटी, मोबाइल नम्बर 98-578-20-272। सम्पर्क नम्बर 98-578-20-272।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ ट्रस्ट निर्माण च्यानल फेन्सी गेट रेलिङ सटर गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास ग्यास चुलो रेगुलेटर पाइप लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनेका साथै चुलो मर्मत पनि गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा राप्ती ग्यासको आधिकारिक विक्रेता सगरमाथा ग्यास सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर जग बहादुर ओली, फोन नम्बर 082-521-876 र मोबाइल नम्बर 98-578-21-876।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ रेडमी, भिभो, ओप्पो, टेक्नो, इन्फिनिक्स लगायत विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। साथै बिग्रिएका सबै प्रकारका मोबाइलहरू मरमत पनि गरिन्छ र पुरानो मोबाइलसँग नयाँ मोबाइल साटफेर र सेकेन्ड ह्यान्ड आइफोन पनि उपलब्ध छ। शुभम मोबाइल सेन्टर, तुलसीपुर 5 बस पार्क, दाङ, माछापुसरे टोल विकास संस्थाको गेट अगाडि, प्रोप्राइटर कृष्ण विक, मोबाइल नम्बर 9858856050। सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल भीष्म बहादुर केसी एवं तुलसी आवासीय इंग्लिश बोर्डिङ स्कूल परिवार, तुलसीपुर 5, दाङ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: तुलसीपुर बेकरी एन्ड डेरी सप, तुलसीपुर 5, दान, दूरसंचार अगाडि, प्रोप्राइटर देवेन्द्र भण्डारी, मोबाइल नम्बर 9769664314।
9: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेश कुमार रावत, प्रधानाध्यापक भागवत पौडेल, माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, विद्यालय परिवार, तुलसीपुर 6, दाङ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: लुम्बिनी प्रदेशमै पहिलो पटक सुनको परीक्षण गरी नम्बर 1 सुनचाँदीका आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार तयार गरिन्छ। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5, अङ्ग लाइन, दाङ, फोन नम्बर 0825227662, मोबाइल नम्बर 9857211179 र 9847862002।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्न जस्तै दाल, चामल, आटा, चिनी लगायत विभिन्न अर्ग्यानिक सामानहरू, काठबाट बनेका हस्तकलाका सामानहरू पाउनुका साथै एउटै छानामुनि सबै प्रकारका सेवाहरू उपलब्ध छन्। तुलसीपुर कोसेली घर, तुलसीपुर 5 बस पार्क, दाङ।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा सम्पूर्ण नगरवासी, आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष टीकाराम खटका, सदस्य सचिव सुभाष चन्द्र शिवाकोटी, कार्यालय प्रमुख झरेन्द्र खरेल, तुलसीपुर नगर विकास समिति, तुलसीपुर, दाङ।
5: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: पेट्रोलियम पदार्थमा शुद्धता हाम्रो प्रतिबद्धता। तुलसीपुर पेट्रोल पम्प तुलसीपुर 5 बस पार्क दाङ।
10: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ विभिन्न कम्पनीका नयाँ तथा पुराना स्कूटर र मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ। साथै दशैं तिहारको अवसरमा हरेक मोटरसाइकल र स्कूटर खरिदमा पाउनुहोस् 10,000 सम्मको छुट। तुलसीपुर रिकन्डिसन हाउस एण्ड वर्कसप तुलसीपुर छ घुराई रोड दाङ। प्रोप्राइटर दीपक पाण्डे। मोबाइल नम्बर 9558171191 र 9686191191। सेवा गर्ने मौका दिनुहोला।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: युवा सल्यानी सु सेन्टर तुलसीपुर 5 पिपल बोट उकालोने र हामी कहाँ विभिन्न डिजाइनका छालाका जुत्ता तथा डिलहरू तयार पार्नुका साथै होलसेल तथा फुटकरमा बिक्री गरिन्छ। नोट, छालाको जुत्तामा 6 महिनाको वारेन्टी समेत दिइएको छ। प्रोप्राइटर युवराज नेपाली। सम्पर्क मोबाइल नम्बर 9558713211। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: रूम बार पार्टी हल कन्फरेन्स हल पार्किङ र शुद्ध स्वादिष्ट भोजनका लागि सम्झनै पर्ने नाम युगम फूड एण्ड स्टेट तुलसीपुर 5 सल्यान रोड दाङ। रेडियो प्रकृति अगाडि। प्रोप्राइटर अखिल क्षेत्रियल। मोबाइल नम्बर 9558727427। फोन नम्बर 08-5212171।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: प्रिन्सिपल केशवराज भट्टराई एवं युनाइटेड एकाडेमी परिवार तुलसीपुर छ दाङ।
10: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: कपडाको थोक तथा फुटकर विक्रेता भाग्यलक्ष्मी इन्टरप्राइजेस तुलसीपुर 5 कलाइन दाङ। प्रोप्राइटर नरेश राज भण्डारी। मोबाइल नम्बर 9585720700।
10: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं
14: उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ छड़, सिमेन्ट, जस्तापाता, पीवीसी, सीपीवीसी पाइप, रंग रोगन, पानी तान्ने मोटर, ड्रिल मेसिन, ग्रेन्डर मेसिन, कटर मेसिन, धाराका सेटहरू, झ्याल ढोकामा लगाउने जाली, किलाकाठी कब्जा लगायत घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। भण्डारी सप्लायर्स एण्ड हार्डवेयर, तुलसीपुर नौ बेलुवा दाङ, प्रोप्राइटर विनोद कुमार भण्डारी र किरण भण्डारी। मोबाइल नम्बर 9858823909 र 9804349918। एकपटक सेवा गर्ने मौका दिनुहोला।
1: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष शंकर कुमार खड्का, प्रधानाध्यापक हिमाल कडेल, श्री बालमितेरी मावी, भोजपुर, तुलसीपुर 14, भोजपुर दाङ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: प्रिन्सिपल बसन्त टण्डन एवं आदर्श इंग्लिश मीडियम स्कूल परिवार, तुलसीपुर दाङ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: हामी कहाँ एलईडी बल्ब, डोम लाइट, तार, सर्भिस तार, सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिङ, प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एण्ड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, नमस्ते मिनी मार्केट भित्र। प्रोप्राइटर गिरिराज पाण्डे। मोबाइल नम्बर 9808454476 र 9867749421।
14: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एकान्त होटेल एण्ड लज परिवार, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825211071 र 0825205092।
9: वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष होताराम बस्नेत, शिक्षक अभिभावक संघ अध्यक्ष सोम बहादुर कुसारी, प्रधानाध्यापक पदम बहादुर ओली। सम्पर्क नम्बर 0824220016। अमर माध्यमिक विद्यालय, तुलसीपुर 11, उरहरी दाङ।
9: वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अध्यक्ष दशरथ ओली, सचिव मुक्ति प्रसाद भट्टराई, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार, तुलसीपुर दाङ।
18: विजय
14: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ नोट नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार मोबाइल नम्बर 9849552315 र 9905599190 सेवा गर्ने मौका दिनुहोला।
14: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: हामी कहाँ खमारीका मादल बाँसुरी खैचडी नौमतीका बाजा सारङ्गी झ्याली लगायत वाद्यवादनका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मरमत पनि गरिन्छ। अस्मिता मादल उद्योग तुलसीपुर छ हात्तीखवा दान सुलभ सुटे स्क्यान सेन्टरको ठिक अगाडि प्रोप्राइटर खेलराज नेपाली मोबाइल नम्बर 9762108592 र 9704664300
19: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनीतिक दल संघ संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ अध्यक्ष शिवहरि भण्डारी सचिव द्रोणा आचार्य कोषाध्यक्ष होम बहादुर डाँगी कार्यालय सचिव गंगाराम बस्नेत अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ खानेपानीको मुहान वरपर सफा राखौ स्वच्छ पिउने पानी हाम्रो जिन्दगानी। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट फेन्स गेट ग्रिल सटर गोल भर्याङ रेलिङ डेस्क बेन्च चुल्हो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाल इन्जिनियरिङ वर्कसप तुलसीपुर 7 शिवनगर डाँडापातु सल्यान रोड दाङ प्रोप्राइटर लल्लु बाबु फोन नम्बर 0825232769 मोबाइल नम्बर 9869601600 र 9810884040 एकपटक सेवा गर्ने मौका दिनुहोला।
14: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एन्ड प्रोसेस कपडा पसल तुलसीपुर 5 कलाइन जेसित चोक कर्णाली बैंकको तल्लो तला प्रोप्राइटर फरेन्द्र वर्मा मोबाइल नम्बर 9479546546।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न डिजाइनको झ्याल ढोका लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू अर्डर अनुसार बनाइन्छ। सेवा गर्ने मौका दिनुहोस्। विष्णु सौमिल, तुलसीपुर छ गुल्म चोक, प्रोप्राइटर भरत चौधरी। मोबाइल नम्बर 9858820895।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपडा पाउनुका साथै स्कूल कलेज अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई गरिन्छ। विश्वास शर्टिंग सुटिंग एंड टेलरिंग सेंटर गोलाइन तुलसीपुर दांग ज्योति विकास बैंक भएको घर प्रोप्राइटर पोषण रणपाल लक्ष्मी रणपाल। मोबाइल नंबर 9866252584 र 9840059219।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विद्यालय तथा कलेजका सम्पूर्ण पाठ्य पुस्तकहरू, स्टेशनरी सामान र खेलकुद का सामग्रीहरू सुपथ मूल्यमा थोक तथा फुटकरमा पाइन्छ। डाङ भ्याली बुक्स एन्ड स्टेशनरी, घुराई रोड ज्ञान ज्योति जाने बाटोदेखि पश्चिम तर्फ तुलसीपुर डाङ। प्रोप्राइटर ढुण्डीराज ओली। मोबाइल नम्बर 9858823520।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी, तुलसीपुर 5 खलाइन दाङ। प्रोप्राइटर तीर्थ बहादुर डाङ्गी। मोबाइल नम्बर 9858823872।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष चिन्तामणि पुन, प्रधानाध्यापक मानबहादुर ओली, दीप ज्योति आधारभूत विद्यालय घोरनेटी तुलसीपुर 4 दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू, कस्मेटिक, खेलौना, फास्टफुड तथा क्याफे सेवा, डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट शपिङ मार्ट, तुलसीपुर 6 बाहिनी चोक दाङ। फोन नम्बर 0825232002। साथै हाम्रो अर्को सेवा घुराई 15 भिङरेली चोक दाङ। फोन नम्बर 0825563923। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिन्छ।

0: का साथै मरम्मत गरिन्छ र मोटरसाइकलका पार्ट पुर्जाहरू पनि उपलब्ध छ। दिलीप रिकन्डिसन हाउस ओर्को सप तुलसीपुर छ हात्ती खवादाङ। प्रोप्राइटर दिलीप केसी। फोन नम्बर 082520142 र मोबाइल नम्बर 98578320300 छ।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ चाट, पानीपुरी, चटपटा, आइसक्रिम, चिसो जुस लगायत अर्डर अनुसार स्वादिष्ट नास्ताका परिकारहरू उपलब्ध छ। साथै अर्डर अनुसार विवाह पार्टीमा बुकिङ सेवा पनि दिइन्छ। दिनेश चाट भण्डार, तुलसीपुर 5 कल्याण रोड, दूरसञ्चार कार्यालय अगाडि र अर्को शाखा कल्याण रोड बन्जारे आँखा उपचार क्लिनिकदेखि थोरै तल। प्रोप्राइटर दिनेश कुमार गुप्ता। मोबाइल नम्बर 98298013045।
3: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल भोजराज न्युपाने एवं डिभाइन टेम्पल एकेडेमी परिवार, तुलसीपुर 6 गोलौरा दाङ।
3: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल कुलानन्द अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी मोहन एवं समस्त दिव्यगुञ्ज एकाडेमी परिवार, तुलसीपुर 7 दाङ। फोन नम्बर 082590066 र मोबाइल नम्बर 98578080066।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ठाकुर प्रसाद बन्जारी, सचिव कल्पना ओली रेग्मी, कोषाध्यक्ष मेनका पार्थे, गादी ब्राह सामुदायिक वन उपभोक्ता समूह परिवार, तुलसीपुर 4 रक्षा चौर दाङ। नोट, वन विज्ञान पार्क हेर्न जाउँ, आन्तरिक पर्यटन र प्रबन्धनमा टेवा पुर्याउँ। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ दुर्गा ब्रान्डका तोरीको तेल पाउच, बोतल र जारमा उपलब्ध छ। साथै अत्याधुनिक प्रविधिबाट उत्पादित अजम्बरी भोग आटा, मैदा, सुजी र चोकर पनि उपलब्ध छ। सेवा गर्ने मौका दिनुहोस्। गणपति आयल एन्ड जनरल मिल्स प्राली र राप्ती फ्लोर मिल्स प्राली, तुलसीपुर 6 दाङ। फोन नम्बर 082520819 र 520821।
1: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गणेश डेयरी उद्योग परिवार तुलसीपुर पाँच अङ्गलाइन दाङ।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर पाँच समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि। प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848764770।
3: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल विजय जीएम गोरखा मावि परिवार तुलसीपुर छ दाङ।
3: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष टीका बहादुर जीसी, सीईओ सुरेन्द्र जीसी, ज्ञान ज्योति फाउन्डेशन परिवार तुलसीपुर छ दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनीतिक दल संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति तुलसीपुर चार बनहरी दाङ। अध्यक्ष प्रभात थापा। सचिव चन्द्रबहादुर केसी। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल तुलसीपुर पाँच बस पार्क पिपल बोर्डदेखि दक्षिण पूर्व तर्फ। प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864484338 र 9862648418।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर छ दाङ गुमराचोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-590-062 र मोबाइल नम्बर 98-497-023-20।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रिन्सिपल प्रकाश शर्मा एवं जनप्रिय इङ्ग्लिस बोर्डिङ स्कूल परिवार तुलसीपुर 2 बालापुर दाङ।
3: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भीना कुमारी घटी, शिक्षक अभिभावक संघ अध्यक्ष रमित पुन, प्रधानाध्यापक कमलराज थापा, जनता आदि हरनेटी तुलसीपुर 3 दाङ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्टील, आल्मुनियम, जिप्सन, डिजिटल इन्भर्टर, वेल्डिङ मेसिन, ग्रिन्डर मेसिन, ड्रिल मेसिन, कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू, मिक्सर मेसिन, पानी तान्ने मोटर, राइस कुकर, पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एण्ड मरमत सेन्टर, तुलसीपुर 5 पुलचोक बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98095-97052 र 98125-65-35।
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी उपचार सेवा, 24 घण्टा औषधि सेवा, प्रयोगशाला सेवा, नेबुलाइजर सेवा, यस्तै छाला तथा यौन रोगको परामर्श तथा उपचार, हाड जोड्ने तथा नसा सम्बन्धी जल्ने, पोल्ने, बाथ रोगको उपचार, पेट, छाती, मुटु, थाइराइड, सुगर, प्रेसर उपचार सेवा, स्त्री तथा महिला रोगको सफल उपचार, जीवनदान मेडिकल हल तुलसीपुर 6 घोराई रोड, लक्ष्मी सनराइज बैंकको मुनि। प्रोप्राइटर भूपेन्द्र चन्द, देवराज चन्द। मोबाइल नम्बर 98478-65-895।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी उपचार सेवा, 24 घण्टा औषधि सेवा, प्रयोगशाला, ल्याब सेवा, नेबुलाइजर सेवा, साथै छाला तथा यौन रोगको परामर्श उपचार, परामर्श तथा उपचार, हाड जोड्ने तथा नसा सम्बन्धी जल्ने, पोल्ने, बाथ रोगको सफल उपचार, पेट सम्बन्धी पेट, छाती, मुटु, थाइराइड, सुगर, प्रेसर उपचार तथा महिला रोगको उपचार, साथै रोयल क्याफे एण्ड फेमिली रेस्टुरेन्ट, खाजा नास्ताको राम्रो सुविधा छ। जीवन प्रेमी फार्मेसी तुलसीपुर 5 हात्तीखौवा होन्डा सोरूम नजिकै तुलसीपुर दाङ। प्रोप्राइटर कमल चन्द पुष्प चन्द। मोबाइल नम्बर 9848658095।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल विष्णु कमल न्यौपाने एवं जीवन ज्योति इंग्लिश बोर्डिङ स्कूल परिवार तुलसीपुर 8 दाङ।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका कर गहनाहरू पाइनुका साथै छापावाल 1 नम्बर उनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर 5 बस पार्क रोड दाङ, साथै तुलसी बोर्डिङ चोक तुलसीपुर 5 अङ्ग लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण बिक र पुकार बिक। मोबाइल नम्बर 9857820308।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस तुलसीपुर 5 खलाइन दाङ, सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ। प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका। मोबाइल नम्बर 9847921114 र 9860780045। सेवा गर्ने मौका दिनुहोला।
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया चिरान काठ पार्केट तयारी झ्याल ढोका चौकोस पल्ला होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 अमेलिया रोड गुम्रा चौक दाङ। प्रोप्राइटर लालवीर खड्गा। मोबाइल नम्बर 9858025923 र 9829593023।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: एमआरएफ एपोलो जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर 5 अङ्ग लाइन दाङ। प्रोप्राइटर मान बहादुर खड्का। फोन नम्बर 0825208066 र मोबाइल नम्बर 9857820043।

0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल लोकेन्द्र खड्का एवं लक्ष्य एकाडेमी परिवार तुर्सीपुर छ दाङ।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष तिलक बहादुर केसी, प्रधानाध्यापक गणेश मान खड्का, मावि बालापुर विद्यालय परिवार, तुलसीपुर 2 दाङ।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष हिम बहादुर चौधरी, प्रधानाध्यापक ढक बहादुर ओली, मावि बेलझुण्डी, तुलसीपुर 18 दाङ।
2: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष वर्षा घिमिरे, प्रधानाध्यापक राजीव ओझा, माध्यमिक विद्यालय कालाखोला, तुलसीपुर 7 दाङ।
2: दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल वासुदेव रिजाल, मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कूल परिवार, तुलसीपुर 7 दाङ।
3: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विशेषज्ञ चिकित्सकद्वारा रक्तचाप, मुटु, सुगर, छाला तथा यौन रोग, हाड जोर्नी, नसा, पेट सम्बन्धी ग्यास्ट्रिक अल्सर रोगको उपचार परामर्श स्वदेशी तथा विदेशी औषधि सुपथ मूल्यमा पाइन्छ। मेडिको फार्मेसी सल्यान रोड, राप्ती प्रादेशिक अस्पताल जाने बाटोमा दूरसंचार अगाडि। सम्पर्क नम्बर 9848658095। साथै मेडिकेयर फार्मेसी सुर्खेत रोड, ट्याक्सी पार्क, अमृत मोमो मासु मार्केट, दोहोरी घरमा जाने बाटोमा रहेको छ। प्रोप्राइटर केशवराज आचार्य, ऋषिकेश चन्द।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष टीकाराम खड्का, प्रमुख बसन्त आचार्य एवं तुलसीपुर मेट्रो कलेज परिवार, तुलसीपुर 12 हरिपौडी दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ शुद्ध पञ्चधातुका गहना गोल्ड प्लेटेड गहना ब्रासका गहनाहरू पाइन्छ। सिंगार सम्बन्धी सामानहरू तथा छाला हेरेर विशेष प्रकारको क्रिमहरू उपलब्ध छ। लेडिज सम्बन्धी सम्पूर्ण कपडाहरू उपलब्ध हुनुका साथै अनलाइन अर्डरमा विशेष छुटको समेत व्यवस्था गरिएको छ। यामके कलेक्सन तुलसीपुर 5 सल्यान रोड दाङ प्रोप्राइटर मन्जु खत्री मोबाइल नम्बर 97 61 26 20 19 र 97 61 26 20 18। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर्स भएको यस नन्दन फिड प्रणालीमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिड प्रणाली परिवार तुलसीपुर 9 दोखरे दाङ फोन नम्बर 082 र मोबाइल नम्बर 98578 23971। सेवा गर्ने मौका दिनुहोला।

0: तमकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 10 बजेको प्रकृति समय सन्देश, सवारी दुर्घटनाबाट बचौ र बचाऊ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ सिमेन्ट छड जस्ता पाता, पाइप, बर्जर पेन्ट, धाराका टुटीहरू, सीपीभीसी, पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा प्लम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
4: नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 अङ्गलाइन दाङ, साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-521-144, मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-449।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टारको आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चोकदेखि पूर्वतर्फ, प्रोप्राइटर सीपी शर्मा, मोबाइल नम्बर 98-449-84-441। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडिमे दाङ, फोन नम्बर 082-411-173 र मोबाइल नम्बर 98-578-26-386।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ, अध्यक्ष दीपक कुमार बुढाथोकी, सचिव प्रकाश भण्डारी, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, यातायात मजदूरहरू सचेत बनौ। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। न्यू विजय सुन चाँदी पसल तुलसीपुर दाङ, प्रोप्राइटर लोक बहादुर स्वर्णकार, आशा देवी स्वर्णकार।
5: हामी कहाँ दक्ष कारीगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर चेत बहादुर डाँगी फोन नम्बर 082523343 मोबाइल नम्बर 98578923957 र 98479881957।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ प्रोप्राइटर बलदेव रजौरे मोबाइल नम्बर 98578923980।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न ब्रान्डका कपड़ाहरू पाउनुका साथै कोट प्यान्ट शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल सिलाई गरिन्छ। साथै विद्यालय पोसाक सिलाउनेलाई 10% छुटको व्यवस्था रहेको छ। न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप तुलसीपुर 5 खलाइन दाङ प्रोप्राइटर सुरेश दर्नाल मोबाइल नम्बर 98478330235 र 98095829801। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ अर्डर अनुसार झ्याल ढोका ढोकाको पल्ला झ्यालको फ्रेम चौकस हरेक डिजाइनका टेबल कुर्सी किचेन पलङ दराज सोफाहरू तयार गरिनुका साथै घरमा गएर डेकोरको काम पनि गरिन्छ। न्यू पालपाली सागर फर्निचर उद्योग एन्ड रानी महल डेकोर तुलसीपुर 6 घोराई रोड दान प्रोप्राइटर इन्द्र बहादुर सारू मोबाइल नम्बर 98477 र 98285 75 827। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ लाइट बोर्ड होर्डिङ बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट फोटो प्रिन्ट आईडी कार्ड ब्याज झण्डा मायाको सिनो बिल भरपाई प्रमाणपत्र विवाह कार्ड छाप खाता सहकारी खाता ब्याग प्रिन्ट टी सर्ट प्रिन्ट फोटो फ्रेम लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट तुलसीपुर 5 कल्याण रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली मोबाइल नम्बर 98578725143 र 98464789।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ घराइसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा तामा काँसा लगायतका विभिन्न भाँडाहरू कृषिजन्य सामग्री इलेक्ट्रिक सामग्रीहरू जस्तै जग राइस कुकर केटली मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम सुर्खेत रोड दान प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली मोबाइल नम्बर 9858720613 र 9849909058 सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर तुलसीपुर 5 दाङ वीरेन्द्र चौकदेखि पश्चिम तर्फ सुर्खेत रोड प्रोप्राइटर सुरेन्द्र नेपाली भगवती नेपाली र धनबहादुर नेपाली मोबाइल नम्बर 9295531512।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ लेन्डरेस ड्युरोक हेम्पसायर पक्रीवास लगायत जातका बंगुरका पाठा फाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ ललितपुर भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर 8 गहते खोला दाङ प्रोप्राइटर ओम कुमारी पुल र मार्केटिङ म्यानेजर कमल राज पुल मोबाइल नम्बर 9821329980 र 9745394062 सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ साल चिसौं असनाबाट निर्माण गरिएका झ्याल ढोका चौकस पल्ला बक्स पलङ लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 घोराई रोड हात्तीखवा ओह्रालो दाङ प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली मोबाइल नम्बर 9857829030 र 9857227755।
8: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अध्यक्ष पोषण राज लामिछाने परिवर्तन कृषि सहकारी संस्था तुलसीपुर 3 गोटी खोला दाङ।
2: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हामी कहाँ आधुनिक डिजाइनका ढोका मोटो सिसा डमी ह्याङ्गर किलाकाँटी कब्जा पलाई रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर छ घुराई रोड दाङ प्रोप्राइटर रमेश पटेल मोबाइल नम्बर 9848730079 पटक पटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ सिमेन्ट छड जस्ता पाता रंगरोगन बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एन्ड सप्लायर्स तुलसीपुर 9 फुलसोको जाङ प्रोप्राइटर दयाराम पौडेल फोन नम्बर 082-416-084 मोबाइल नम्बर 9858-23546 र 9849-059-31।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनचाँदी पसल तुलसीपुर 5 बस पार्क पिपल बोट उकालो नेर प्रोप्राइटर मोहन करला सम्पर्क नम्बर 082-521-996।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अध्यक्ष राजेन्द्र कुमार पाण्डे प्रिन्सिपल ठाकुर प्रसाद डाँगी एवं राप्ती बाल एकाडेमी परिवार तुलसीपुर 6 डाङ
13: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अध्यक्ष निर्मल डागी प्रिन्सिपल हेम सागर सुवेदी राप्ती विद्या मन्दिर परिवार तुलसीपुर 6 दाङ
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाडी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाऊ, ट्राफिक नियमको पूर्ण पालना गरौं, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौं र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार सल्यान रोड तुलसीपुर 5 दाङ।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: राप्ती शान्ति उद्यान पार्क व्यवस्थापन समिति अध्यक्ष सुधीर केसी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तथा राप्ती शान्ति उद्यान पार्क तुलसीपुर सात गणेशपुर दाङ, सम्पर्क मोबाइल नम्बर 98476503।
14: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपद मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी तुलसीपुर 5 दाङ, नामी नगर, राप्ती प्रादेशिक अस्पताल गेट अगाडि, प्रोपराइटर रेग बहादुर डाँगी र जगदीश खड्गा, मोबाइल नम्बर 98478050036 र 98478064790।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रिजाल खाद्य उद्योग परिवार तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर विमल रिजाल, मोबाइल नम्बर 98578020136। विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस, कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम तुलसीपुर 5 हलाइन दाङ, सम्पर्क मोबाइल नम्बर 98416672121।
3: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: सम्पूर्ण किराना तथा विशाताको सामानहरूको थोक विक्रेता रुबी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, प्रोप्राइटर रहमान।
13: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
3: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू, सर्ट, प्यान्ट, मेड्डी, ट्र्याक सुट, स्वेटर, टाई, बेल्ट, जुत्ता, मोजा, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग पाइनुका साथै स्टेशनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
15: यूएसजी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ, मानपुर जाने बाटोको ठिक उत्तरतर्फ, प्रोप्राइटर टेक जीएम, मोबाइल नम्बर 98141428002। एकपटक सेवा गर्ने मौका दिनुहोला।
13: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
3: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अध्यक्ष एम कान्त खरेल, प्रिन्सिपल छवि कुमार ओली, सगरमाथा बालबाटिका इंग्लिश बोर्डिंग स्कूल परिवार, तुलसीपुर 9 बेलुआ दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: हामी कहाँ खुकुरी, खुडा, कटार, चुलेसी, माछा, डाफे, हात्ती, गरासी, आसी, खुरपा पाइनुका साथै पुराना सम्पूर्ण औजारहरू मरमत गरिन्छ र कैचीमा धार पनि लगाइन्छ। नोट, दशैं तिहारको उपलक्ष्यमा खुडा र खुकुरी खरिदमा 10% छुटको व्यवस्था रहेको छ भने बत्ती नभएको बेला जेनेरेटरबाट पनि काम गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड धान, एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय विश्वकर्मा र भक्त बहादुर विश्वकर्मा। मोबाइल नम्बर 9846655452।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल कलेज बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू मरमत पनि गरिन्छ। सल्यानी छाला जुत्ता पसल, तुलसीपुर 5 गलाइन डाङ, बीपी चौकदेखि थोरै तल। प्रोप्राइटर लुआम बहादुर नेपाली। मोबाइल नम्बर 9895732372।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सम्पूर्ण मोटरसाइकल मरमत गरिनुका साथै धुलाई समेत गरिन्छ, साथै निर्माण सम्बन्धी मेसिनरी गाड़ी आवश्यक परेमा हामीलाई सेवा गर्ने मौका दिनुहोस्। शंकर मोटरसाइकल वर्कशप एन्ड शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रणाली, तुलसीपुर 7 पर्सिनी डाङ। प्रोप्राइटर शंकर चौधरी अगने।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ खाजा खाना तथा लजको समेत सुविधा रहेको छ र तपाईँ घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ।
17: संकेत रोयल क्याफे एन्ड लज, तुलसीपुर 5 गलाइन दान। प्रोप्राइटर संगीत बस्याल। सम्पर्क नम्बर 9578880280 र 9578825।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अध्यक्ष शरद कुमार शर्मा, संचालक अध्यक्ष गुनाकर ढकाल एवं संस्कार पाठशाला परिवार तुलसीपुर दाङ, संस्कार सहितको शिक्षा आज।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: हामी कहाँ गुणस्तरीय बिउ बिजन रोगनाशक भूसी नाशक कीटनाशक कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधि पाइनुका साथै कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली तुलसीपुर 5 बीपी चौक दाङ प्रबन्धक कृषि प्राविधिक माधव केसी र भानुकुमारी डाँगी मोबाइल नम्बर 9558822568 र 9848222568 एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घंटा इमर्जेन्सी र ओपीडी सेवा को लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गोलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
6: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
7: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
6: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
7: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टीभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
8: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97-072-79-290, दाङ तुलसीपुरका लागि तारा सुनार 98-20-76-96 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74-98-065-295 र सिर्जना परिया 96-994-38-695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दान।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98-578-20-756।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू?
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गनहाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857972।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन तिर गरेकी नानी, जाउँ न मसँग, सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9855720308।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती ल्याब केयर हस्पिटलमा।
20: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेष विशेषज्ञ सेवाहरू।
19: 10 बेड आईसीयू सेवा,
20: 10 बेड एनआईसीयू सेवा,
19: 10 बेड एसडीयू सेवा,
20: नर्मल डेलिभरी तथा सीएस सेवा,
19: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
20: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
19: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
0: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
21: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।
22: मेरी आमोइनी कति बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
23: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
22: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
23: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
24: हामी कहाँ साल सिसो असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
25: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98-578-2894, 98-478-2894।
26: खुसीको खबर,
27: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
28: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
29: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
30: हाम्रा सेवाहरू:
31: दन्त परीक्षण तथा परामर्श सेवा,
30: दाँतको एक्सरे,
31: दाँत सफा गर्ने,
30: दाँत निकाल्ने,
31: दाँत भर्ने,
30: दाँतको जरादेखि उपचार गर्ने,
31: कृत्रिम दाँत लगाउने,
30: बच्चाहरूको दाँतको विशेष उपचार,
31: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
30: दाँतको कस्मेटिक उपचार,
31: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
32: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
1: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो।
2: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
1: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
2: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
3: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
6: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97487060011 र 98578404601।
8: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
5: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
8: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055065। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
9: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
16: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र गए सन्चो हुन्न भने।
9: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
10: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
10: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
13: डाक्टरद्वारा उपचार हुने रोगहरू
12: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
0: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
14: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
15: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
17: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
18: के भयो बोलादै, के गुनगुनाइरहेको?
17: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
18: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
17: यति सजिलै?
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
19: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र? खै,
20: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
19: त्यही त, खै यिनलाई चेत किन नआउला?
20: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
21: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: सधैँभरि गर्मी बसेर पनि हुँदैन यहाँ के रोजगारी पनि छैन यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन के गर्ने होला
3: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि अब किन ढिला गर्ने यात्रा तय गरौ
2: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँके हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियोक कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ तपाईँको यात्रा हाम्रो कर्तव्य
3: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ
4: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072799 दाङ तुल्सीपुरका लागि तारा सुनार 98206694040 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 96994038695 एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
6: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
7: हजुर तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
8: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो
10: होइन बुढी किन एक्लै गनगन गर्दैछौ तिमीलाई के भयो र
9: किन गनगन नगर्नु त बुढा चाड पर्व पनि आइसक्यो घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई उता मङ्सिरमा बहिनीको पनि बिहे छ एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन
10: त्यसको लागि किन चिन्ता गर्छौ हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स
11: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 0825209447 सेवा गर्ने मौका दिनुहोला स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
12: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578207756
6: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
5: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
6: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक। मोबाइल नम्बर 9846655452।

0: कम्पनीका नयाँ तथा पुराना स्कूटर र मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ। साथै दशैं तिहारको अवसरमा हरेक मोटरसाइकल र स्कूटर खरिदमा पाउनुहोस् 10,000 सम्मको छुट। तुलसीपुर रिकन्डिसन हाउस एण्ड वर्कसप, तुलसीपुर छ घुराई रोड दाङ, प्रोप्राइटर दीपक पाण्डे, मोबाइल नम्बर 9858-71-191 र 9861-91-191। सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: युवा कल्याणी सु सेन्टर तुलसीपुर 5 पिपल बोट उकालो नेर हामी कहाँ विभिन्न डिजाइनका छालाका जुत्ता तथा सिन्डिलहरू तयार पार्नुका साथै होलसेल तथा फुटकरमा बिक्री गरिन्छ। नोट छालाको जुत्तामा 6 महिनाको वारेन्टी समेत दिइएको छ। प्रोप्राइटर युवराज नेपाली, सम्पर्क मोबाइल नम्बर 9858-13-211। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रूम, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र शुद्ध स्वादिष्ट भोजनका लागि सम्झनै पर्ने नाम युगम फूड एण्ड स्टेट, तुलसीपुर 5 सल्यान रोड दाङ, रेडियो प्रकृति अगाडि, प्रोप्राइटर अखिल क्षेत्रियल, मोबाइल नम्बर 9858-27-427, फोन नम्बर 082-521-271।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल केशवराज भट्टराई एवं युनाइटेड एकाडेमी परिवार तुलसीपुर छ दान। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कपडाको थोक तथा फुटकर विक्रेता भाग्यलक्ष्मी इन्टरप्राइजेस, तुलसीपुर 5 कलाइन दाङ, प्रोप्राइटर नरेश राज भण्डारी, मोबाइल नम्बर 9857-20-709।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ छड, सिमेन्ट, जस्तापाता, पीभीसी, सीपीभीसी पाइप, रंग रोगन, पानी तान्ने मोटर, ड्रिल मेसिन, ग्रेन्डर मेसिन, कटर मेसिन, धाराका सेटहरू, झ्याल ढोकामा लगाउने जाली, किलाकाठी कब्जा लगायत घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। भण्डारी सप्लायर्स एण्ड हार्डवेयर, तुलसीपुर 9 बेलुवा दाङ, प्रोप्राइटर विनोद कुमार भण्डारी र किरण भण्डारी, मोबाइल नम्बर 9858-23-909 र 9834-39-918। एकपटक सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: पेट्रोलियम पदार्थमा शुद्धता हाम्रो प्रतिबद्धता, तुलसीपुर पेट्रोल पम्प, तुलसीपुर 5 बस पार्क।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: दिउँसो 3 बजेको प्रकृति समय सन्देश, धुम्रपान र मध्यपान जस्ता कुलत आजैदेखि छाडौं।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता, तर उत्पादन र रोजगारीमा लगानी बढेन। 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बाल बालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बाल बालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 जनाले काठमाण्ड उपत्यका छाडेका छन्। काठमाण्ड उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा यति बेला चाप बढ़ेको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाण्ड उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाको बस पार्क र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागडुंगा, फर्पिङ, थानकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर, भट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाम तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनु भएको छ। भोलि शुक्रबारपछि विदा हुने भएकोले यात्रु बाहिरिने क्रम थप बढ़नेछ। यसपालि झण्डै 10 लाखले काठमाण्डौ उपत्यका छोड्ने अनुमान गरिएको छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागडुंगा नौबिसी सड़क खण्ड, मुगली नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत प्रमुख सड़कमा दुई तर्फिने गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ। यसैबीच मकवानपुरको हेटौँडा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौँडाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसँग 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई स्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थामा 12 खर्ब 66 अर्ब रूपियाँ अधिक तरलता रहनुका साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ। एकातर्फ निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकिरहेको छैन भने नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त भनेको महासंघले निष्कर्ष निकालेको छ। आर्थिक वर्ष 82-83 नेपालको आर्थिक वृद्धि दर 3.85% सीमित छ। सरकारले यो अवधिका लागि 7% आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विश्व बैंकको सन् 2026 तथ्याङ्क उद्धृत गर्दै महासंघले नेपालको आर्थिक वृद्धि दर 3.7% रहँदा दक्षिण एसियाको औसत 6.9%, भारतको 7.1% र चीनको 4.5% रहेको उल्लेख गरेको छ। महासंघका अनुसार आर्थिक वृद्धिको सुस्तता, कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ। नेपालका उद्योगहरू औसत 44.5% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। व्यावसायिक आत्मविश्वास पछिल्ला 36 वर्ष यताकै न्यून स्तरमा रहेको महासंघको अनुभव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
7: संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
8: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
7: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। साउन र भदौ दुई महिनामा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम पोहोरका दुई महिनाको तुलनामा 23.9% बढ़ी हो। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या पोहोरका दुई महिनाको तुलनामा यसपालि केही कम भए पनि अमेरिकी डलरको मूल्य बढ़ेका कारण यसपालि रेमिट्यान्स भने बढ़ेको हो। यसपालि साउन र भदौमा 1,30,483 युवा वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या पोहोर दुई महिनामा 1,36,000 रहेको थियो। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्ले विपदपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अब विदेशको खबर। सन् 2023 को अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अहिले कम्तीमा 350 प्यालेस्टिनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेका खबरमा उल्लेख छ। कुनै अभियोग वा रिहाईको मिति नतोकी हिरासतमा राख्ने इजरायली नीतिलाई संस्थाले थप उल्लंघन र अपराध भनेको छ। यसले बालबालिकालाई अनिश्चित भविष्यको सामना गर्न बाध्य पार्ने र उनीहरूलाई पारिवारिक तथा शैक्षिक स्थिरताबाट वञ्चित गर्ने संस्थाको भनाइ छ। प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न, अनुसन्धान लागू गर्न तथा इजरायली जेलहरूमा यातना, भोकमरी र उपचारको अस्वीकार्य अन्त्य गर्न वास्तविक अन्तर्राष्ट्रिय कार्यवाहीको लागि आह्वान गरेको छ। अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलका क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेलहरू गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिलो खेल पनि समावेश छ। स्पेनिश फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिश महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,83,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता तर उत्पादन र रोजगारीमा लगानी बढेन। 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल बसन्त टण्डन एवं आदर्श इंग्लिश मीडियम स्कूल परिवार तुलसीपुर दान।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ एलईडी बल्ब, डोम लाइट, तार, सर्भिस तार, सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिङ, प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, नमस्ते मिनी मार्केट भित्र। प्रोप्राइटर गिरिराज पाण्डे। मोबाइल नम्बर 9808345476 र 9867949421।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: एकान्त होटेल एण्ड लज परिवार तुलसीपुर 5 दाङ, फोन नम्बर 0825210171 र 0825205992।
3: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष होताराम बस्नेत, शिक्षक अभिभावक संघ अध्यक्ष सोम बहादुर कुसारी, प्रधानाध्यापक पदम बहादुर ओली, सम्पर्क नम्बर 0824220016, अमर माध्यमिक विद्यालय तुलसीपुर 11 उरहरी दाङ।
3: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष दशरथ ओली, सचिव मुक्ति प्रसाद भट्टराई, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर दाङ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ। नोट, नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार। मोबाइल नम्बर 9849852315 र 9805919189। सेवा गर्ने मौका दिनुहोला।
1: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाए स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ खमारीका मादल बाँसुरी खैचडे नौमतीका बाजा सारङ्गी झ्याली लगायत वाद्यवादनका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। अस्मिता मादल उद्योग तुलसीपुर छ हात्तीखौवा दाङ सुलभ सुटे स्ट्यान्ड सेन्टरको ठिक अगाडि। प्रोप्राइटर खेलराज नेपाली। मोबाइल नम्बर 9762108592 र 9704664300।
5: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनैतिक दल संघ संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ अध्यक्ष शिवहरि भण्डारी सचिव द्रोण आचार्य कोषाध्यक्ष होम बहादुर डाँगी कार्यालय सचिव गंगाराम बस्नेत अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ खानेपानीको मुहान वरपर सफा राखौ स्वच्छ पिउने पानी हाम्रो जिन्दगानी। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाए स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट फेन्स गेट ग्रिल सटर गोल भर्याङ रेलिङ डेस्क बेन्च चुल्हौ र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाल इन्जिनियरिङ वर्कसप तुलसीपुर सात शिवनगर डाँडापाटु कल्याण रोड दान प्रोप्राइटर लल्लु बाबु फोन नम्बर 0825232970 मोबाइल नम्बर 9869716000 र 9810884040। एकपटक सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाए स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एन्ड प्रोसेस कपडा पसल तुलसीपुर 5 कलाइन जेसी चौक कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर फरेन्द्र वर्मा। मोबाइल नम्बर 9847546046। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा बच्चाका कपडाहरू रेडीमेड टप सुटहरू स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। विमला फेन्सी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दाङ प्रोप्राइटर विमला नेउपाने र शिव केसी। मोबाइल नम्बर 9847814099। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न डिजाइनको झ्याल ढोका लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू अर्डर अनुसार बनाइन्छ। सेवा गर्ने मौका दिनुहोस्। विष्णु सौमिल, तुलसीपुर 6 गुल्म चोक, प्रोप्राइटर भरत चौधरी। मोबाइल नम्बर 98578820895।
5: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपडा पाउनुका साथै स्कूल कलेज अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई गरिन्छ। विश्वास शटिंग सुटिंग एंड टेलरिंग सेंटर गोलाइन तुलसीपुर दांग ज्योति विकास बैंक भएको घर प्रोप्राइटर पोषण रनपाल लक्ष्मी रनपाल। मोबाइल नंबर 98686252484 र 98480259219।
5: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विद्यालय तथा कलेजका सम्पूर्ण पाठ्य पुस्तकहरू स्टेशनरी सामान र खेलकुद का सामग्रीहरू सुपथ मूल्यमा थोक तथा फुटकरमा पाइन्छ। दाङ भ्याली बुक्स एन्ड स्टेशनरी घुराई रोड ज्ञान ज्योति जाने बाटोदेखि पश्चिम तर्फ तुलसीपुर दाङ। प्रोप्राइटर ढुण्डीराज ओली। मोबाइल नम्बर 98578823520।
5: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी तुलसीपुर 5 खलाइन दाङ। प्रोप्राइटर तीर्थ बहादुर डाङ्गी। मोबाइल नम्बर 98578823872।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष चिन्तामणि पुन, प्रधानाध्यापक मान बहादुर ओली, दीप ज्योति आधारभूत विद्यालय घोरनेटी तुलसीपुर 4 दाङ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू, कस्मेटिक, खेलौना, फास्टफूड तथा क्याफे सेवा, डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट शपिङ मार्ट, तुलसीपुर 6 बाहिनी चौक दाङ। फोन नम्बर 0825232002। साथै हाम्रो अर्को सेवा घुराई 15 भिङरेली चौक दाङ। फोन नम्बर 0825563923। सेवा गर्ने मौका दिनुहोला।
1: सधैं सधैं मन खुसी र विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पुर्जाहरू पनि उपलब्ध छ। दिलीप रिकन्डिसन हाउस ओर्को सप तुलसीपुर छ हात्ती खवादाङ। प्रोप्राइटर दिलीप केसी। फोन नम्बर 082520142 र मोबाइल नम्बर 98578320300।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ चाट पानीपुरी चटपटा आइसक्रिम चिसो जुस लगायत अर्डर अनुसार स्वादिष्ट नास्ताका परिकारहरू उपलब्ध छ। साथै अर्डर अनुसार विवाह पार्टीमा बुकिङ सेवा पनि दिइन्छ। दिनेश चार भण्डार तुलसीपुर 5 सल्यान रोड दूरसञ्चार कार्यालय अगाडि र अर्को शाखा सल्यान रोड बन्जारी आँखा उपचार क्लिनिकदेखि थोरै तल। प्रोप्राइटर दिनेश कुमार गुप्ता। मोबाइल नम्बर 98298013045।
3: बर्सर दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल भोजराज न्युपाने एवं डिभाइन टेम्पल एकेडेमी परिवार तुलसीपुर 6 गोलौरा दाङ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल कुलानन्द अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी मोहन एवं समस्त दिव्यगुञ्ज एकेडेमी परिवार तुलसीपुर सात दान। फोन नम्बर 082-590-066 र मोबाइल नम्बर 98-578-80-066।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष ठाकुर प्रसाद बन्जारी, सचिव कल्पना ओली रेग्मी, कोषाध्यक्ष मेनका पार्थे, गादी ब्राह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसीपुर चार रक्षा चौरदाङ। नोट, वन विज्ञान पार्क हेर्न जाउँ, आन्तरिक पर्यटन र प्रबन्धनमा टेवा पुर्याउ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ दुर्गा ब्रान्डका तोरीको तेल पाउच बोतल र जारमा उपलब्ध छ। साथै अत्याधुनिक प्रविधिबाट उत्पादित अजम्बरी भोग आटा मैदा सुजी र चोकर पनि उपलब्ध छ। सेवा गर्ने मौका दिनुहोस्। गणपति आयल एन्ड जनरल मिल्स प्राली र राप्ती फ्लोर मिल्स प्राली तुलसीपुर छ दान। फोन नम्बर 082-520-819 र 520-821।

0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विवाह पार्टी, व्रतबन्ध, पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एण्ड पार्टी प्यालेस, तुलसीपुर पाँच समस्यालय भवन, राप्ती प्रादेशिक अस्पताल अगाडि, प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770।
2: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
3: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रिन्सिपल विजय जीएम, गोरखा मावि परिवार, तुलसीपुर छ दाङ।
2: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
3: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष टीका बहादुर जीसी, सीईओ सुरेन्द्र जीसी, ज्ञान ज्योति फाउन्डेशन परिवार, तुलसीपुर छ दाङ।
3: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, राजनैतिक दल, संघ संस्था लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति, तुलसीपुर चार बनहरी दाङ, अध्यक्ष प्रभात थापा, सचिव चन्द्रबहादुर केसी। विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल, तुलसीपुर पाँच बस पार्क पिपल बोर्डदेखि दक्षिण पूर्व तर्फ, प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 9864848338 र 9902648418।
3: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली, तुलसीपुर छ दाङ, गुमराचोकदेखि पूर्व तर्फ, संचालक डाक्टर देवराज केसी, फोन नम्बर 0825900062 र मोबाइल नम्बर 9847903320।
3: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल प्रकाश शर्मा एवं जनप्रिय इङ्ग्लिस

0: बोर्डिंग स्कूल परिवार तुलसीपुर दुई बालापुर दाङ।
1: बरसर दिन को रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष भीना कुमारी घरती, शिक्षक अभिभावक संघ अध्यक्ष रमित पुन, प्रधानाध्यापक कमलराज थापा, जनता आदि हरनेटी तुलसीपुर तीन दान।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्टील, आल्मुनियम, जिप्सन, डिजिटल इन्भर्टर, वेल्डिङ मेसिन, ग्रिन्डर मेसिन, ड्रिल मेसिन, कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू, मिक्सर मेसिन, पानी तान्ने मोटर, राइस कुकर, पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एण्ड मरमत सेन्टर, तुलसीपुर 5 पुलचोक बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड, प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक, मोबाइल नम्बर 9905597952 र 9812506535।
4: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी उपचार सेवा, 24 घण्टा औषधि सेवा, प्रयोगशाला सेवा, नेबुलाइजर सेवा, यस्तै छाला तथा यौन रोगको परामर्श तथा उपचार, हाड जोड्ने तथा नसा सम्बन्धी जल्ने, पोल्ने, बाथरोगको उपचार, पेट, छाती, मुटु, थाइराइड, सुगर, प्रेसर उपचार सेवा, स्त्री तथा महिला रोगको सफल उपचार, जीवनदान मेडिकल हल तुलसीपुर 6 घोराई रोड, लक्ष्मी सनराइज बैंकको मुनि, प्रोप्राइटर भूपेन्द्र चन्द, देवराज चन्द, मोबाइल नम्बर 9848765895।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी उपचार सेवा, 24 घण्टा औषधि सेवा, प्रयोगशाला, ल्याब सेवा, नेबुलाइजर सेवा, साथै छाला तथा यौन रोगको परामर्श उपचार, परामर्श तथा उपचार, हाड जोड्ने तथा नसा सम्बन्धी जल्ने, पोल्ने, बाथरूप रोगको सफल उपचार, पेट सम्बन्धी पेट, छाती, मुटु, थाइराइड, सुगर, प्रेसर उपचार तथा महिला रोगको उपचार, साथै रोयल क्याफे एण्ड फेमिली रेस्टुरेन्ट, खाजा नास्ताको राम्रो सुविधा छ। जीवन प्रेमी फार्मेसी तुलसीपुर 5 हात्तीखौवा होन्डा सोरूम नजिकै तुलसीपुर दाङ, प्रोप्राइटर कमल चन्द, पुष्प चन्द, मोबाइल नम्बर 9848765895।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रिन्सिपल विष्णु कमल नेउपाने एवं जीवन ज्योति इंग्लिश बोर्डिङ स्कूल परिवार तुलसीपुर 8 दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका कर गहनाहरू पाइनुका साथै छापावाल एक नम्बर सुनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर 5 बस पार्क रोड दाङ, साथै तुलसी बोर्डिङ चोक तुलसीपुर 5 अङ्ग लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण बिक र पुकार बिक, मोबाइल नम्बर 98578 20308।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस तुलसीपुर 5 खलाइन दाङ, सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ। प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका, मोबाइल नम्बर 98479211114 र 98608000045। सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया चिरान काठ पार्केट तयारी झ्याल ढोका चौकोस पल्ला होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 अमेलिया रोड गुम्बा चौक दाङ, प्रोप्राइटर लालवीर खड्गा, मोबाइल नम्बर 98580-25923 र 98229-59363।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: एमआरएफ, एपोलो, जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर 5 अङ्ग लाइन दाङ, प्रोप्राइटर मान बहादुर खड्का, फोन नम्बर 08825206667 र मोबाइल नम्बर 98578-20043।
1: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रिन्सिपल लोकेन्द्र खटका एवं लक्ष्य एकाडेमी परिवार तुलसीपुर 6 दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष तिलक बहादुर केसी, प्रधानाध्यापक गणेश मान खड्का, मावि बालापुर विद्यालय परिवार तुलसीपुर 2 दाङ।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष हिम बहादुर चौधरी, प्रधानाध्यापक ढक बहादुर ओली, मावि बेलझुण्डे, तुलसीपुर 18 दाङ।
1: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष वर्षा घिमिरे, प्रधानाध्यापक राजीव ओझा, माध्यमिक विद्यालय कालाखोला, तुलसीपुर 7
1: दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रिन्सिपल वासुदेव रिजाल, मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कूल, परिवार, तुलसीपुर 7 दाङ।
9: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
3: हामी कहाँ विशेषज्ञ चिकित्सकद्वारा रक्तचाप, मुटु, सुगर, छाला तथा यौन रोग, हाड जोर्नी, नसा, पेट सम्बन्धी ग्यास्ट्रिक अल्सर रोगको उपचार परामर्श स्वदेशी तथा विदेशी औषधि सुपथ मूल्यमा पाइन्छ। मेडिको फार्मेसी सल्यान रोड, राप्ती प्रादेशिक अस्पताल जाने बाटोमा दूरसंचार अगाडि। सम्पर्क नम्बर 9848658095। साथै मेडिकेयर फार्मेसी सुर्खेत रोड, ट्याक्सी पार्क, अमृत मोमो मासु मार्केट, दोहोरी घरमा जाने बाटोमा रहेको छ। प्रोप्राइटर केशवराज आचार्य, ऋषिकेश चन्द।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष टीकाराम खड्का, प्रमुख बसन्त आचार्य एवं तुलसीपुर मेट्रो कलेज परिवार, तुलसीपुर 12 हरिपौरी दाङ।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ शुद्ध पञ्चधातुका गहना, गोल्ड प्लेटेड गहना, ब्रासका गहनाहरू पाइन्छ। श्रृंगार सम्बन्धी सामानहरू तथा छाला हेरेर विशेष प्रकारको क्रिमहरू उपलब्ध छ। लेडिज सम्बन्धी सम्पूर्ण कपडाहरू उपलब्ध हुनुका साथै अनलाइन अर्डरमा विशेष छुटको समेत व्यवस्था गरिएको छ। यामके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर मन्जु खत्री, मोबाइल नम्बर 9761626019 र 9761626218।
3: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सिमेन्ट छड जस्ता पाता पाइप बर्जर पेन्ट धाराका टुटीहरू सीपीभीसी पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा पलम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
9: नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 अङ्गलाइन दाङ साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-523-144 मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-439।
2: हामी कहाँ सिमेन्ट छड जस्ता पाता पाइप बर्जर पेन्ट धाराका टुटीहरू सीपीभीसी पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा पलम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ। नवनिर्माण हार्डवेयर एण्ड सप्लायर्स तुलसीपुर 5 अङ्गलाइन दाङ। फोन नम्बर 082-523-144 मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-439।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रालीमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार तुलसीपुर 9 दोखरे दाङ। फोन नम्बर 082-484-0002 र मोबाइल नम्बर 98-578-23-971। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टारको आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दान बीपी चौकदेखि पूर्वतर्फ प्रोप्राइटर सीपी शर्मा मोबाइल नम्बर 98-449-84-441। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौ। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडिमे दाङ। फोन नम्बर 082-4111-173 र मोबाइल नम्बर 98-578-26-386।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाडी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ अध्यक्ष दीपक कुमार बुढाथोकी सचिव प्रकाश भण्डारी सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ यातायात मजदूरहरू सचेत बनौ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। न्यू विजय सुन चाँदी पसल तुलसीपुर दान प्रोप्राइटर लोक बहादुर स्वर्णकार आशा देवी स्वर्णकार
11: हामी कहाँ दक्ष कारीगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ।

0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल कुलानन्द अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी मोहन एवं समस्त दिव्यगुंज एकेडेमी परिवार तुलसीपुर 7 दाङ, फोन नम्बर 082590066 र मोबाइल नम्बर 98578880066।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष ठाकुर प्रसाद बन्जारी, सचिव कल्पना ओली रेग्मी, कोषाध्यक्ष मेनका पार्थे, गाडी ब्राह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसीपुर 4 रक्षा चौरदाङ। नोट, वन विज्ञान पार्क हेर्न जाउँ, आन्तरिक पर्यटन र प्रबन्धनमा टेवा पुर्याउँ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ दुर्गा ब्रान्डका तोरीको तेल पाउच बोतल र जारमा उपलब्ध छ। साथै अत्याधुनिक प्रविधिबाट उत्पादित अजम्बरी भोग आटा मैदा सुजी र चोकर पनि उपलब्ध छ। सेवा गर्ने मौका दिनुहोस्। गणपति आयल एन्ड जनरल मिल्स प्राली र राप्ती फ्लोर मिल्स प्राली तुलसीपुर 6 दाङ, फोन नम्बर 082520819 र 520821।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गणेश डेरी उद्योग परिवार तुलसीपुर 5 अङ्गलाइन दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विवाह पार्टी, व्रतबन्ध, पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि, प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल विजय जीएम गोरखा मावि परिवार तुलसीपुर 6 दाङ।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घर म घरमा आइपुग्यो।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष टीका बहादुर जीसी, सीईओ सुरेन्द्र जीसी, ज्ञान ज्योति फाउन्डेशन परिवार, तुलसीपुर छ दान।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, राजनीतिक दल, संघ संस्था लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति, तुलसीपुर चार बनहरी दाङ, अध्यक्ष प्रभात थापा, सचिव चन्द्रबहादुर केसी। विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साटफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल, तुलसीपुर पाँच बस पार्क पिपल बोर्डदेखि दक्षिण पूर्व तर्फ, प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 9864484338 र 9802648418।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली, तुलसीपुर छ दाङ, गुमरा चौकदेखि पूर्वतर्फ, संचालक डाक्टर देवराज केसी, फोन नम्बर 0825900062 र मोबाइल नम्बर 9847903320।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल प्रकाश शर्मा एवं जनप्रिय इङ्लिस बोर्डिङ स्कूल परिवार, तुलसीपुर दुई बालापुर दाङ।
4: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भीना कुमारी घटी, शिक्षक अभिभावक संघ अध्यक्ष रमित पुन, प्रधानाध्यापक कमल राज थापा, जनता आदि हर्नेटी, तुलसीपुर तीन दान। विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हामी कहाँ स्टील अल्मुनियम जिप्सन डिजिटल इन्भर्टर वेल्डिङ मेसिन ग्रिन्डर मेसिन ड्रिल मेसिन कटअफ मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू मिक्सर मेसिन पानी तान्ने मोटर राइस कुकर पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मरमत सेन्टर तुलसीपुर पाँच पुलचोक बस पार्क जान फलफूल टहराको ठिक अपोजिट साइड प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक मोबाइल नम्बर 9895597052 र 9812506535।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी उपचार सेवा 24 घण्टा औषधि सेवा प्रयोगशाला सेवा नेबुलाइजर सेवा यस्तै छाला तथा यौन रोगको परामर्श तथा उपचार हाड जोड्ने तथा नसा सम्बन्धी जल्ने पोल्ने बाथरोगको उपचार पेट छाती मुटु थाइराइड सुगर प्रेसर उपचार सेवा स्त्री तथा महिला रोगको सफल उपचार जीवनदान मेडिकल हल तुलसीपुर छ घोराई रोड लक्ष्मी सनराइज बैंकको मुनि प्रोप्राइटर भूपेन्द्र चन्द देवराज चन्द मोबाइल नम्बर 9848765895।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्यकर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी उपचार सेवा 24 घण्टा औषधि सेवा प्रयोगशाला ल्याब सेवा नेबुलाइजर सेवा साथै छाला तथा यौन रोगको परामर्श उपचार परामर्श तथा उपचार हाड जोड्ने तथा नसा सम्बन्धी जल्ने पोल्ने बाथरोग रोगको सफल उपचार पेट सम्बन्धी पेट छाती मुटु थाइराइड सुगर प्रेसर उपचार तथा महिला रोगको उपचार साथै रोयल क्याफे एन्ड फेमिली रेस्टुरेन्ट खाजा नास्ताको राम्रो सुविधा छ। जीवन प्रेमी फार्मेसी तुलसीपुर पाँच हात्ती खौवा हुन्डा सोरुम नजिकै तुलसीपुर दाङ प्रोप्राइटर कमल चन्द पुष्प चन्द मोबाइल नम्बर 9848765895।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल विष्णु कुमार न्यौपाने एवं जीवन ज्योति इंग्लिश बोर्डिङ स्कूल परिवार तुलसीपुर 8 दाङ।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका कर गहनाहरू पाइनुका साथै छापावाल एक नम्बर सुनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल तुलसीपुर पाँच बस पार्क रोड दाङ साथै तुलसी बोर्डिङ चोक तुलसीपुर पाँच अङ्ग लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण विक र पुकार विक मोबाइल नम्बर 9855720308।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल बसन्त टण्डन एवं आदर्श इंग्लिश मिडियम स्कूल परिवार तुलसीपुर दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हमी हमारा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेश में रहन् भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ एलईडी बल्ब डोम लाइट तार सर्विस तार सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिंग प्लम्बर को काम गरिनुका साथै पेन्टिंग का लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड नमस्ते मिनी मार्केट भित्र प्रोप्राइटर गिरिराज पाण्डे मोबाइल नम्बर 9808-45476 र 9806-79-421।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेश में रहन् भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: एकांत होटल एण्ड लज परिवार तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-071 र 082-520-592।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष होताराम बस्नेत, शिक्षक अभिभावक संघ अध्यक्ष सोम बहादुर कुसारी, प्रधानाध्यापक पदम बहादुर ओली, सम्पर्क नम्बर 082-422-016, अमर माध्यमिक विद्यालय तुलसीपुर 11 उरहरी दाङ।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष दशरथ ओली, सचिव मुक्ति प्रसाद भट्टराई, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर दाङ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ नोट नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार मोबाइल नम्बर 98479-52315 र 98095-99189। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ खमारीका मादल बाँसुरी खैचडी नौमतीका बाजा सारङ्गी झ्याली लगायत वाद्यवादनका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। अस्मिता मादल उद्योग तुलसीपुर 6 हात्तीखौवा दाङ सुलभ सुटी स्ट्यान्ड सेन्टरको ठिक अगाडि
10: अधिकारी प्रोप्राइटर खेलराज नेपाली मोबाइल नम्बर 9762501592 र 9704464333
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनीतिक दल संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ अध्यक्ष शिवहरि भण्डारी सचिव द्रोण आचार्य कोषाध्यक्ष होम बहादुर डाँगी कार्यालय सचिव गंगाराम बस्नेत अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ खानेपानीको मुहान ओरपर सफा राखौ स्वच्छ पिउने पानी हाम्रो जिन्दगानी। विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट फेन्स गेट ग्रिल सटर गोल भर्याङ रेलिङ डेस्क बेन्च चुल्हो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाल इन्जिनियरिङ वर्कसप तुलसीपुर सात शिवनगर डाँडापाटु कल्याण रोड दान प्रोप्राइटर लल्लु बाबु फोन नम्बर 082-523-269 मोबाइल नम्बर 9869-16700 र 9810-88-40-40 एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एन्ड प्रोसेस कपडा पसल तुलसीपुर 5 कलाइन जेसी चौक कर्णाली बैंकको तल्लो तला प्रोप्राइटर खरेन्द्र वर्मा मोबाइल नम्बर 9847-46546। विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा बच्चाका कपडाहरू रेडीमेड टप सुटहरू स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। विमला फेन्सी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दान प्रोप्राइटर विमला नेउपाने र शिव केसी मोबाइल नम्बर 9848-14-099 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विभिन्न डिजाइनको झ्याल ढोका लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू अर्डर अनुसार बनाइन्छ। सेवा गर्ने मौका दिनुहोस्। विष्णु स्वामिल तुलसीपुर 6 गुल्मचो प्रोप्राइटर भरत चौधरी मोबाइल नम्बर 9558-20-895।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपडा पाउनुका साथै स्कूल कलेज अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई गरिन्छ। विश्वास शटिंग सुटिंग एंड टेलरिंग सेंटर गलाइन तुलसीपुर दांग ज्योति विकास बैंक भएको घर प्रोप्राइटर पोषण रणपाल लक्ष्मी रणपाल मोबाइल नंबर 9866252484 र 9840259219।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ विद्यालय तथा कलेजका सम्पूर्ण पाठ्य पुस्तकहरू स्टेशनरी सामान र खेलकुद सामग्रीहरू सुपथ मूल्यमा थोक तथा फुटकरमा पाइन्छ। दाङ भ्याली बुक्स एन्ड स्टेशनरी घुराई रोड ज्ञान ज्योति जाने बाटोदेखि पश्चिम तर्फ तुलसीपुर दाङ प्रोप्राइटर ढुण्डीराज ओली मोबाइल नम्बर 9857823520।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी तुलसीपुर 5 खलाइन दाङ प्रोप्राइटर तीर्थ बहादुर डाङ्गी मोबाइल नम्बर 9857823872।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष चिन्तामणि पुन प्रधानाध्यापक मानबहादुर ओली दीप ज्योति आधारभूत विद्यालय घोरनेटी तुलसीपुर 4 दाङ। विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू कस्मेटिक खेलौना फास्टफूड तथा क्याफे सेवा डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट सपिङ मार्ट तुलसीपुर बाहिनी चौक दाङ फोन नम्बर 0825232002। साथै हाम्रो अर्को सेवा घुराई 15 भिंग्रेली चौक दाङ फोन नम्बर 0825563921। सेवा गर्ने मौका दिनुहोला।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पुर्जाहरू पनि उपलब्ध छ। दिलीप रिकन्डिसन हाउस वर्कसप तुलसीपुर 6 हात्ती खवादाङ प्रोप्राइटर दिलीप केसी फोन नम्बर 0825201042 र मोबाइल नम्बर 9857820306।
2: विजयादशमी विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ चाट पानीपुरी चटपटा आइसक्रिम चिसो जुस लगायत अर्डर अनुसार स्वादिष्ट नास्ताका परिकारहरू उपलब्ध छ। साथै अर्डर अनुसार विवाह पार्टीमा बुकिङ सेवा पनि दिइन्छ। दिनेश चाट भण्डार तुलसीपुर 5 सल्यान रोड दूरसञ्चार कार्यालय अगाडि र अर्को शाखा सल्यान रोड बन्जारे आँखा उपचार क्लिनिकदेखि थोरै तल। प्रोप्राइटर दिनेश कुमार गुप्ता। मोबाइल नम्बर 9298913045।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रिन्सिपल भोजराज न्युपाने एवं डिभाइन टेम्पल एकेडेमी परिवार तुलसीपुर 6 गोलौरा दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस तुलसीपुर 5 खलाइन दाङ सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ। प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका। मोबाइल नम्बर 9849921114 र 9860780045। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया चिरान काठ पार्केट तयारी झ्याल ढोका चौकोस पल्ला होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 अमेलिया रोड गुम्हा चौक दाङ। प्रोप्राइटर लालवीर खड्गा। मोबाइल नम्बर 9858025923 र 9829939323।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एमआरएफ एपोलो जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर मान बहादुर खड्का। फोन नम्बर 0825208066 र मोबाइल नम्बर 9858820043।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रिन्सिपल लोकेन्द्र खटका एवं लक्ष्य एकाडेमी परिवार तुलसीपुर 6 दाङ।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अध्यक्ष तिलक बहादुर केसी, प्रधानाध्यापक गणेश मान खड्का, मावि बालापुर विद्यालय परिवार, तुलसीपुर दुई दान।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक

0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल वासुदेव रिजाल, मेरीगोल्ड इंग्लिश बोर्डिङ स्कूल, परिवार तुलसीपुर 7 दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विशेषज्ञ चिकित्सकद्वारा रक्तचाप, मुटु, सुगर, छाला तथा यौन रोग, हाड जोर्नी, नसा, पेट सम्बन्धी ग्यास्ट्रिक अल्सर रोगको उपचार परामर्श स्वदेशी तथा विदेशी औषधि सुपथ मूल्यमा पाइन्छ। मेडिको फार्मेसी, सल्यान रोड, राप्ती प्रादेशिक अस्पताल जाने बाटोमा दूरसंचार अगाडि। सम्पर्क नम्बर 9848658095। साथै मेडिकेयर फार्मेसी, सुर्खेत रोड, ट्याक्सी पार्क, अमृत मोमो, मासु मार्केट, दोहोरी घरमा जाने बाटोमा रहेको छ। प्रोप्राइटर केशवराज आचार्य, ऋषिकेश चन्द।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष टीकाराम खड्का, प्रमुख बसन्त आचार्य एवं तुलसीपुर मेट्रो कलेज परिवार, तुलसीपुर 12 हरिपौरी दाङ।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ शुद्ध पञ्चधातुका गहना, गोल्ड प्लेटेड गहना, ब्रासका गहनाहरू पाइन्छ। श्रृंगार सम्बन्धी सामानहरू तथा छाला हेरेर विशेष प्रकारको क्रिमहरू उपलब्ध छ। लेडिज सम्बन्धी सम्पूर्ण कपडाहरू उपलब्ध हुनुका साथै अनलाइन अर्डरमा विशेष छुटको समेत व्यवस्था गरिएको छ। यामके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड, दाङ। प्रोप्राइटर मन्जु खत्री, मोबाइल नम्बर 9761626019 र 9761626218।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ सिमेन्ट छड जस्ता पाता, पाइप, बर्जर पेन्ट, धाराका टुटीहरू, सीपीभीसी, पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा पलम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
5: नवनिर्माण हार्डवेयर प्रणाली, तुलसीपुर 5 अङ्गलाइन दाङ। साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्रणाली, तुलसीपुर 5 बस पार्क, पश्चिम रोड, ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 0825211144, मोबाइल नम्बर 9978824520 र 9098981449।
4: हामी कहाँ सिमेन्ट छड जस्ता पाता, पाइप, बर्जर पेन्ट, धाराका टुटीहरू, सीपीभीसी, पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा पलम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ। नवनिर्माण हार्डवेयर एण्ड सप्लायर्स, तुलसीपुर 5 अङ्गलाइन दाङ। फोन नम्बर 0825211144, मोबाइल नम्बर 9978824520 र

0: 98098144।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर्स भएको यस नन्दन फिट प्रणालीमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्रणाली परिवार, तुलसीपुर 9 दोखरे दाङ। फोन नम्बर 082 र मोबाइल नम्बर 98578239071। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज, जेन्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टार को आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चोक देखि पूर्वतर्फ। प्रोप्राइटर सीपी शर्मा। मोबाइल नम्बर 98449484141। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह, नयाँ पाइला पुनर्स्थापना केन्द्र, तुलसीपुर 19 बिजौरी हाडिमे दाङ। फोन नम्बर 082 4111173 र मोबाइल नम्बर 98578826386।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, सेवा सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ, अध्यक्ष दीपक कुमार बुढाथोकी, सचिव प्रकाश भण्डारी। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, यातायात मजदूरहरू सचेत बनौ। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। न्यू विजय सुन चाँदी पसल तुलसीपुर दाङ। प्रोप्राइटर लोक बहादुर स्वर्णकार, आशा देवी स्वर्णकार।
3: हामी कहाँ दक्ष कारीगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साथफेर पनि गरिन्छ।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेस स्टोर तुलसीपुर 5 सल्यान रोड थाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर चेत बहादुर डाँगी फोन नम्बर 082-523-343 मोबाइल नम्बर 98578-23957 र 98479-81957।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ प्रोप्राइटर बलदेव रजौरे मोबाइल नम्बर 98578-23980।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न ब्रान्डका कपड़ाहरू पाउनुका साथै कोट प्यान्ट शर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल सिलाई गरिन्छ। साथै विद्यालय पोसाक सिलाउनेलाई 10% छुटको व्यवस्था रहेको छ। न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप तुलसीपुर 5 ख लाइन दाङ प्रोप्राइटर सुरेश दर्नाल मोबाइल नम्बर 98478-30235 र 98095-29801। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ अर्डर अनुसार झ्याल ढोका ढोकाको पल्ला झ्यालको फ्रेम चौकस हरेक डिजाइनका टेबल कुर्सी किचन पलङ दराज सोफाहरू तयार गरिनुका साथै घरमै गएर डेकोरको काम पनि गरिन्छ। न्यू पालपाली सागर फर्निचर उद्योग एन रानी महल डेकोर तुलसीपुर 6 घोराई रोड दान प्रोप्राइटर इन्द्र बहादुर सारु मोबाइल नम्बर 98477-67170 र 98228-75827। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ लाइट बोर्ड होर्डिङ बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट फोटो प्रिन्ट आईडी कार्ड ब्याज झण्डा मायाको चिनो बिल भरपाई प्रमाण पत्र विवाह कार्ड छाप खाता सहकारी खाता ब्याग प्रिन्ट टिसर्ट प्रिन्ट फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली मोबाइल नम्बर 98578-25143 र 98464-18679।
1: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा तामा काँसा लगायतका विभिन्न भाँडाहरू कृषिजन्य सामग्री इलेक्ट्रिक सामग्रीहरू जस्तै जग राइस कुकर केटली मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम सुर्खेत रोड दाङ प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली मोबाइल नम्बर 9858720613 र 9849909058 सेवा गर्ने मौका दिनुहोला।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर तुलसीपुर 5 दाङ वीरेन्द्र चौकदेखि पश्चिम तर्फ सुर्खेत रोड प्रोप्राइटर सुरेन्द्र नेपाली भगवती नेपाली र धनबहादुर नेपाली मोबाइल नम्बर 9825531512।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ लेन्डरेस ड्युरोक हेम्पसायर बक्रीबास लगायत जातका बंगुरका पाठा फाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ ललितपुर भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर 8 गहते खोला दाङ प्रोप्राइटर ओम कुमारी पुल र मार्केटिङ म्यानेजर कमल राज पुल मोबाइल नम्बर 9821929980 र 9745394462 सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ साल सिस्टौ असनाबाट निर्माण गरिएका झ्याल ढोका चौकस पल्ला बक्स पलङ लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 घोराई रोड हात्तीखवा ओह्रालो दाङ प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली मोबाइल नम्बर 9857829030 र 9857227755।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष पोषण राज लामिछाने परिवर्तन कृषि सहकारी संस्था तुलसीपुर 3 गोटी खोला दाङ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ आधुनिक डिजाइनका ढोका मोटर सिसा डमी ह्याङ्गर किलाकाटी कब्जा प्लाई रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल राज ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर छ घुराई रोड दाङ प्रोप्राइटर रमेश पटेल मोबाइल नम्बर 9848730079 पटक पटक सेवा गर्ने मौका दिनुहोला
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ सिमेन्ट छड जस्ता पाता रंगरोगन बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एण्ड सप्लायर्स तुलसीपुर 9 फुलसोको दाङ प्रोप्राइटर दयाराम पौडेल फोन नम्बर 082-416-084 मोबाइल नम्बर 9558823546 र 9849509931।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनसादी पसल तुलसीपुर 5 बस पार्क पिपल बोट उकालो नेर प्रोप्राइटर मोहन करला सम्पर्क नम्बर 082-521-996।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष राजेन्द्र कुमार पाण्डे प्रिन्सिपल ठाकुर प्रसाद डाँगी एवं राप्ती बाल एकाडेमी परिवार तुलसीपुर छ डाङ
8: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष निर्मल डाँगी प्रिन्सिपल हेम सागर सुवेदी राप्ती विद्या मन्दिर परिवार तुलसीपुर छ दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाडी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाऊ, ट्राफिक नियमको पूर्ण पालना गरौं, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौं र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार सल्यान रोड तुलसीपुर 5 दाङ।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं

0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राप्ती शान्ति उद्यान पार्क व्यवस्थापन समिति अध्यक्ष सुधीर केसी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तथा राप्ती शान्ति उद्यान पार्क तुलसीपुर सात गणेशपुर दाङ, सम्पर्क मोबाइल नम्बर 9846750337।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी तुलसीपुर 5 दाङ, नामी नगर, राप्ती प्रादेशिक अस्पताल गेट अगाडि, प्रोपराइटर रेग बहादुर डाँगी र जगदीश खड्गा, मोबाइल नम्बर 9848750036 र 9848764790।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पूर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पार्ट तुलसीपुर 5 सल्यान रोड डाङ, प्रोपराइटर टोप बहादुर गर्ती, मोबाइल नम्बर 9849400775 र 9818773390। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीको थोक एवं फुटकर विक्रेता सिद्धार्थ हार्डवेयर एन्ड सप्लायर्स परिवार, बस्पार करोड अङ्गलायन तुलसीपुर दाङ, सनराइज बैंक अगाडि, फोन नम्बर 0825223648, मोबाइल नम्बर 9857825252।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: दैनिक ढुवानी सेवाहरू रुकुम पूर्व र रुकुम पश्चिमका लागि हामीलाई सम्झनुहोस्। सिद्धार्थ ट्रान्सपोर्ट तुलसीपुर 5 कल्याण रोड दाङ, फोन नम्बर 0825227786 र मोबाइल नम्बर 9857225580।
5: चाड पर्वको समय छ, सामानहरू पठाउनु पर्ने, कसो गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, स्मार्ट ट्रान्सपोर्ट प्रणाली छँदैछ नि।
5: दाङबाट काठमाडौँ र काठमाडौँबाट दाङ कुनै पनि सामान मोटरसाइकल स्कुटी चामल लगायत विभिन्न सामानहरू लैजानु परेमा वा ल्याउनु परेमा स्मार्ट ट्रान्सपोर्ट प्रणालीलाई सधैँ सम्झनुहोस्।
6: साथै सल्यान रुकुम प्युठान रोल्पाबाट पनि ढुवानी सेवा उपलब्ध छ।
5: तुलसीपुरका लागि सम्पर्क डाइनामिक ट्रेड कन्सर्न भुयाथान नजिकै, मोबाइल नम्बर 9857763163।
6: घोराईका लागि सम्पर्क नम्बर 9558753166, लमाईका लागि सम्पर्क नम्बर 9558753165।
5: र काठमाडौँ सम्पर्कका लागि सम्पर्क नम्बर 98-578-53-163। नेपाल अधिराज्यभर फुल ट्रिप ढुवानी सेवाको पनि व्यवस्था छ। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ दाल, चामल, तेल, आटा, मैदा, चिनी लगायत घरायसी खाद्यान्नका सामानहरू होलसेल तथा फुटकर सुफक मूल्यमा उपलब्ध छ। स्टार टेलर्स नमस्ते मिनी मार्केट भित्र, प्रोप्राइटर राजन भण्डारी, मोबाइल नम्बर 98-490-54-064।
5: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष रमेश कुमार टीसी, उपाध्यक्ष टेक बहादुर डागी, सचिव सुशीला डागी र कोषाध्यक्ष भीमसरा खड्गा एवं समस्त सुकेदह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसी प्रसार नामिदमार दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ छड़, सिमेन्ट, सरिया, जस्ता पाता, रंगरोगन, फलाम, एंगल पाइप, पेन्ट लगायत सम्पूर्ण घर निर्माणका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै सामान ढुवानीका लागि गाड़ीको समेत व्यवस्था रहेको छ। सुनिल एन्ड शुभलक्ष्मी हार्डवेयर प्राली, तुलस प्राट दाङ, फोन नम्बर 082-416-210 र मोबाइल नम्बर 98-578-21-785।
5: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ अर्डर अनुसारका गहना तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका दिनुहोस्। आकर्षक डिजाइनका गहनाको विश्वासिलो पसल सूर्य ज्वेलर्स, तुलसीपुर 5 बस पार्क दाङ, प्रोप्राइटर लीला बहादुर ओली लोकेन्द्र, सम्पर्क फोन नम्बर 522-851, मोबाइल नम्बर 98-578-23-844।
5: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: सुशील फेन्सी स्टोर, तुलसीपुर 5 रतननाथ टोल दान, प्रोप्राइटर टो बहादुर घटी, मोबाइल नम्बर 98-578-20-272, सम्पर्क नम्बर 98-578-20-272।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख,
1: शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ ट्रस्ट निर्माण च्यानल फेन्सीगेट रेलिङ सटर गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास ग्यास चुलो रेगुलेटर पाइप लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनुका साथै चुलो मर्मत पनि गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा रात्री ग्यासको आधिकारिक विक्रेता सगरमाथा ग्यास सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ प्रोप्राइटर जग बहादुर ओली फोन नम्बर 082-521-876 र मोबाइल नम्बर 98-578-21-876।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ रेडमी भिभो ओप्पो टेक्नो इन्फिनिक्स लगायत विभिन्न ब्रान्डका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रिक सामानहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। साथै बिग्रिएका सबै प्रकारका मोबाइलहरू मर्मत पनि गरिन्छ र पुरानो मोबाइलसँग नयाँ मोबाइल साटफेर र सेकेन्ड ह्यान्ड आइफोन पनि उपलब्ध छ। शुभम मोबाइल सेन्टर तुलसीपुर 5 बस पार्क दाङ माछापुछ्रे टोल विकास संस्थाको गेट अगाडि प्रोप्राइटर कृष्ण विक मोबाइल नम्बर 98-578-56-050। सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल भीष्म बहादुर केसी एवं तुलसी आवासीय इंग्लिश बोर्डिङ स्कूल परिवार तुलसीपुर 5 दाङ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तुलसीपुर बेकरी एन्ड डेरी शप तुलसीपुर 5 दाङ दूरसंचार अगाडि प्रोप्राइटर देवेन्द्र भण्डारी मोबाइल नम्बर 97-19-64-314।
9: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेश कुमार रावत प्रधानाध्यापक भागवत पौडेल माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय परिवार तुलसीपुर 6 दाङ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: लुम्बिनी प्रदेशमै पहिलो पटक सुनको परीक्षण गरी नम्बर 1 सुन चाँदीका आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार तयार गरिन्छ। तुलसीपुर ज्वेलर्स प्राली तुलसीपुर 5 अङ्ग लाइन दाङ फोन नम्बर 082-522-762 मोबाइल नम्बर 98-578-21-179 र 98-478-62-002।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी
2: व्यवसायी लगाए स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्न जस्तै दाल चामल आटा चिनी लगायत विभिन्न अर्गानिक सामानहरू काठबाट बनेका हस्तकलाका सामानहरू पाउनुका साथै एउटै छानामुनि सबै प्रकारका सेवाहरू उपलब्ध छन्। तुलसीपुर कोसेली घर तुलसीपुर 5 बस पार्क दाङ।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा सम्पूर्ण नगरवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष टीकाराम खटका, सदस्य सचिव सुभाष चन्द्र शिवाकोटी, कार्यालय प्रमुख झरेन्द्र खरेल, तुलसीपुर नगर विकास समिति तुलसीपुर दाङ।
5: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: पेट्रोलियम पदार्थमा शुद्धता हाम्रो प्रतिबद्धता। तुलसीपुर पेट्रोल पम्प तुलसीपुर 5 बस पार्क दाङ।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ विभिन्न कम्पनीका नयाँ तथा पुराना स्कूटर र मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ। साथै दशैं तिहारको अवसरमा हरेक मोटरसाइकल र स्कूटर खरिदमा पाउनुहोस् 10,000 सम्मको छुट। तुलसीपुर रिकन्डिसन हाउस एन्ड वर्कसप तुलसीपुर 6 घुराई रोड दाङ। प्रोप्राइटर दीपक पाण्डे। मोबाइल नम्बर 9858-71-191 र 9886-91-191। सेवा गर्ने मौका दिनुहोला।
5: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: युवा सल्यानी सु सेन्टर तुलसीपुर 5 पिपल बोट उकालोनेर हामी कहाँ विभिन्न डिजाइनका छालाका जुत्ता तथा डिलहरू तयार पार्नुका साथै होलसेल तथा फुटकरमा बिक्री गरिन्छ। नोट, छालाको जुत्तामा 6 महिनाको वारेन्टी समेत दिइएको छ। प्रोप्राइटर युवराज नेपाली। सम्पर्क मोबाइल नम्बर 9558-78-13-211। विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रूम बार पार्टी हल कन्फरेन्स हल पार्किङ र शुद्ध स्वादिष्ट भोजनका लागि सम्झनै पर्ने नाम युगम फूड एन्ड स्टेट तुलसीपुर 5 सल्यान रोड दान रेडियो प्रकृति अगाडि। प्रोप्राइटर अखिल क्षेत्रियल। मोबाइल नम्बर 9558-27-427। फोन नम्बर 082-521-271।
5: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल केशवराज भट्टराई एवं युनाइटेड एकाडेमी परिवार तुलसीपुर 6 दाङ।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: कपडाको थोक तथा फुटकर विक्रेता भाग्यलक्ष्मी इन्टरप्राइजेस तुलसीपुर पाँच कलाइन दाङ प्रोप्राइटर नरेश राज भण्डारी मोबाइल नम्बर 9857207900।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ छड सिमेन्ट जस्ता पाता पीभीसी सीपीभीसी पाइप रंग रोगन पानी तान्ने मोटर ड्रिल मेसिन ग्राइन्डर मेसिन कटर मेसिन धाराका सेटहरू झ्याल ढोकामा लगाउने जाली किलाकाठी कब्जा लगायत घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। भण्डारी सप्लायर्स एण्ड हार्डवेयर तुलसीपुर नौ बेलुवा दाङ प्रोप्राइटर विनोद कुमार भण्डारी र किरण भण्डारी मोबाइल नम्बर 9857273909 र 9834349918। एकपटक सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राप्ती शान्ति उद्यान पार्क व्यवस्थापन समिति अध्यक्ष सुधीर केसी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तथा राप्ती शान्ति उद्यान पार्क तुलसीपुर सात गणेशपुर दाङ सम्पर्क मोबाइल नम्बर 9846750337।
10: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी तुलसीपुर पाँच दाङ नामी नगर राप्ती प्रादेशिक अस्पताल गेट अगाडि प्रोपराइटर रेग बहादुर डाँगी र जगदीश खड्गा मोबाइल नम्बर 9847750036 र 9847764790।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: रिजाल खाद्य उद्योग परिवार तुलसीपुर पाँच अङ्गलाइन दाङ प्रोप्राइटर विमल रिजाल मोबाइल नम्बर 9857720136। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम तुलसीपुर पाँच फलाइन दाङ सम्पर्क मोबाइल नम्बर 9841672921।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हमी हमारा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेश में रहन् भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: सम्पूर्ण किराना तथा विचाताको सामानहरूको थोक विक्रेता रूबी स्टोर तुलसीपुर 5 वृन्द चोक दाङ प्रोप्राइटर एम रहमान।
9: वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू शर्ट प्यान्ट मेट्रिक ट्र्याक सुट स्वेटर टाई बेल्ट जुत्ता मोजा टाई बेल्ट जुत्ता मोजा ब्याग पाइनुका साथै स्टेशनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
14: यसजी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ मानपुर जाने बाटोको ठिक उत्तर तर्फ। प्रोप्राइटर टेक जीएम मोबाइल नम्बर 9841142। एकपटक सेवा गर्ने मौका दिनुहोला।
9: वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष एमकान्त खरेल प्रिन्सिपल छवि कुमार ओली सगरमाथा बालबाटिका इंग्लिश बोर्डिंग स्कूल परिवार तुलसीपुर 9 बेलुआ दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ खुकुरी खुडा कटार चुलेसी माछा डाफे हात्ती गरासी आसी खुरपा पाइनुका साथै पुराना सम्पूर्ण औजारहरू मरमत गरिन्छ र कैचीमा धार पनि लगाइन्छ। नोट दशैं तिहारको उपलक्ष्यमा खुडा र खुकुरी खरिदमा 10% छुटको व्यवस्था रहेको छ भने बत्ती नभएको बेला जेनेरेटरबाट पनि काम गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय विश्वकर्मा र भक्त बहादुर विश्वकर्मा मोबाइल नम्बर 9846655452।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल कलेज बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू मरमत पनि गरिन्छ। सल्याने छाला जुत्ता पसल तुलसीपुर 5 गलाइन दाङ बीपी चौकदेखि थोरै तल। प्रोप्राइटर लुआम बहादुर नेपाली मोबाइल नम्बर 9095732372।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सम्पूर्ण मोटरसाइकल मरमत गरिनुका साथै धुलाई समेत गरिन्छ। साथै निर्माण सम्बन्धी मेसिनरी गाडी आवश्यक परेमा हामीलाई सेवा गर्ने मौका दिनुहोस्। शंकर मोटरसाइकल वर्कसप एन्ड शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रणाली तुलसीपुर 7 पर्सिनी दाङ प्रोप्राइटर शंकर चौधरी अगने।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हामी कहाँ खाजा खाना तथा लजको समेत सुविधा रहेको छ र तपाईँ घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ।
5: संकेत रोयल क्याफे एन्ड लज, तुलसीपुर 5 गर्लाइन दान, प्रोप्राइटर संगीत बस्याल, सम्पर्क नम्बर 9858880280 र 9858285।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष शरद कुमार शर्मा, संचालक अध्यक्ष गुनाकर ढकाल एवं संस्कार पाठशाला परिवार तुलसीपुर दाङ, संस्कार सहितको शिक्षा आजको आवश्यकता।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, भूसीनाशक, कीटनाशक, कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधि पाइनुका साथै कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चौक दाङ, प्रबन्धक कृषि प्राविधिक माधव केसी र भानुकुमारी डाँगे, मोबाइल नम्बर 9558822568 र 9548822568। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष शंकर कुमार खड्का, प्रधानाध्यापक हिमाल कडेल, श्री बालमितेरी मावि भोजपुर, तुलसीपुर 14 भोजपुर दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स, तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ, प्रोप्राइटर बलदेव रजौरे, मोबाइल नम्बर 9857723980।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै कोट प्यान्ट सर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल सिलाई गरिन्छ। साथै विद्यालय पोसाक सिलाउनेलाई 10% छुटको व्यवस्था रहेको छ। न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप, तुलसीपुर 5 ख लाइन दाङ, प्रोप्राइटर सुरेश दर्नाल, मोबाइल नम्बर 9848830235 र 9905929981।
0: विजय
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: हामी कहाँ अर्डर अनुसार झ्याल ढोका ढोकाको पल्ला झ्यालको फ्रेम चौकस हरेक डिजाइनका टेबल कुर्सी किचन पलङ दराज सोफाहरू तयार गरिनुका साथै घरमै गएर डेकोरको काम पनि गरिन्छ। न्यू पालपाली सागर फर्निचर उद्योग एन्ड रानी महल डेकोर तुलसीपुर छ घोराई रोड दाङ प्रोप्राइटर इन्द्र बहादुर सारु मोबाइल नम्बर 9847067170 र 9828875827 सेवा गर्ने मौका दिनुहोला।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ लाइट बोर्ड होर्डिङ बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट फोटो प्रिन्ट

0: स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा तामा काँसा लगायतका विभिन्न भाँडाहरू कृषिजन्य सामग्री इलेक्ट्रिक सामग्रीहरू जस्तै जग राइस कुकर केटली मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम सुर्खेत रोड दाङ प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली मोबाइल नम्बर 98578206613 र 98479090058 सेवा गर्ने मौका दिनुहोला।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर तुलसीपुर 5 दाङ वीरेन्द्र चौकदेखि पश्चिम तर्फ सुर्खेत रोड प्रोप्राइटर सुरेन्द्र नेपाली भगवती नेपाली र धनबहादुर नेपाली मोबाइल नम्बर 98295312।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ लेन्डरेस ड्युरोक हेम्पसायर बकरीबास लगायत जातका बंगुरका पाठा पाठीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ ललितपुर भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर 8 गहते खोला दाङ प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुल मोबाइल नम्बर 98231929980 र 97453962। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ साल चिसौ असनाबाट निर्माण गरिएका झ्याल ढोका चौकस पल्ला बक्स पलङ लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 घोराई रोड हात्तीखवा ओह्रालो दाङ प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली मोबाइल नम्बर 98578239030 र 98578227755।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष पोषण राज लामिछाने परिवर्तन कृषि सहकारी संस्था तुलसीपुर 3 गोटी खोला दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ आधुनिक डिजाइनका ढोका मोटो सिसा डमी ह्याङ्गर खिलाकाटी कब्जा प्लाई रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर 6 घोराई रोड दाङ प्रोप्राइटर रमेश पटेल मोबाइल नम्बर 98478030089 पटक पटक सेवा गर्ने मौका दिनुहोला।

0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगाय स्वदेश तथा विदेश में रहन् भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सिमेन्ट छड जस्ता पाता रंगरोगन बाथरूम फिटिंग का साथ ही घर निर्माण संबंधी संपूर्ण सामान थोक एवं फुटकर सुपथ मूल्य में बिक्री वितरण गरिन्छ। नोट सामान ढुवानी गर्नका लागि गाड़ी को व्यवस्था छ। पौडेल हार्डवेयर एण्ड सप्लायर्स तुलसीपुर 9 फुलसोको जाङ प्रोप्राइटर दयाराम पौडेल फोन नम्बर 082-416-084 मोबाइल नम्बर 9858-23546 र 9849-059-31।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेश में रहन् भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हजुर, हामी कहाँ ग्राहक को अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू छूट का साथ बिक्री वितरण गरिन्छ। राहुल सुनसारी पसल तुलसीपुर 5 बस पार्क पीपल बोट उकालो नेर प्रोप्राइटर मोहन करला सम्पर्क नम्बर 082-521-996।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: अध्यक्ष राजेन्द्र कुमार पाण्डे प्रिंसिपल ठाकुर प्रसाद डागी एवं राप्ती बाल एकाडेमी परिवार तुलसीपुर 6 डाङ
4: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष निर्मल डागी प्रिन्सिपल हेम सागर सुवेदी राप्ती विद्या मन्दिर परिवार तुलसीपुर 6 दाङ
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा यात्रुवर्ग गाड़ी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेश में रहन् भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाऊ। ट्राफिक नियमको पूर्ण पालना गरौं। लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौं र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार सल्यान रोड तुलसीपुर 5 दाङ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके त कुन गैस हुन्छ भन्नु भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू?
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
7: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
11: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
12: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
13: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088064071।
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दि दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
15: खुसीको खबर।
16: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
16: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
17: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680719194 र 98218656076।
15: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
18: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
19: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
18: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
19: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
20: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209047। सेवा गर्ने मौका दिनुहोला।
21: मेरी आमोइनी, घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
22: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ।
0: अब यो झाल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त।
21: मेरी आमोइ नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
0: यसका बाजे लाटाले हान्डल बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल सिसौ असरा सासो चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9858723894 9848314894।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
22: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
23: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
24: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9835-27-695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
25: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
26: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
27: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
25: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
9: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ। फोन नम्बर 082-5206-1, मोबाइल 97487-07-11 र 98-10-87-31-80।
28: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
29: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
25: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
29: हामी कहाँ उपलब्ध सेवाहरू?
1: दाँत निकाल्ने,
29: नयाँ दाँत राख्ने,
1: झिक्न नपर्ने गरी दाँत राख्ने,
29: दाँत भर्ने, दाँत सफा गर्ने,
1: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
29: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
3: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ के रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
5: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने? यात्रा तय गरौ।
3: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियोक, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
5: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
6: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 9702779290। दाङ तुलसीपुरका लागि तारा सुनार 9820776940 र भारतको गोवाबाट आउनु परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 9694438695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति खबरमा सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई डाङ्ग्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट र विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: प्रकृति खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: दाङमा आधुनिक खेतीमा योगदान पुर्याउने तुलसीपुरका 3 जना सहित 30 जना कृषक सम्मानित। तुलसीपुरको ब्लड बैंकमा रगतको अभाव हुँदा सेवाग्राहीलाई समस्या।
1: दाङमा छुट्टा छुट्टै खोलामा डुबेर 1 बालक सहित 2 जनाको ज्यान गयो। देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा 19 जनाको मृत्यु।
0: बाढ़ी पीड़ितका लागि रेड क्रसले 2000 घर बनाइदिने। कांग्रेस महाधिवेशनको सम्पूर्ण मत परिणाम आजै सार्वजनिक गरिने।
1: र विदेश खबरमा पाकिस्तानमा विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गयो। खेल खबरमा चौथो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब प्रकृति खबर विस्तारमा।
0: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। दिगो, गुणस्तरीय र सुरक्षित पूर्वाधार निर्माणलाई जोड़ दिँदै प्रदेश सरकारले सड़क, पुल, सड़क सुरक्षा तथा विपद व्यवस्थापन कार्यक्रमका लागि उल्लेखनीय बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले रणनीतिक सड़क सञ्जाल विस्तार, बहुवर्षीय आयोजना समयमै सम्पन्न गर्ने, सड़क सुरक्षामा सुधार ल्याउने तथा निर्माणाधीन र नयाँ पूर्वाधारको गुणस्तर सुनिश्चित गर्ने कार्यक्रम अघि सारेको छ। प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासका लागि सड़क पूर्वाधारलाई आधारभूत संरचनाका रूपमा लिँदै ग्रामीण क्षेत्रको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको छ। चालू आर्थिक वर्षको बजेट अनुसार आयोजना छनौट गर्दा प्रादेशिक सड़क सञ्जाल गुरूयोजनामा समावेश भएका सड़कहरूलाई प्राथमिकता दिइएको छ। गुरूयोजनामा समावेश सड़कको नक्साङ्कन र प्राथमिकताका आधारमा लगानी योजना तयार गर्न आवश्यक बजेट समेत विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको रामपुर कपुरकोट सड़क निर्माणका लागि चालू आर्थिक वर्षमा 21 करोड़ रूपियाँ बजेट विनियोजन भएको प्रदेश सरकारले जनाएको छ।
1: पछिल्लो समयमा रक्तदान कार्यक्रम पर्याप्त नहुँदा रक्त संसार केन्द्र तुलसीपुरमा रगत अभाव भएको छ। केन्द्रमा एबी पोजिटिभ बाहेक अन्य सबै रक्त समूहको अभाव भएपछि बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउन कठिनाई हुन थालेको छ। रक्त संसार केन्द्र तुलसीपुरका प्राविधिक सहायक रेखा चौधरीका अनुसार असोज महिनामा एउटा मात्र रक्तदान कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा पनि पर्याप्त रगत संकलन हुन नसकेपछि केन्द्रमा रगत अभाव देखिन थालेको हो। तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा मात्रै 80 जना भन्दा बढ़ी बिरामीले डायलासिस सेवा लिइरहनु भएको छ। डायलासिस गराउने बिरामीले हप्तामा 2 पटक उपचार गराउनु पर्ने र 1 पटकमा 2-3 पिण्डसम्म रगत आवश्यक पर्ने गरेको चौधरीले बताउनु भएको छ। केन्द्रमा रगतको मौजात घटेपछि कर्मचारीहरूले नियमित रक्तदातालाई फोन गरेर आवश्यक रगतको व्यवस्था गर्दै आउनु भएको छ।
0: सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर 7 स्थित घुइयाबारी, बाटुले गाउँ र ज्यामिरी खोली टोलमा यसपटकको दशैं विशेष बनेको छ। वर्षौं अघिको प्रतीक्षापछि यसपटक दशैंमा पहिलो दशैं नजिकै आउँदा घर घरमा बिजुलीको उज्यालो छाएपछि स्थानीयवासीका लागि यसपटकको दशैं विशेष बनेको हो। गाउँमा विद्युत पुगेपछि स्थानीय गाउँलेहरूले यस पटकको दशैं उज्यालोमा मनाउने भएका छन्। उक्त बस्तीका 130 घरधुरीमा विद्युत मिटर जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ। यसअघि 97 घर परिवारमा विद्युत पुगेको थियो। स्थानीय हरि आरसीले विद्युत सेवा विस्तार भएका गाउँमा खुशियाली छाएको समेत बताउनु भएको छ। पछिल्लो विद्युत सेवा विस्तारसँगै घुइयाबारी बाटुले गाउँ र ज्यामिरे खोली टोलमा पूर्ण विद्युतीकरण भएको वडा अध्यक्ष मित्रलाल रिजालले जानकारी दिनुभएको छ।
1: दाङमा छुट्टा छुट्टै खोलामा डुबेर एक वृद्ध र एक बालकको मृत्यु भएको छ। घोराई उपमहानगरपालिका 16 स्यार खोलाका 65 वर्षीय बाउरे चौधरीको घर नजिकै रहेको खोलामा डुबेर ज्यान गएको परिवारले जनाएको छ। खोलामा डुबेर अचेत भएका चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई लगिएकोमा उपचारका क्रममा ज्यान गएको परिवारले जनाएको छ। यसैगरी राजपुर गाउँपालिका 4 रोइनियाका शेरबहादुर चौधरीका 12 वर्षीय छोरा आयुष चौधरीको पनि खोलामा डुबेर निधन भएको छ। राजपुर गाउँपालिका 5 सिमल खुट्टी स्थित मतिनी खोलामा डुबेर उहाँको निधन भएको परिवारले जानकारी दिएको छ।
0: यसैबीच देशका विभिन्न स्थानमा बितेको 24 घण्टामा भएका विभिन्न सवारी दुर्घटनामा परि 19 जनाको ज्यान गएको छ भने 354 जना घाइते भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिजोदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि उनीहरूको ज्यान गएको हो। सार्वजनिक विवरण अनुसार जाजारकोट, मोरङ, सुनसरी, झापा, रौतहट, सप्तरी र मकवानपुरमा गरी 19 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सवारी दुर्घटना हुँदा कोशीमा 39, मधेशमा 47, काठमाडौँ उपत्यकामा 16, बागमतीमा 5, गण्डकीमा 11, लुम्बिनीमा 43, कर्णालीमा 178 र सुदूरपश्चिम प्रदेशमा 15 गरी 354 जना घाइते भएको पनि प्रहरीको विवरणमा उल्लेख छ।
1: खेती प्रणालीमा आएको परिवर्तन, कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषि विकासमा योगदान पुर्याउने, कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङले 30 जना कृषकलाई सम्मान गरेको छ। लमैमा आयोजित कृषक सम्मान कार्यक्रममा तुलसीपुर क्षेत्रका किसानहरू पनि सम्मानित भएका छन्। एकाई दाङका प्रमुख कोमल शाहीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। सो अवसरमा घोराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, लमै नगरपालिका उपप्रमुख लक्ष्मी योगी लगायत कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यालयका प्रतिनिधि सहभागी भएका थिए, जसमा मोरी पालनतर्फ तुलसीपुर सातका देवीराम पोखरेल, घोराई 15 का खुम्बहादुर रायमाझी र घोराई 3 का पूर्णबहादुर रोकामगर लगायतलाई सम्मान गरिएको थियो। पशुपालनका लागि गोठ तथा खोर निर्माणतर्फ तुलसीपुर 7 पर्सेनीका ओमबहादुर खत्री, मकै खेती प्रवर्धनतर्फ तुलसीपुर 2 का भीमबहादुर ओली लगायत सम्मानित हुनुभएको छ। यस्तै गरी बबई गाउँपालिका 2 का धनबहादुर खड्का र राप्ती 5 का विष्णु गुरूङ लगायतलाई सम्मान गरिएको हो। साथै कृषकलाई आधुनिक प्रविधि र प्राविधिक सेवासँग जोड्दै उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण बनाउन सके कृषि व्यवसाय अझ फस्टाउने अपेक्षा गरिएको छ।
0: तपाईं अहिले बेलुकी 6 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
4: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
5: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
4: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडे किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडे किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
5: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स। हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। लसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिन होला।
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-520-032 र मोबाइल नम्बर 98-12-91-918।
0: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा एडीबी अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा अर्थमन्त्री वागेले विपदपछिको पुनरुत्थान जलवायु उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ। भेटवार्तामा बाढ़ीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र एकबद्धता जाहेर गरिएकामा मन्त्री डाक्टर वाग्लेले एडीबी प्रति नेपालको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनु भएको थियो। अर्थमन्त्री वाग्ले थाइल्याण्डको राजधानी बैंककमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएफएफको वार्षिक बैठकमा सहभागी हुन पुग्नु भएको हो।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सम्पूर्ण पदाधिकारीहरूको अन्तिम मत परिणाम अझै सार्वजनिक हुन बाँकी रहेको छ। केन्द्रीय कार्य समिति चयनका लागि जारी मतगणनाको सम्पूर्ण परिणाम आज साँझसम्म सार्वजनिक गर्ने निर्वाचन समितिले तयारी थालेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज साँझसम्म सबै पदको अन्तिम मत परिणाम आइसक्ने जानकारी दिनुभएको हो। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापति उपसभापति र महामन्त्री लगायतका प्रमुख पदाधिकारीहरूको अन्तिम नतिजा सार्वजनिक भए तापनि अन्य केही पदाधिकारी र केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ। विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम पनि सार्वजनिक भइसकेको छ। केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी छ। केहीको मत परिणाम आउने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ। गत असोज 18 गतेदेखि शुरू भएको महाधिवेशनको 23 गते मतदान भएको थियो भने सभापतिको मत परिणाम असोज 24 गते बिहानै सार्वजनिक भएको भए तापनि अन्य पदको गणना द्रुत गतिमा हुन नसक्दा केही ढिलाइ भएको निर्वाचन समितिले बताएको छ। कांग्रेसको आगामी 4 वर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदैछ। यसैबीच सुदूरपश्चिम प्रदेशबाट पदाधिकारी मध्ये प्रकाश रसाइली स्नेही मात्रै निर्वाचित हुनुभएको छ। यस्तै 35 वर्ष मुनिका युवा क्लस्टरबाट खुल्लातर्फ 7 जना युवा निर्वाचित भएका छन्।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उहाँले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमको विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताउनु भएको हो। तर यसलाई असफल वा पराजयका रूपमा लिन नहुने उहाँको भनाइ रहेको थियो। उहाँले आफ्नो कार्यकालमा अघि बढ़ाएका सामाजिक सुरक्षा कार्यक्रमलाई समाजवाद उन्मुख राज्य निर्माणका प्रयासका रूपमा व्याख्या गर्नुभएको छ। ओलीले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कार्यक्रम र बाल बालिकाका लागि संचालित खोलौ खाता अभियानलाई पनि मानवतावादी सोचका उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालक निर्देशिका संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरेको छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोगीको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने उल्लेख छ।
1: नेपाल र मलेसिया बीच श्रमिक भर्ना प्रक्रियाको विवाद भइरहँदा सरकारले म्यान पावर तथा स्वास्थ्य व्यवसायमाथि कार्यवाही तीव्र पारेको छ। मलेसियाले छनौट गरेका 25 वटा म्यान पावर कम्पनी मार्फत मात्रै श्रमिक भर्ना गर्ने विषयलाई लिएर उत्पन्न विवादबीच अहिलेसम्म 5 जना व्यवसायी पक्राउ परेका छन्। नेपाल मलेसिया श्रम सम्झौता अन्तर्गत श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आएका नेपाल स्वास्थ्य व्यवसाय महासंघका अध्यक्ष कैलाश खड्का सहित 5 स्वास्थ्य व्यवसायलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुधबार साँझ काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी अनुपम शमशेर जबराले खड्का सहितका व्यवसाय पक्राउ परेको पुष्टि गर्नुभएको छ। यसैबीच मलेसियाले छनौट गरेका 25 वटा म्यान पावर कम्पनीका संचालक विरूद्ध पनि वैदेशिक रोजगार विभागले पक्राउ पूर्ति जारी गरेको छ। मलेसियाले सीमित म्यान पावर कम्पनी मार्फत मात्रै नेपाली श्रमिक भर्ना गर्ने निर्णय गरेपछि नेपालमा त्यस्तो विरोध हुँदै आइरहेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिम आठबीसकोट नगरपालिका 5 का दीपक कुनपुन मगरलाई 2000 रूपियाँ जरिमाना गरेको छ। अरूको नाम र फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको आरोपमा दोषी करार गर्दै पुन मगरलाई 2000 रूपियाँ जरिमाना गरेको जनाइएको छ। नेपाल प्रहरीका एक डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण माग्दा उजुरी मिलाइदिने बहानामा 40 लाख रूपियाँ मागेको, जसमध्ये 15 लाख नगद र उनका श्रीमतीका नाममा चेक लिएर थप धम्की दिइएको दावी सहित एबी राईको नामबाट अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गर्दा उजुरीकर्ता भनिएका आङ बाबु राई एबी राईले आफूले उजुरी नदिएको र त्यसमा भएको हस्ताक्षर समेत आफ्नो नभएको भनी आयोग समक्ष शनाखत गर्नुभएको थियो। अनुसन्धानकै क्रममा दीपक पुन मगरले राईको जानकारी र सहमति बिना नै उहाँको नाम र हस्ताक्षर प्रयोग गरी आफूले उजुरी दर्ता गराएको स्वीकार गरेपछि आयोगले जरिमाना गरेको हो।
1: नेपाल रेड क्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेड क्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि बिहिबार पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो। सम्झौता अनुसार घर गुमाएका करिब 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराइने सहमति पनि भएको भण्डारीले बताउनु भएको छ। सम्झौतामा भवन विभाग र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
0: कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको वेबसाइट मार्फत हिजो 6 जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। सार्वजनिक सम्पत्ति विवरण अनुसार कर्णालीका केही मन्त्रीहरूसँग आफ्नो बस्ने घर छैन भने केही मन्त्रीहरूसँग 31 ठाउँमा घर जग्गा रहेको समेत उल्लेख छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईको सबैभन्दा धेरै सम्पत्ति रहेको उल्लेख छ भने सबैभन्दा कम सम्पत्ति भौतिक पूर्वाधार मन्त्री मिलन खड्काको रहेको विवरणमा उल्लेख छ।
1: केही संक्षेप खबरमा नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मुस्लिम तर्फ केन्द्रीय सह महामन्त्रीमा डाक्टर फिरदोस आलम निर्वाचित भएका छन्। फिरदोस मुख्यमन्त्री अब्ताम आलमका छोरा हुनुहुन्छ।
0: राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू दशैंका बिदामा पनि खुल्ला रहने भएका छन्। मानवाधिकार उल्लंघनका घटना सम्बन्धी उजुरीकरण गर्न तथा आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न आयोगले यस्तो व्यवस्था गरेको जनाएको छ।
1: सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको गोली हानी हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। सर्लाहीको बागमती नगरपालिका एकबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी 48 वर्षे मेघराज भन्ने बाबु थापालाई पिस्तोल तथा गोलीसहित पक्राउ गरिएको हो।
0: चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै 2,21,31 करोड़ रूपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ। यो रेमिट्यान्स साउन महिनाको तुलनामा 6 अर्ब रूपियाँ बढ़ी हो।
1: काठमाण्डु उपत्यका 3 जिल्लामा दशैंको सुरक्षाका लागि 8,000 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको छ। काठमाण्डु भक्तपुर र ललितपुरमा 8,015 जना प्रहरी परिचालन गर्ने गरी उपत्यका प्रहरी कार्यालयले दशैं सुरक्षा योजना लागू गरेको हो।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं तिहार र छठ लगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेस्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कड़ा निर्देशन दिएको छ।
1: विदेश खबरमा पाकिस्तानको उत्तर पश्चिमी शहर पेशावरमा निजी विद्यालयको छानो खस्दा 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छानो खस्दा 33 बालबालिका र एक शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिफका अनुसार कम्तीमा अरू 19 जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने धेरैजसो बालबालिका 13 वर्ष भन्दा कम उमेरका रहेका छन्।
0: र खेल खबरमा चौथो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले हराएको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटिएको हो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। अब दुवै टोली बीचको पाँचौं तथा निर्णायक खेलले श्रृंखलाको विजेता टुंगो लाग्नेछ। पाँचौं खेल पर्सि शनिबार बेंगलुरूको एम चिन्नास्वामी स्टेडियममा हुने भएको छ।
1: यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छरमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
0: डाङमा आधुनिक खेतीमा योगदान पुर्याउने तुलसीपुरका 3 जना सहित 30 जना कृषक सम्मानित। तुलसीपुरको ब्लड बैंकमा रगतको अभाव हुँदा सेवाग्राहीलाई समस्या।
1: दाङमा छुट्टा छुट्टै खोलामा डुबेर 1 बालक सहित 2 जनाको ज्यान गयो। देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा 19 जनाको मृत्यु।
0: बाढ़ी पीड़ितका लागि रेड क्रसले 2,000 घर बनाइदिने। कांग्रेस महाधिवेशनको सम्पूर्ण मत परिणाम आजै सार्वजनिक गर्ने तयारी।
1: र विदेश खबरमा पाकिस्तानमा विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गयो। खेल खबरमा चौथो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।
0: हवस् त, बेलुकी 6 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुण्ड र रेडियो कपुरकोट सल्यानका प्राविधिक शिवा डाँकीलाई धन्यवाद दिँदै सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छौं। नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल बसन्त टण्डन एवं आदर्श इंग्लिस मिडियम स्कूल परिवार तुलसीपुर दाङ।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ एलईडी बल्ब डोम लाइट तार सर्भिस तार सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिंग प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लाई तुलसीपुर 5 सल्यान रोड नमस्ते मिनी मार्केट भित्र प्रोप्राइटर गिरिराज पाण्डे मोबाइल नम्बर 9808345476 र 9867749421।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एकान्त होटेल एण्ड लज परिवार तुलसीपुर 5 दाङ फोन नम्बर 0825210171 र 0825205992।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष होताराम बस्नेत, शिक्षक अभिभावक संघ अध्यक्ष सोम बहादुर कुसारी, प्रधानाध्यापक पदम बहादुर ओली, सम्पर्क नम्बर 0824220116, अमर माध्यमिक विद्यालय तुलसीपुर 11 उरहरी दाङ।
4: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष दशरथ ओली, सचिव मुक्ति प्रसाद भट्टराई, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर दाङ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगढद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ। नोट, नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार मोबाइल नम्बर 9849852315 र 9905599190 सेवा गर्ने मौका दिनुहोला।
2: विजय विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ खमारीका मादल बाँसुरी खैचडे नौमतीका बाजा सारङ्गी झ्याली लगायत वाद्यवादनका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। अस्मिता मादल उद्योग तुलसीपुर छ हात्तीखुवा दाङ सुलभ सुटे स्क्यान सेन्टरको ठिक अगाडि। प्रोप्राइटर खेलराज नेपाली। मोबाइल नम्बर 9762102892 र 9704664300।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनैतिक दल संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ अध्यक्ष शिवहरि भण्डारी सचिव द्रोण आचार्य कोषाध्यक्ष होम बहादुर डाँगी कार्यालय सचिव गंगाराम बस्नेत अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ खानेपानीको मुहान ओरपर सफा राखौ स्वच्छ पिउने पानी हाम्रो जिन्दगानी। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट फेन्स गेट ग्रिल सटर गोल भर्याङ रेलिङ डेस्क बेन्च चुलौ र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाला इन्जिनियरिङ वर्कसप तुलसीपुर साप शिवनगर डाँडापातु कल्याण रोड दाङ। प्रोप्राइटर लल्लु बाबु। फोन नम्बर 0825322769 मोबाइल नम्बर 9869160000 र 9810884040। एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ सटिङ सुटिङका कपडाहरू पाइनुका साथै कोट प्यान्ट दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपडाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एण्ड प्रोसेस कपडा पसल तुलसीपुर 5 कलाइन जेसी चौक कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर खरेन्द्र वर्मा। मोबाइल नम्बर 9847546546। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा बच्चाका कपडाहरू रेडीमेड टप सुटहरू स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। बिमला फेन्सी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दाङ। प्रोप्राइटर बिमला नेउपाने र शिव केसी। मोबाइल नम्बर 9847814099। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2000 83 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामीका विभिन्न डिजाइनको झ्याल ढोका लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू अर्डर अनुसार बनाइन्छ। सेवा गर्ने मौका दिनुहोस्। विष्णु स्वामिल, तुलसीपुर 6 गुल्म चोक, प्रोप्राइटर भरत चौधरी। मोबाइल नम्बर 98578820895।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपड़ा पाउनुका साथै स्कूल, कलेज, अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई गरिन्छ। विश्वास शटिंग सुटिंग एंड टेलरिंग सेंटर, गलाइन तुलसीपुर दांग, ज्योति विकास बैंक भएको घर, प्रोप्राइटर पोषण रनपाल, लक्ष्मी रनपाल। मोबाइल नंबर 98686252484 र 98480259219।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी

0: तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी, तुलसीपुर 5 खलाइन दाङ, प्रोप्राइटर तीर्थबहादुर डाङ्गी, मोबाइल नम्बर 9857823872।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष चिन्तामणि पुन, प्रधानाध्यापक मानबहादुर ओली, दीप ज्योति आधारभूत विद्यालय घोरनेटी तुलसीपुर 4 दाङ। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू, कस्मेटिक, खेलौना, फास्टफूड तथा क्याफे सेवा, डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट सपिङ मार्ट, तुलसीपुर 6 बाहिनी चौक दाङ, फोन नम्बर 0825232002। साथै हाम्रो अर्को सेवा घुराई 15 भिङरेली चौक दाङ, फोन नम्बर 0825563923। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पूर्जाहरू पनि उपलब्ध छ। दिलीप रिकन्डिसन हाउस ओर्को सप, तुलसीपुर 6 हात्ती खोवादाङ, प्रोप्राइटर दिलीप केसी, फोन नम्बर 0825201042 र मोबाइल नम्बर 9857820306।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ तयारी तथा अर्डर अनुसार सुन र चाँदीका आधुनिक डिजाइनका कर गहनाहरू पाइनुका साथै थापावाल 1 नम्बर उनको खरिद बिक्री गरिन्छ। ज्योति गहना पसल, तुलसीपुर 5 बस पार्क रोड दाङ, साथै तुलसी बोर्डिङ चोक तुलसीपुर 5 अङ्ग लाइन आफ्नै भवनबाट पनि नयाँ व्यवस्थापनका साथ सेवा दिइरहेको जानकारी गराउँदछौ। प्रोप्राइटर हरिकृष्ण बिक र पुकार बिक, मोबाइल नम्बर 9857820308।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ डल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाइनुका साथै विभिन्न डिजाइनका डलहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। खटका डल हाउस, तुलसीपुर 5 खलाइन दाङ, सुनिल स्टेशनरीदेखि थोरै तल पूर्वतर्फ, प्रोप्राइटर विष्णु खटका र बालकुमारी खटका, मोबाइल नम्बर 9847921114 र 9860078045। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा

0: वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ साल सिसौ लगायत अन्य सम्पूर्ण जातका गोलिया, चिरान काठ, पार्केट तयारी, झ्याल ढोका, चौकोस, पल्ला, होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिनुका साथै अर्डर अनुसार फर्निचरका सम्पूर्ण घरायसी सामग्रीहरू तयार गरिन्छ। खड्गा समिल तथा फर्निचर उद्योग, तुलसीपुर छ, अमेलिया रोड, गुमराह चौक, दाङ, प्रोप्राइटर लालवीर खड्गा। मोबाइल नम्बर 9858025923 र 9829593323।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: एमआरएफ, एपोलो, जेके गुड टायरहरूको आधिकारिक विक्रेता खड्गा टायर हाउस, तुलसीपुर 5, अंगलाइन, दाङ, प्रोप्राइटर मान बहादुर खड्का। फोन नम्बर 0825208066 र मोबाइल नम्बर 9858720043।

0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल लोकेन्द्र खड्का एवं लक्ष्य एकाडेमी परिवार तुर्सीपुर छ दाङ।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ चाट, पानीपुरी, चटपटा, आइसक्रिम, चिसो जुस लगायत अर्डर अनुसार स्वादिष्ट नास्ताका परिकारहरू उपलब्ध छ। साथै अर्डर अनुसार विवाह पार्टीमा बुकिङ सेवा पनि दिइन्छ। दिनेश चाट भण्डार, तुलसीपुर 5 कल्याण रोड, दूरसञ्चार कार्यालय अगाडि र अर्को शाखा सल्यान रोड, बन्जारे आँखा उपचार क्लिनिक देखि थोरै तल। प्रोप्राइटर दिनेश कुमार गुप्ता। मोबाइल नम्बर 9828913045।
4: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: बरसर दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल भोजराज न्युपाने एवं डिभाइन टेम्पल एकेडेमी परिवार तुलसीपुर 6 गोलौरा दाङ।
5: बरसर दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रिन्सिपल फुलानन्द अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी मोहन एवं समस्त दिव्यगुंज एकेडेमी परिवार तुलसीपुर 7 दाङ। फोन नम्बर 0825900066 र मोबाइल नम्बर 9857880066।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष ठाकुर प्रसाद बन्जारी, सचिव कल्पना ओली रेग्मी, कोषाध्यक्ष मेनका पार्थे, गादी बराह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसीपुर 4 रक्षा चौरदान। नोट, वन विज्ञान पार्क हेर्न जाउ, आन्तरिक पर्यटन र प्रबन्धनमा टेवा पुर्याउ।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष हिम बहादुर चौधरी, प्रधानाध्यापक ढक बहादुर ओली, मावि बेलझुण्डे, तुलसीपुर 18 दाङ।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दुर्गा ब्रान्डका तोरीको तेल पाउच बोतल र जारमा उपलब्ध छ। साथै अत्याधुनिक प्रविधिबाट उत्पादित अजम्बरी भोग आटा मैदा सुजी र चोकर पनि उपलब्ध छ। सेवा गर्ने मौका दिनुहोस्। गणपति आयल एन्ड जनरल मिल्स प्राली र राप्ती फ्लोर मिल्स प्राली तुलसीपुर छ दाङ। फोन नम्बर 082-520-819 र 520-821।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गणेश डेरी उद्योग परिवार तुलसीपुर पाँच अङ्गलाइन दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर पाँच समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि। प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44683 र 98478-64770।
5: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल विजय जीएम गोरखा मावि परिवार तुलसीपुर छ दान।
5: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष टीका बहादुर जीसी, सीईओ सुरेन्द्र जीसी, ज्ञान ज्योति फाउन्डेसन परिवार तुलसीपुर छ दाङ।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनैतिक दल संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अलवार खानेपानी उपभोक्ता तथा सरसफाई समिति तुलसीपुर चार बनहरी दाङ। अध्यक्ष प्रभात थापा, सचिव चन्द्रबहादुर केसी। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ दक्ष कारिगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साटफेर पनि गरिन्छ। हिरा सुन चाँदी पसल तुलसीपुर पाँच बस पार्क पिपल बोर्डदेखि दक्षिण पूर्व तर्फ। प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98-64-48-838 र 98-62-45-48-18।
0: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ विशेषज्ञ डाक्टरद्वारा बिरामी चेक जाँच गरिनुका साथै अत्याधुनिक एक्सरे, भिडियो एक्सरे र ल्याब सेवाको समेत व्यवस्था रहेको छ। हितायु पोलिक्लिनिक प्रणाली तुलसीपुर छ दाङ गुमराचोकदेखि पूर्वतर्फ। संचालक डाक्टर देवराज केसी। फोन नम्बर 082-590-062 र मोबाइल नम्बर 98-497-023-20।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रिन्सिपल प्रकाश शर्मा एवं जनप्रिय इंग्लिश बोर्डिङ स्कूल परिवार तुलसीपुर 2 बालापुर दाङ।
5: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भीना कुमारी घटी, शिक्षक अभिभावक संघ अध्यक्ष रमित पुन, प्रधानाध्यापक कमलराज थापा, जनता आदि हरनेटी तुलसीपुर 3 दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ स्टील, अल्मुनियम, जिप्सन, डिजिटल इन्भर्टर, वेल्डिङ मेसिन, ग्रिन्डर मेसिन, ड्रिल मेसिन, कटअप मेसिनका साथै बिजुलीका सम्पूर्ण सामानहरू, मिक्सर मेसिन, पानी तान्ने मोटर, राइस कुकर, पंखा लगायत सम्पूर्ण मेसिनका सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। जय विश्वकर्मा ट्रेडर्स एन्ड मरमत सेन्टर, तुलसीपुर 5 पुलचोक बस पार्क दाङ, फलफूल टहराको ठिक अपोजिट साइड। प्रोप्राइटर इन्द्र बहादुर विक र मान बहादुर विक। मोबाइल नम्बर 98-095-97-052 र 98-1250-65-35।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी उपचार सेवा, 24 घण्टा औषधि सेवा, प्रयोगशाला सेवा, नेबुलाइजर सेवा, यस्तै छाला तथा यौन रोगको परामर्श तथा उपचार, हाड जोड्ने तथा नसा सम्बन्धी जल्ने पोल्ने बाथरोगको उपचार, पेट, छाती, मुटु, थाइराइड, सुगर, प्रेसर उपचार सेवा, स्त्री तथा महिला रोगको सफल उपचार, जीवनदान मेडिकल हल तुलसीपुर 6 घोराई रोड लक्ष्मी सनराइज बैंकको मुनि, प्रोप्राइटर भूपेन्द्र चन्द, देवराज चन्द, मोबाइल नम्बर 98-478-65-895।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी उपचार सेवा, 24 घण्टा औषधि सेवा, प्रयोगशाला ल्याब सेवा, नेबुलाइजर सेवा, साथै छाला तथा यौन रोगको परामर्श उपचार, परामर्श तथा उपचार, हाड जोड्ने तथा नसा सम्बन्धी जल्ने पोल्ने बाथरोग रोगको सफल उपचार, पेट सम्बन्धी पेट छाला छाती मुटु थाइराइड सुगर प्रेसर उपचार तथा महिला रोग को उपचार साथै रोयल क्याफे एन्ड फ्यामिली रेस्टुरेन्ट खाजा नास्ताको राम्रो सुविधा छ। जीवन प्रेमी फार्मेसी तुलसीपुर 5 हात्तीखौवा होन्डा सोरुम नजिकै तुलसीपुर दाङ। प्रोप्राइटर कमल चन्द पुष्पचन्द। मोबाइल नम्बर 9848658095।
0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रिन्सिपल विष्णु कमल न्यौपाने एवं जीवन ज्योति इंग्लिश बोर्डिङ स्कूल परिवार तुलसीपुर 8 दाङ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
3: अध्यक्ष तिलक बहादुर केसी प्रधानाध्यापक गणेश मान खड्का मावि बालापुर विद्यालय परिवार तुलसीपुर 2 दाङ
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
3: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै कोट प्यान्ट सर्ट र राष्ट्रिय पोसाक दौरा सुरुवाल सिलाई गरिन्छ साथै विद्यालय पोसाक सिलाउनेलाई 10% छुटको व्यवस्था रहेको छ न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप तुलसीपुर 5 ख लाइन दाङ प्रोप्राइटर सुरेश दर्नाल मोबाइल नम्बर 9848303235 र 9905929801 विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: हामी कहाँ अर्डर अनुसार झ्याल ढोका ढोकाको पल्ला झ्यालको फ्रेम चौकस हरेक डिजाइनका टेबल कुर्सी किचेन पलङ दराज सोफाहरू तयार गरिनुका साथै घरमै गएर डेकोरको काम पनि गरिन्छ न्यू पालपाली सागर फर्निचर उद्योग एन्ड रानी महल डेकोर तुलसीपुर छ घोराई रोड दाङ प्रोप्राइटर इन्द्र बहादुर सारू मोबाइल नम्बर 9847067170 र 9828775827 सेवा गर्ने मौका दिनुहोला
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: हामी कहाँ लाइट बोर्ड होर्डिङ बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट फोटो प्रिन्ट आईडी कार्ड ब्याज झण्डा मायाको सिनो बिल भरपाई प्रमाणपत्र विवाह कार्ड छाप खाता सहकारी खाता ब्याग प्रिन्ट टी सर्ट प्रिन्ट फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ न्यू प्रभा डिजिटल आर्ट तुलसीपुर पास कल्याण रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली मोबाइल नम्बर 9857725143 र 9864689
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा तामा काँसा लगायतका विभिन्न भाँडाहरू कृषिजन्य सामग्री इलेक्ट्रिक सामग्रीहरू जस्तै जग राइस कुकर केटली मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ न्यू सम्झना स्टोर तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम सुर्खेत रोड दाङ प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली मोबाइल नम्बर 9857725013 र 9849909058 सेवा गर्ने मौका दिनुहोला
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर तुलसीपुर 5 दाङ वीरेन्द्र चोकदेखि पश्चिम तर्फ सुर्खेत रोड। प्रोप्राइटर सुरेन्द्र नेपाली, भगवती नेपाली र धनबहादुर नेपाली। मोबाइल नम्बर 98295512।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, पक्री बाँस लगायत जातका बंगुरका पाठा फाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर 8 गहते खोला दाङ। प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 98231929980 र 97453964। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ साल सिसौ असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स पलङ, लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 घोराई रोड, हात्तीखवा ओह्रालो, दाङ। प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 98578-29030 र 98578-22755।
5: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष पोषण राज लामिछाने, परिवर्तन कृषि सहकारी संस्था तुलसीपुर 3 गोटी खोला दाङ।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ आधुनिक डिजाइनका ढोका, मोटो सिसा, डमी, ह्याङ्गर, किलाकाटी, कब्जा, प्लाई, रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर 6 घोराई रोड दाङ। प्रोप्राइटर रमेश पटेल। मोबाइल नम्बर 98478-30079। पटक पटक सेवा गर्ने मौका दिनुहोला।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, रंगरोगन, बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एन्ड सप्लायर, तुलसीपुर 9 फुलसोको जाङ, प्रोप्राइटर दयाराम पौडेल, फोन नम्बर 082-416-084, मोबाइल नम्बर 9858-23546 र 9849-059-31।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनसादी पसल, तुलसीपुर 5 बस पार्क, पिपल बोट उकालो नेर, प्रोप्राइटर मोहन करला, सम्पर्क नम्बर 082-521-996।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष राजेन्द्र कुमार पाण्डे, प्रिन्सिपल ठाकुर प्रसाद डाँगी एवं राप्ती बाल एकाडेमी परिवार, तुलसीपुर 6 डाङ।
8: रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष निर्मल डाँगी, प्रिन्सिपल हेमसागर सुवेदी, राप्ती विद्या मन्दिर परिवार, तुलसीपुर 6 दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाडी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाऊ, ट्राफिक नियमको पूर्ण पालना गरौं, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौं र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार, सल्यान रोड, तुलसीपुर 5 दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: राप्ती शान्ति उद्यान पार्क व्यवस्थापन समिति अध्यक्ष सुधीर केसी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तथा राप्ती शान्ति उद्यान पार्क, तुलसीपुर 7 गणेशपुर दाङ, सम्पर्क मोबाइल नम्बर 9846-50-337। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी, तुलसीपुर 5 दाङ, नामी नगर, राप्ती प्रादेशिक अस्पताल गेट अगाडि, प्रोप्राइटर रेग बहादुर डाँगी र जगदीश खड्का, मोबाइल नम्बर 9848750036 र 9848764790।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजाल खाद्य उद्योग परिवार तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर विमल रिजाल मोबाइल नम्बर 9858720136। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै अफिस कलेज तथा स्कूल युनिफर्महरू सुपथ मूल्यमा तयार गरिन्छ। रोयल केटीएम तुलसीपुर 5 हलाइन दाङ सम्पर्क मोबाइल नम्बर 9841667521।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: सम्पूर्ण किराना तथा विशाताको सामानहरूको थोक विक्रेता रुबी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दाङ प्रोप्राइटर रहमान।
8: वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष वर्षा घिमिरे प्रधानाध्यापक राजीव ओझा माध्यमिक विद्यालय कालाखोला तुलसीपुर 7
8: दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल वासुदेव रिजाल मेरीगोल्ड इङ्ग्लिस बोर्डिङ स्कूल परिवार तुलसीपुर 7 दाङ।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही स्वास्थ्य कर्मी चिकित्सक कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
6: हामी कहाँ विशेषज्ञ चिकित्सकद्वारा रक्तचाप मुटु सुगर छाला तथा यौन रोग हाड जोर्नी नसा पेट सम्बन्धी ग्यास्ट्रिक अल्सर रोगको उपचार परामर्श स्वदेशी तथा विदेशी औषधि सुपथ मूल्यमा पाइन्छ। मेडिको फार्मेसी सल्यान रोड राप्ती प्रादेशिक अस्पताल जाने बाटोमा दूरसंचार अगाडि। सम्पर्क नम्बर 9848765895। साथै मेडिकेयर फार्मेसी सुर्खेत रोड ट्याक्सी पार्क अमृत मम मासु मार्केट दोहोरी घरमा जाने बाटोमा रहेको छ। प्रोप्राइटर केशवराज आचार्य ऋषिकेश चन्द।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष टीकाराम खड्का, प्रमुख बसन्त आचार्य एवं तुलसीपुर मेट्रो कलेज परिवार तुलसीपुर बाह्र हरिपौरी दाङ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ शुद्ध पञ्च धातुका गहना, गोल्ड प्लेटेड गहना, ब्रासका गहनाहरू पाइन्छ। श्रृंगार सम्बन्धी सामानहरू तथा छाला हेरेर विशेष प्रकारको क्रिमहरू उपलब्ध छ। लेडिज सम्बन्धी सम्पूर्ण कपडाहरू उपलब्ध हुनुका साथै अनलाइन अर्डरमा विशेष छुटको समेत व्यवस्था गरिएको छ। यामके कलेक्सन, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर मन्जु खत्री, मोबाइल नम्बर 97 61 26 20 19 र 97 61 26 20 18। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ सिमेन्ट छड जस्ता पाता, पाइप बर्जर पेन्ट, धाराका टुटीहरू, सीपीभीसी, पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा पलम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
5: नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 अङ्गलाइन दाङ, साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-523-144, मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-439।
9: हामी कहाँ सिमेन्ट छड जस्ता पाता, पाइप बर्जर पेन्ट, धाराका टुटीहरू, सीपीभीसी, पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा पलम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ। नवनिर्माण हार्डवेयर एण्ड सप्लायर्स तुलसीपुर 5 अङ्गलाइन दाङ, फोन नम्बर 082-523-144, मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-439।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युट भएको यस नन्दन फिट प्रणालीमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्रणाली परिवार तुलसीपुर 9 दोखरे दाङ, फोन नम्बर 082-484-0002 र मोबाइल नम्बर 98-578-23-971। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टार को आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चोक देखि पूर्व तर्फ, प्रोप्राइटर सीपी शर्मा, मोबाइल नम्बर 98-449-84-441। सेवा गर्ने मौका दिनुहोला। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौं। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडिमे दाङ। फोन नम्बर 082-4111173 र मोबाइल नम्बर 98578-26386।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाड़ी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ अध्यक्ष दीपक कुमार बुढाथोकी सचिव प्रकाश भण्डारी सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं यातायात मजदूरहरू सचेत बनौ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। न्यू विजय सुनचाँदी पसल तुलसीपुर दान प्रोप्राइटर लोक बहादुर स्वर्णकार आशा देवी स्वर्णकार।
10: हामी कहाँ दक्ष कारीगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साटफेर पनि गरिन्छ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुखद मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू दिपेश स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सटेको भवनमा प्रोप्राइटर चेत बहादुर डाँगी। फोन नम्बर 082-5223-43 मोबाइल नम्बर 98578-23957 र 98479-81957।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ प्रोप्राइटर बलदेव रजौरे। मोबाइल नम्बर 98578-23980।
8: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष एमकान्त खरेल प्रिन्सिपल छवि कुमार ओली सगरमाथा बालबाटिका इंग्लिश बोर्डिङ स्कूल परिवार तुलसीपुर 9 बेलुआ दाङ।
3: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल कलेज बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू मरमत पनि गरिन्छ। सल्यानी छाला जुत्ता पसल तुलसीपुर पास गलाइन डाङ बीपी चौकदेखि थोरै तल। प्रोप्राइटर लुआम बहादुर नेपाली। मोबाइल नम्बर 9895972372।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। मधेस केन्द्रीय दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने, जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी, राजोपाले स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गर्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको।
0: सर्वोच्चमा सिफारिश चार न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने, 5 लाख मेट्रिक टन क्षमताको ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान, सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो,
2: आपसी विश्वास उत्तरदायित्व निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो।
0: नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएशन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़्यो। जलवायु असरका विषयमा विश्व समुदायको ध्यानकर्षण गराउन संसदीय समितिको आग्रह।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू धेरै खेर आयो।
0: र विश्व एसियन खेलकुदमा काश्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि, पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका सामानको बिक्री र कालो बजारी नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ। तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्। बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन, दोषीलाई कार्यवाही र उपभोक्तामा सचेतना आवश्यक रहेको छ। अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ। अब खबर सन्तोषी राहुलबाट।
5: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश 4 न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने भएको छ। असोज 26 गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 गतेबाट शुरू हुने गरी 10 दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो। 9 गतेबाट उजुरी दिन शुरू भएपछि 19 गतेसम्म दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नु। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
6: समृद्ध नेपाल सुखी नेपाली भनेका छौ, यो हाम्रो गन्तव्य अलिक पछाडि धकेलिएको छ, अझ पछाडि धकेलियो। गत वर्षको घटनाले अझ पछाडि धकेलियो, केही दशक पछाडि धकेलियो। यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेलियो। समृद्ध नेपाल सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै हो।
5: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा सहयोग पक्षी सड़क मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। रासोपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रासोपा प्रमुख सचेतक प्रकाशन परियारले सीआईएनलाई जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्यान्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्यान्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै

0: पार्टी तथा समूहमा पनि तयारी गरिरहेको बताएको छ। अग्रगामी मोर्चा मात्र होइन तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्चन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षण कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
1: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र ठुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
0: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
2: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
3: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेका छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौ कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटे कोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ।
4: संरक्षण त भयो, अब अहिले हामीले ठूलो कुरा भन्दा पनि त्यो ल्यान्ड स्लाइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो, त्यो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम फुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
0: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
5: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच हामीले भन्ने गर्छौँ जहिले पनि अलिकति रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था पनि अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विचार नीतिगतदेखि लिएर कार्यान्वयन तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी

0: लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकार प्रति गुनासो व्यक्त गर्नुभएको हो।
1: बाढ़ी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने।
2: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि, भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98-578-2038।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
8: प्याज सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
0: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
0: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
0: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: तपाई उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनु भयो होला। राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
2: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू, हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीड़ितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानौ यो बोगटी तारमा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
10: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सके वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ? सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
11: तपाईँहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाड़ी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्था बारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़कको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो, कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
10: ट्राफिक प्रहरीका इन्स्पेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्कनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि,
12: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
1: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
14: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
13: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोपराइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैं सेवा गर्ने मौका दिनुहोस्।
7: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
15: धन्यवाद।
1: चाडबाडको बेलामा कुराकानी गर्दैछौ, योजनाहरू कस्तो भइरहेका छन् त्यहाँबाट अगाडि बढौं।
15: कांग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि कांग्रेसलाई चाहिँ चाड नआए जस्तो तर पनि उभ्रिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछ।
1: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि त्यो शहरबाट गाउँ अथवा सिंहदरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि?
15: यस्तो हुन्छ, मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन। तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
1: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्नेछ गर्नुपर्नेछ भन्ने छ?
15: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदायबीचमा एक अर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यावहारिक रूपमा पनि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार राम्रो चिन्तन राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रभाव गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
1: काम गर्न थालेको त 6 महिना भयो होइन तपाईँले?
15: 6 महिना भयो।
1: 6 महिनामा कति पटक आउने जाने गर्नुभयो जिल्ला?
15: 3-4 पटक गए।
1: अहिले धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
15: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने संशोधन गर्ने निर्माण गर्ने यो ठिक्क अलिक व्यस्त समय पनि पार्लियामेन्टको, त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो, तर अहिले ठ्याक्कै अन्त्य छ, अहिले स्टप छ, त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ।
1: 6 महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो?
15: ठ्याक्कै गनेर त छैन, तर धेरै पटक राखिसके, शून्य समय भन्छ, विशेष समय राखेकै छु।
1: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा, कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी?
15: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए र पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु।
1: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट?
15: नागरिकबाट विभिन्न विषय विधा विधाका कुराहरूमा कोही व्यवसायिक हुनुहुन्छ, कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ त्यो उहाँहरूबाट कुरा आइराखेकै छ। कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ, त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु, महसुस गरेको छु।
1: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा,
15: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी संघ मातबाट आएका व्यवसायी साथीहरूको कुरा नागरिकका कुरा पनि छन्, त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरोकारमा रहेका किसान वर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो अब सड़कका कुराहरू पनि छन्, शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुरा बाँकी छ, अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन्, ती कुराहरू बाँकी नै छ उठाउन।
16: निर्वाचनको बेला पराजित गर्नुभयो, उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलबाट हुनुहुन्थ्यो होला, निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको, उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले?
15: मेरो सम्बन्ध एकदमै प्रगाढी छ, राम्रो,
16: अहिले पनि
15: अत्यन्तै राम्रो छ मेरो, त्यस्तो कुनै हुनै छैन।
16: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए?
15: मलाई त त्यहाँ मलाई लाग्छ अहिले तपाईँले भन्दै गर्दा सम्झे, राष्ट्रपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ, सुरेन्द्र कार्की, उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ
16: भर्खरै कि पहिले,
15: होइन यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा, त्यो बेलामा त्यही सम्झे पनि, त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ।
16: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्गल गर्दो रहेछ, किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ, तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो।
15: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौं, हाम्रा निजी त्यहाँ एजेण्डा केही पनि हुँदैनन्, सबै राज्यको र नागरिककै हुन्छ, त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ, बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो, त्यसैले गर्दाखेरि कहिले काहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला, हामीले गर्नुपर्छ होला, तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
17: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन्। जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ। राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ। सर्वोच्चमा सिफारिश 4 न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने भएको छ। 5,00,000 मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ।

0: तपाईहरुले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: राति 8 बजेको प्रकृति समय सन्देश, खाली ठाउँमा वृक्षारोपण गरौं।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: तुलसीपुर बेकरी एण्ड डेरी शप, तुलसीपुर 5 दाङ, दूरसंचार अगाडि, प्रोप्राइटर देवेन्द्र भण्डारी, मोबाइल नम्बर 97619 64 314।
4: वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेश कुमार रावत, प्रधानाध्यापक भागवत पौडेल, माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय परिवार, तुलसीपुर 6 दाङ।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: लुम्बिनी प्रदेशमै पहिलो पटक सुनको परीक्षण गरी नम्बर 1 सुनचाँदीका आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार तयार गरिन्छ। तुलसीपुर ज्वेलर्स प्राली, तुलसीपुर 5 अङ्गलाइन, दाङ। फोन नम्बर 082-5-7-62, मोबाइल नम्बर 98-5-78-21-179 र 98-4-78-62-002।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ दैनिक उपभोग्य खाद्यान्न जस्तै दाल, चामल, आटा, चिनी लगायत विभिन्न अर्गानिक सामानहरू, काठबाट बनेका हस्तकलाका सामानहरू पाउनुका साथै एउटै छाना मुनि सबै प्रकारका सेवाहरू उपलब्ध छन्। तुलसीपुर कोसेली घर, तुलसीपुर 5 बस पार्क, दाङ।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा सम्पूर्ण नगरवासी, आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष टीकाराम खटका, सदस्य सचिव सुभाष चन्द्र शिवाकोटी, कार्यालय प्रमुख झरेन्द्र खरेल, तुलसीपुर नगर विकास समिति, तुलसीपुर दान।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: पेट्रोलियम पदार्थमा शुद्धता हाम्रो प्रतिबद्धता, तुलसीपुर पेट्रोल पम्प, तुलसीपुर 5 बस पार्क, दाङ।
8: चली रारी रारी रारी रारी रारी रारी रारी।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ विभिन्न कम्पनीका नयाँ तथा पुराना स्कूटर र मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ। साथै दशैं तिहारको अवसरमा हरेक मोटरसाइकल र स्कूटर खरिदमा पाउनुहोस् 10,000 सम्मको छुट। तुलसीपुर रिकन्डिसन हाउस एण्ड वर्कसप, तुलसीपुर छ घुराई रोड डाङ, प्रोप्राइटर दीपक पाण्डे, मोबाइल नम्बर 9857171191 र 9861191191। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: युवा सल्यानी सु सेन्टर तुलसीपुर 5 पिपल बोट उकालो नेर हामी कहाँ विभिन्न डिजाइनका छालाका जुत्ता तथा सेन्डिलहरू तयार पार्नुका साथै होलसेल तथा फुटकरमा बिक्री गरिन्छ। नोट, छालाको जुत्तामा 6 महिनाको वारेन्टी समेत दिइएको छ। प्रोप्राइटर युवराज नेपाली, सम्पर्क मोबाइल नम्बर 9857713211। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: रूम, बार, पार्टी हल, कन्फरेन्स हल, पार्किङ र शुद्ध स्वादिष्ट भोजनका लागि सम्झनै पर्ने नाम युगम फूड एण्ड स्टेट, तुलसीपुर 5 सल्यान रोड दाङ, रेडियो प्रकृति अगाडि, प्रोप्राइटर अखिल क्षेत्रियल, मोबाइल नम्बर 9857727427, फोन नम्बर 0825212171।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रिन्सिपल केशवराज भट्टराई एवं युनाइटेड एकाडेमी परिवार तुलसीपुर छ दाङ।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कपडाको थोक तथा फुटकर विक्रेता भाग्यलक्ष्मी इन्टरप्राइजेस, तुलसीपुर 5 कलाइन दाङ, प्रोप्राइटर नरेश राज भण्डारी, मोबाइल नम्बर 9857720700।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ छड, सिमेन्ट, जस्ता पाता, पीवीसी, सीपीवीसी पाइप, रंग रोगन, पानी तान्ने मोटर, ड्रिल मेसिन, ग्राइन्डर मेसिन, कटर मेसिन, धाराका सेटहरू, झ्याल ढोकामा लगाउने जाली, किलाकाठी कब्जा लगायत घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। भण्डारी सप्लायर्स एण्ड हार्डवेयर, तुलसीपुर 9 बेलुवा दाङ, प्रोप्राइटर विनोद कुमार भण्डारी र किरण भण्डारी, मोबाइल नम्बर 9857723909 र 9834349918। एकपटक सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ शुद्ध पञ्च धातुका गहना गोल्ड प्लेटेड गहना ब्रासका गहनाहरू पाइन्छ। श्रृंगार सम्बन्धी सामानहरू तथा छाला हेरेर विशेष प्रकारको क्रिमहरू उपलब्ध छ। लेडिज सम्बन्धी सम्पूर्ण कपडाहरू उपलब्ध हुनुका साथै अनलाइन अर्डरमा विशेष छुटको समेत व्यवस्था गरिएको छ। यामके कलेक्सन तुलसीपुर 5 सलेन रोड डाङ प्रोप्राइटर मन्जु खत्री मोबाइल नम्बर 97 61 26 20 19 र 97 61 26 20 18। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ सिमेन्ट छड जस्ता पाता पाइप बर्जर पेन्ट धाराका टुटीहरू सीपीभीसी पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा प्लम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ।
10: नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 अङ्गलाइन दाङ साथै हाम्रो अर्को शाखा नवनिर्माण हार्डवेयर प्राली तुलसीपुर 5 बस पार्क पश्चिम रोड ट्याक्सी पार्कबाट सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। फोन नम्बर 082-521-144 मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-439।
9: हामी कहाँ सिमेन्ट छड जस्ता पाता पाइप बर्जर पेन्ट धाराका टुटीहरू सीपीभीसी पीपीआर फिटिङ एवं घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै दक्ष पेन्टर तथा प्लम्बरहरूबाट सेवा उपलब्ध गराइन्छ। नवनिर्माण हार्डवेयर एण्ड सप्लायर्स तुलसीपुर 5 अङ्गलाइन दाङ फोन नम्बर 082-521-144 मोबाइल नम्बर 98-478-24-520 र 98-098-81-439।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर्स भएको यस नन्दन फिट प्रालीमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट पाइनुका साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना सुपथ मूल्यमा उपलब्ध छ। नन्दन फिट प्राली परिवार तुलसीपुर 9 दोखरे दाङ फोन नम्बर 082-484-0002 र मोबाइल नम्बर 98-578-23-971। सेवा गर्ने मौका दिनुहोला।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ गोल्ड स्टार कम्पनीका लेडिज जेन्ट्स तथा बच्चाहरूका लागि आवश्यक सम्पूर्ण जुत्ता चप्पलहरू दशैं तिहारको अवसरमा विशेष छुटका साथ बिक्री वितरण भइरहेको छ। गोल्ड स्टारको आधिकारिक शोरूम नेशनल फुटवेयर तुलसीपुर 5 दाङ बीपी चोकदेखि पूर्वतर्फ प्रोप्राइटर सीपी शर्मा मोबाइल नम्बर 98-449-84-441। सेवा गर्ने मौका दिनुहोला।
2: विज
12: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही कर्मचारी संघ संस्था बुद्धिजीवी समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सबैले हातेमालो गरौ। लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्र राप्ती अञ्चलकै पहिलो सुधार गृह नयाँ पाइला पुनर्स्थापना केन्द्र तुलसीपुर 19 बिजौरी हाडिमे दाङ। फोन नम्बर 082-4111173 र मोबाइल नम्बर 98578-26386।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग गाड़ी धनी चालक मजदूर कर्मचारी शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दाङ जिल्ला कमिटी परिवार तुलसीपुर दाङ अध्यक्ष दीपक कुमार बुढाथोकी सचिव प्रकाश भण्डारी सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ यातायात मजदूरहरू सचेत बनौ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। न्यू विजय सुनचाँदी पसल तुलसीपुर दान प्रोप्राइटर लोक बहादुर स्वर्णकार आशा देवी स्वर्णकार।
15: हामी कहाँ दक्ष कारीगरद्वारा पुरानो तथा आधुनिक डिजाइनका गर गहनाहरू तयार गरिनुका साथै रेडीमेड गहना पनि उपलब्ध छ र पुरानो गहनासँग नयाँ गहना साटफेर पनि गरिन्छ।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: हामी कहाँ घर वायरिङ तथा खानेपानी योजनाका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै दुई दशक भन्दा बढी समय खानेपानी संस्थाको अनुभव प्राप्त गर्नुभएका दक्ष प्लम्बरहरूद्वारा सेवा प्रदान गरिन्छ। न्यू जीपीएस स्टोर तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी भवन सँगै सचेको भवनमा प्रोप्राइटर सेत बहादुर डाँगी। फोन नम्बर 082-5223343 मोबाइल नम्बर 98578-23957 र 98479-81957।
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: हामी कहाँ विभिन्न स्कूलका टाई बेल्टहरू पाइनुका साथै स्टेशनरी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू फुलबारी सप्लायर्स तुलसीपुर 6 गुमरा चोकदेखि थोरै माथि पूर्वतर्फ दाङ प्रोप्राइटर बलदेव रजौरे। मोबाइल नम्बर 98578-23980।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: हामी कहाँ विभिन्न ब्रान्डका कपडाहरू पाउनुका साथै कोट प्यान्ट शर्ट र राष्ट्रिय पोसाक
17: पोशाक दौरा सुरुवाल सिलाई गरिन्छ। साथै विद्यालय पोशाक सिलाउनेलाई 10% छुटको व्यवस्था रहेको छ। न्यू काठमाडौँ सटिङ सुटिङ एन्ड टेलरिङ सप, तुलसीपुर 5 ख लाइन दाङ, प्रोप्राइटर सुरेश दर्नाल, मोबाइल नम्बर 9848303235 र 9805929981।
14: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
18: हामी कहाँ अर्डर अनुसार झ्याल, ढोका, ढोकाको पल्ला, झ्यालको फ्रेम, चौकस, हरेक डिजाइनका टेबल, कुर्सी, किचन, पलङ, दराज, सोफाहरू तयार गरिनुका साथै घरमै गएर डेकोरको काम पनि गरिन्छ। न्यू पालपाली सागर फर्निचर उद्योग एन रानी महल डेकोर, तुलसीपुर छ, घुराई रोड दान, प्रोप्राइटर इन्द्र बहादुर सारू, मोबाइल नम्बर 9847067170 र 9828875827। सेवा गर्ने मौका दिनुहोला।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: हामी कहाँ लाइट बोर्ड, होर्डिङ बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, फोटो प्रिन्ट, आईडी कार्ड, ब्याज झण्डा, मायाको सिनो, बिल भरपाई, प्रमाणपत्र, विवाह कार्ड, छाप खाता, सहकारी खाता, ड्याक प्रिन्ट, टी शर्ट प्रिन्ट, फोटो प्रिन्ट लगायत ब्यानर छपाई तथा छापाखाना सम्बन्धी सम्पूर्ण काम गरिन्छ। न्यू प्रभा डिजिटल आर्ट, तुलसीपुर 5 कल्याण रोड दाङ, खानेपानी भवन सँगै सटेको भवनमा, प्रोप्राइटर भद्र बहादुर ओली र दुर्गा शर्मा ओली, मोबाइल नम्बर 9855125143 र 9464618679।
19: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
14: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: हामी कहाँ घरायसी प्रयोजनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, तामा, काँसा लगायतका विभिन्न भाँडाहरू, कृषिजन्य सामग्री, इलेक्ट्रिक सामग्रीहरू जस्तै जग, राइस कुकर, केटली, मिक्सर साथै ग्यास चुल्हाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। न्यू सम्झना स्टोर, तुलसीपुर 5 वीरेन्द्र चौकदेखि पश्चिम, सुर्खेत रोड दाङ, प्रोप्राइटर वीर बहादुर ओली र विमला ओली, मोबाइल नम्बर 9585720613 र 9849909058। सेवा गर्ने मौका दिनुहोला।
14: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ स्वदेशी तथा विदेशी आइटमका लेडिज, जेन्ट्स तथा बच्चाका जुत्ता चप्पल पाइनुका साथै स्कूल कलेजका जुत्ताहरू अर्डर अनुसार तयार गरिन्छ र रेडीमेड जुत्ता पनि उपलब्ध छ। न्यू युनिक सु सेन्टर, तुलसीपुर 5 दाङ, वीरेन्द्र चौकदेखि पश्चिम तर्फ, सुर्खेत रोड, प्रोप्राइटर सुरेन्द्र नेपाली, भगवती नेपाली र धनबहादुर नेपाली, मोबाइल नम्बर 9895031512।
14: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं
20: उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
21: हामी कहाँ लेन्डरेस, ड्युरोक, हेम्पसायर, बकरीबास लगायत जातका बंगुरका पाठा फाटीहरू तथा मासुका लागि बंगुरहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। साथै हाम्रो सेवा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखराबाट पनि उपलब्ध रहेको छ। ओके बहुद्देश्य कृषि पशुपन्छी तथा बंगुर पालन फर्म तुलसीपुर 8 गहते खोला दाङ, प्रोप्राइटर ओम कुमारी पुन र मार्केटिङ म्यानेजर कमल राज पुन। मोबाइल नम्बर 9821329980 र 9745394062। सेवा गर्ने मौका दिनुहोला।
22: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
23: हामी कहाँ साल, सिसौं, असनाबाट निर्माण गरिएका झ्याल, ढोका, चौकस, पल्ला, बक्स पलङ, लोबेट लगायत सम्पूर्ण फर्निचरका सामग्रीहरू अर्डर अनुसार तयार गरिनुका साथै सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। ओली समिल तथा फर्निचर उद्योग तुलसीपुर 6 घोराई रोड, हात्तीखवा ओह्रालो, दाङ। प्रोप्राइटर दलबहादुर ओली र खगेन्द्र ओली। मोबाइल नम्बर 9857829030 र 9857227755।
21: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, कर्मचारी, संघ संस्था, बुद्धिजीवी, समाजसेवी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
24: अध्यक्ष पोषण राज लामिछाने, परिवर्तन कृषि सहकारी संस्था तुलसीपुर 3 गोटी खोला दाङ।
20: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
21: हामी कहाँ आधुनिक डिजाइनका ढोका, मोटो सिसा, डमी, ह्याङ्गर, चिलाकाटी, कब्जा, प्लाई, रंगरोगन पाइनुका साथै काठ मिस्त्री पनि उपलब्ध छ। पटेल ग्लास हाउस तथा पटेल डमी हाउस तुलसीपुर 6 घोराई रोड दाङ। प्रोप्राइटर रमेश पटेल। मोबाइल नम्बर 9848730079। पटक पटक सेवा गर्ने मौका दिनुहोला।
20: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
25: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, रंगरोगन, बाथरूम फिटिङका साथै घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू थोक एवं फुटकर सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट, सामान ढुवानी गर्नका लागि गाडीको व्यवस्था छ। पौडेल हार्डवेयर एन्ड सप्लायर्स तुलसीपुर 9 फुलसोको दाङ। प्रोप्राइटर दयाराम पौडेल। फोन नम्बर 0824160084। मोबाइल नम्बर 9857823546 र 9849509631।
22: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
20: हजुर, हामी कहाँ ग्राहकको अर्डर अनुसार गरगहनाहरू तयार गरिनुका साथै तयारी रेडीमेड गहनाहरू विशेष छुटका साथ बिक्री वितरण गरिन्छ। राहुल सुनचाँदी पसल, तुलसीपुर 5 बस पार्क, पिपल बोट उकालो नेर। प्रोप्राइटर मोहन करला। सम्पर्क नम्बर 0825219096।
22: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष राजेन्द्र कुमार पाण्डे, प्रिन्सिपल ठाकुर प्रसाद डाँगी एवं राप्ती बाल एकाडेमी परिवार तुलसीपुर छ डाङ।
1: दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
22: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष निर्मल डाँगी, प्रिन्सिपल हेमसागर सुवेदी, राप्ती विद्या मन्दिर परिवार तुलसीपुर छ डाङ।
22: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा यात्रुवर्ग, गाड़ी धनी, चालक, मजदूर, कर्मचारी, शेयर सदस्य लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
25: आफ्ना सवारी साधनहरू सचेतनापूर्वक चलाऊ, ट्राफिक नियमको पूर्ण पालना गरौ, लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनाबाट बचौ र बचाऊ। दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, अध्यक्ष भुवन भूषाल एवं राप्ती मालवाहक यातायात सेवा प्रणाली परिवार सल्यान रोड तुलसीपुर 5 दाङ।
22: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता, कर्मचारी, वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: राप्ती शान्ति उद्यान पार्क व्यवस्थापन समिति अध्यक्ष सुधीर केसी, श्री गणेश सामुदायिक वन उपभोक्ता समिति तथा राप्ती शान्ति उद्यान पार्क तुलसीपुर 7 गणेशपुर डाङ। सम्पर्क मोबाइल नम्बर 98476503337।
24: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा सेवाग्राही, स्वास्थ्य कर्मी, चिकित्सक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
25: हामी कहाँ स्वदेशी तथा विदेशी सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा उपलब्ध छ। रेग्मी फार्मेसी तुलसीपुर 5 दाङ, नामी नगर, राप्ती प्रादेशिक अस्पताल गेट अगाडि, प्रोपराइटर रेग बहादुर डाँगी र जगदीश खड्गा, मोबाइल नम्बर 98478050036 र 98478064790।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
22: रिजाल खाद्य उद्योग परिवार तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर विमल रिजाल, मोबाइल नम्बर 98578020136। विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
20: हामी कहाँ विभिन्न ब्रान्ड का कपड़ा पाउन का साथ ही अफिस कलेज तथा स्कूल यूनिफॉर्म सुपथ मूल्य में तैयार करोयल केटीएम तुलसीपुर 5 हलाइन दांग संपर्क मोबाइल नंबर 98 41 67 52 21।
22: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 साल को पावन अवसर में हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेश में रहनु भएका समस्त नेपाली जनहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
23: सम्पूर्ण किराना तथा विशाताको सामानहरूको थोक विक्रेता रूबी स्टोर तुलसीपुर 5 वीरेन्द्र चोक दाङ प्रोप्राइटर रहमान।
1: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
22: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ सरकारी तथा बोर्डिङ स्कूलका रेडीमेड ड्रेसहरू सर्ट प्यान्ट मेड्डी ट्र्याक सुट स्वेटर टाई बेल्ट जुत्ता मोजा टाई बेल्ट जुत्ता मोजा ब्याग पाइनुका साथै स्टेशनरी र खेलकुदका सामानहरू सुपथ मूल्यमा उपलब्ध छ।
3: युएसडी स्कूल युनिफर्म सप्लायर्स तुलसीपुर 19 बिजौरी दाङ मानपुर जाने बाटोको ठिक उत्तरतर्फ। प्रोप्राइटर टेक जीएम मोबाइल नम्बर 98 41 41 28 02। एकपटक सेवा गर्ने मौका दिनुहोला।
1: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
22: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष एमकान्त खरेल प्रिन्सिपल छवि कुमार ओली सगरमाथा बालबाटिका इंग्लिश बोर्डिङ स्कूल परिवार तुलसीपुर 9 बेलुआ दाङ।
20: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
25: हामी कहाँ खुकुरी खुडा कटार चुलेसी माछा डाफे हात्ती गरासी आसी खुर्पा पाइनुका साथै पुराना सम्पूर्ण औजारहरू मरमत गरिन्छ र कैचीमा धार पनि लगाइन्छ। नोट दशैं तिहारको उपलक्ष्यमा खुडा र खुकुरी खरिदमा 10% छुटको व्यवस्था रहेको छ भने बत्ती नभएको बेला जेनेरेटरबाट पनि काम गरिन्छ। सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय विश्वकर्मा र भक्त बहादुर विश्वकर्मा मोबाइल नम्बर 98 4 76 55 452।
20: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ आफ्नै उद्योगबाट उत्पादित स्कूल कलेज बिहे पार्टीका लागि आवश्यक जुत्ताहरू उपलब्ध छन् र स्वदेशी तथा विदेशी जुत्ता चप्पलहरू सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथै पुराना जुत्ता चप्पलहरू

0: सुनाई लगायत वाद्यवादनका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। अस्मिता मादल उद्योग तुलसीपुर छ हात्तीखुवा दाङ सुलभ सुटे स्क्यान सेन्टरको ठिक अगाडि। प्रोप्राइटर खेलराज नेपाली। मोबाइल नम्बर 9762105992 र 9706464333।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ सम्पूर्ण मोटरसाइकल मर्मत गरिनुका साथै धुलाई समेत गरिन्छ, साथै निर्माण सम्बन्धी मेसिनरी गाड़ी आवश्यक परेमा हामीलाई सेवा गर्ने मौका दिनुहोस्। शंकर मोटरसाइकल वर्कशप एन्ड शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रणाली तुलसीपुर 7 पर्सिनी दाङ। प्रोप्राइटर शंकर चौधरी अगने।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हामी कहाँ खाजा, खाना तथा लजको समेत सुविधा रहेको छ र तपाईँ घरमा बसी बसी पनि खाजा अर्डर गर्न सक्नुहुन्छ।
0: संकेत रोयल क्याफे एन्ड लज, तुलसीपुर 5 गर्लाइन दाङ। प्रोप्राइटर संगीत बस्याल। सम्पर्क नम्बर 9558780280 र 9558825।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष शरद कुमार शर्मा, संचालक अध्यक्ष गुनाकर ढकाल एवं संस्कार पाठशाला परिवार तुलसीपुर दाङ, संस्कार सहितको शिक्षा आजको आवश्यकता।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हामी कहाँ गुणस्तरीय बिउ बिजन, रोगनाशक, भूसीनाशक, कीटनाशक, कृषि औजारका साथै गाई वस्तुका विभिन्न औषधि पाइनुका साथै कृषि प्राविधिकद्वारा कृषि प्राविधिक परामर्श पनि उपलब्ध छ। श्री स्वर्गद्वारी एग्री नेपाल प्राली, तुलसीपुर 5 बीपी चौक दाङ। प्रबन्धक कृषि प्राविधिक माधव केसी र भानु कुमारी गागे। मोबाइल नम्बर 9558822568 र 9548822568। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष शंकर कुमार खड्का, प्रधानाध्यापक हिमाल कडेल, श्री बाल मितेरी मावी भोजपुर, तुलसीपुर 14 भोजपुर दाङ।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ मोटरसाइकल तथा स्कूटरका सम्पूर्ण पार्ट पुर्जा पाउनुका साथै दक्ष मिस्त्रीद्वारा मर्मत तथा स्तरीय धुलाईको समेत व्यवस्था रहेको छ। सिद्ध बाबा अटो पार्ट, तुलसीपुर 5 सल्यान रोड दाङ। प्रोप्राइटर टोप बहादुर गर्ती। मोबाइल नम्बर 9849400775 र 9818873389। सेवा गर्ने मौका दिनुहोला।

0: शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हामी कहाँ दाल, चामल, तेल, आटा, मैदा, चिनी लगायत घरायसी खाद्यान्नका सामानहरू होलसेल तथा फुटकर सुपथ मूल्यमा उपलब्ध छ। स्टार ट्रेडर्स, नमस्ते मिनी मार्केट भित्र, प्रोप्राइटर राजन भण्डारी, मोबाइल नम्बर 98490054।
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ ट्रस्ट निर्माण, च्यानल, फेन्सी गेट, रेलिङ, सटर, गोल भर्याङ लगायत ग्रिल सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै जाली सम्बन्धी काम पनि गरिन्छ र खाना पकाउने ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप, लाइटर तथा चुलो सम्बन्धी सम्पूर्ण पार्ट्सहरू पाइनेका साथै चुलो मरमत पनि गरिन्छ। शुभम इन्जिनियरिङ वर्कसप तथा रात्रि ग्यासको आधिकारिक विक्रेता सगरमाथा ग्यास सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, प्रोप्राइटर जग बहादुर ओली, फोन नम्बर 082-521-876 र मोबाइल नम्बर 98-578-21-876।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
2: पदौको विनाशकारी बाढीमा कयौं सम्पर्क विहीन बनेका जुम्लाको एउटा गाउँको पीड़ा
3: अझै पनि कहिले फोन गर्दा कि कहिले आउँछन् कि नासै त हुन्छ त नदेखेको कुरो सबैको भएर पीडित हुन्।
2: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रूसको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार
4: फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 अवकाश प्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्ट हुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन् यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाड़ोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सील्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली दुई रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमन स्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियाद स्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्ता कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पिसावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाण्डुबाट मात्रै करिब 3 जना बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने
5: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
2: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटललाई?
5: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 अङ्क हुन्छ, 90 भन्दा बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रीन स्टिकर विथ 3 स्टार दिने गर्छौँ हामी। 80 देखि 90 सम्म अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रीन स्टिकर विथ 2 स्टार भन्छौँ, त्यो भनेको उत्तम स्तरको भयो। 65 देखि 80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौ, त्यो भनेको ग्रीन स्टिकर विथ 1 स्टार भन्छौ, सन्तोषजनक स्तर भन्छौ। र अर्को डी ग्रेड भन्छौ, त्यो भनेको सामान्य स्तर, जन्मा 50 देखि 65 सम्म अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ, त्यो पहिलो स्टिकर दिन्छौ। 50 भन्दा कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ, उनीहरूलाई हामी सुझाव दिन्छौ तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ। अहिले राजमार्गका मुख्य मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
6: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही खातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुईटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
5: 50 नम्बरसम्मलाई फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ, त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 अङ्क ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ।
6: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटेलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
5: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो 4 वटा स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको छ।
6: जस्तो राजमार्ग छेउका छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाईको कमी, बासी खाना, झिँगा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
5: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
6: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
5: अहिले अलिकति भीड़ बढी हुने र ठगिहालौ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ। र यो निरन्तर हुन्छ, यो कहीँ फट्याई गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ। मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 सम्म जरिवाना गर्ने व्यवस्था छ भने, खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने, त्यही दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5 लाख जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
6: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सिद्धेश्वरी नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँ भन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन्
2: त्यहाँ सुकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
7: पात्रराष्ट्रिय गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लाम्रे गाउँका मात्रै 15 जना युवा बाढ़ीमा बेपत्ता भएको आफ्ना 2 जना छोरा बाढ़ीमा गुमाएकी लाम्री गाउँकी चन्द्र रूपा बुढा
3: छोरा हो जलजली आउने भए छल भा खाना खुवाएको पिएको आफूले अझ पनि कहिले फोन गर्दा कि फोन गर्दा कि कहिले आउँछन् कि नासै त हुन्छ त नदेखे कुरो सोधेको भएर पिरी त हुने अब नारी खाने टोके छोरो भए बच्चा चोरी पढाउने कोही अकचा छन्।
7: रसुवामा कामको सिलसिलामा गएका लाम्री गाउँकै डम्मर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढ़ीमा बेपत्ता भए। डम्मर भण्डारी कि छोरी रिता भण्डारी
8: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोल्यो भन्ने आस थियो अब त के अब त गरे पनि नगरे केही आशै छैन अब कहिले कहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
7: छोरा बाढ़ीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दल बहादुर बुढा।
9: एउटा छोरो त्यो पनि घुम्यो जिउँदैछ नि मेरो आस त छ आँखा नदिनसम्म त आशै छ देखेन जिउँदैन सोच दिएर भर्खरै ल्याएछ अहिले 2 महिना भयो ल्याएर बढी ल्याएर अब हुँदो
7: धन कमाउनुको लागि गएको छोरा बाढ़ीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लाम्री गाउँकी 70 वर्षीय लाउरी बुढा।
3: बाबा त्यही पैसा लागि भयो अखलो जिन गोना बाटो हेर्नु लाग्दो छोरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
7: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई
10: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
7: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49 गुठीचोर गाउँपालिकाका 9 चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 जना गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढ़ीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय बीबीसी पातरासी 4 लाम्री जुम्ला।
2: अब एउटा अन्तर्राष्ट्रिय विषय रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्ध विराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
11: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमला बारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आग लागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छनृ।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश। एक व्यक्ति एक बिरुवा लगाऊ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दान। प्रोप्राइटर हरिविक। सम्पर्क मोबाइल 98578720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
8: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
7: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
8: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
9: खाउन पिउन नयाँ लगाई हामी पिङ खेलाउन।
1: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
10: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
1: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग, दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्राची, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
10: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दान, एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय दिक। मोबाइल नम्बर 98476555452।
11: खुसीको खबर।
12: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच

0: गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ, उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
2: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
0: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
0: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
0: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
2: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
0: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9088864071।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
5: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हामी कहाँ दक्ष अनुभवी मिस्त्रीबाट कम्पाउण्ड गेट, फेन्स गेट, ग्रिल, सटर, गोल भर्याङ, रेलिङ, डेस्क बेन्च, चुल्हो र हलोका साथै फलाम तथा स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ। श्री बाल इन्जिनियरिङ वर्कसप, तुलसीपुर 7 शिवनगर, डाँडापाटु, कल्याण रोड, दान। प्रोप्राइटर लल्लु बाबु। फोन नम्बर 0825322769, मोबाइल नम्बर 9869716000 र 9810884040। एकपटक सेवा गर्ने मौका दिनुहोला।
5: दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हामी कहाँ सटिङ सुटिङका कपड़ाहरू पाइनुका साथै कोट प्यान्ट, दौरा सुरुवाल र विभिन्न स्कूल कलेजका कपड़ाहरू बिक्री एवं सिलाई गरिन्छ। नोट, विद्यार्थीलाई 10% छुटको व्यवस्था समेत रहेको छ। बम्बई टेलरिङ सेन्टर एण्ड प्रोसेस कपड़ा पसल, तुलसीपुर 5 कलाइन जेसित चोक, कर्णाली बैंकको तल्लो तला। प्रोप्राइटर फरेन्द्र वर्मा, मोबाइल नम्बर 98479546। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हामी कहाँ स्वदेशी तथा विदेशी रेडीमेड फेन्सी आइटमका लेडिज जेन्ट्स कपडा, बच्चाका कपडाहरू, रेडीमेड टप सुटहरू, स्पेशल ब्यागहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। विमला फेन्सी स्टोर, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ। प्रोप्राइटर विमला नेउपाने र शिव केसी। मोबाइल नम्बर 98478-14-0-89। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामीका विभिन्न डिजाइनको झ्याल ढोका लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू अर्डर अनुसार बनाइन्छ। सेवा गर्ने मौका दिनुहोस्। विष्णु सौमिल, तुलसीपुर 6 गुल्मचो। प्रोप्राइटर भरत चौधरी। मोबाइल नम्बर 98578-20-895।
6: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हामी कहाँ स्वदेशी तथा विदेशी ब्रान्डका लेडिज र जीन्स कपडा पाउनुका साथै स्कूल, कलेज, अफिस का यूनिफॉर्म सुपथ मूल्य में सिलाई गरिन्छ। विश्वास सटिंग सुटिंग एंड टेलरिंग सेंटर, गोलाइन तुलसीपुर दांग, ज्योति विकास बैंक भएको घर। प्रोप्राइटर पोषण रणपाल, लक्ष्मी रणपाल। मोबाइल नंबर 98686-25584 र 98480-59219।
6: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हामी कहाँ विद्यालय तथा कलेजका सम्पूर्ण पाठ्य पुस्तकहरू, स्टेशनरी सामान र खेलकुद सामग्रीहरू सुपथ मूल्यमा थोक तथा फुटकरमा पाइन्छ। दाङ भ्याली बुक्स एण्ड स्टेशनरी, घुराई रोड ज्ञान ज्योति जाने बाटोदेखि पश्चिम तर्फ, तुलसीपुर दाङ। प्रोप्राइटर ढुण्डी राज ओली। मोबाइल नम्बर 98578-23-520।
6: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ अफिसियल तथा सम्पूर्ण स्टेशनरी र खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। डाङ्गी स्टेशनरी, तुलसीपुर 5 खलायन दाङ प्रोप्राइटर तीर्थ बहादुर डाङ्गी मोबाइल नम्बर 98578 23872। विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अध्यक्ष चिन्तामणि पुन, प्रधानाध्यापक मानबहादुर ओली, दीप ज्योति आधारभूत विद्यालय घोरनेटी तुलसीपुर 4 दाङ।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: एउटै छाना मुनि सम्पूर्ण घरायसी सामानहरू, कस्मेटिक, खेलौना, फास्टफूड तथा क्याफे सेवा, डिलाइट ग्रुपद्वारा सञ्चालित डिलाइट सपिङ मार्ट, तुलसीपुर छ बाहिनी चोक दाङ, फोन नम्बर 0825232002। साथै हाम्रो अर्को सेवा खुराई 15 भिङरेली चोक दाङ, फोन नम्बर 0825638923। सेवा गर्ने मौका दिनुहोला।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कूटर खरिद बिक्री गरिनुका साथै मरमत गरिन्छ र मोटरसाइकलका पार्ट पूर्जाहरू पनि उपलब्ध छ। दिलीप रिकन्डिसन हाउस ओर्को सप, तुलसीपुर छ हात्ती खोवादाङ, प्रोप्राइटर दिलीप केसी, फोन नम्बर 0825201042 र मोबाइल नम्बर 98578203006।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ चाट, पानीपुरी, चटपटा, आइसक्रिम, चिसो जुस लगायत अर्डर अनुसार स्वादिष्ट नास्ताका परिकारहरू उपलब्ध छ। साथै अर्डर अनुसार विवाह पार्टीमा बुकिङ सेवा पनि दिइन्छ। दिनेश चाट भण्डार, तुलसीपुर 5 कल्याण रोड, दूरसञ्चार कार्यालय अगाडि र अर्को शाखा सल्यान रोड बन्जारे आँखा उपचार क्लिनिकदेखि थोरै तल। प्रोप्राइटर दिनेश कुमार गुप्ता, मोबाइल नम्बर 9928913045।
12: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
9: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: प्रिन्सिपल भोजराज न्युपाने एवं डिभाइन टेम्पल एकेडेमी परिवार, तुलसीपुर 6 गोलौरा दाङ।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा श्रद्धेय अभिभावक, शिक्षक, कर्मचारी, शुभचिन्तक, विद्यार्थीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नवदुर्गा भवानीको कृपाले सबैको जीवनमा नयाँ उमङ्ग, ऊर्जा र सफलता मिलोस्। दिव्य कुञ्ज एकेडेमी परिवार, तुलसीपुर 7 दाङ।
6: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: प्रिन्सिपल बसन्त टण्डन एवं आदर्श इंग्लिश मीडियम स्कूल परिवार तुलसीपुर दान।
6: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: हामी कहाँ एलईडी बल्ब डोम लाइट तार सर्भिस तार सोलर तथा इलेक्ट्रिकल सामान पाइनुका साथै सिंगल फेज र थ्री फेज वायरिंग प्लम्बरको काम गरिनुका साथै पेन्टिङका लागि पेन्टरहरूको समेत व्यवस्था रहेको छ। एबीसी इलेक्ट्रिक सप एन्ड सप्लाइज तुलसीपुर 5 सल्यान रोड नमस्ते मिनी मार्केट भित्र। प्रोप्राइटर गिरिराज पाण्डे। मोबाइल नम्बर 9808 45 476 र 9867 99 421।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हाम्रा सेवाहरू शान्त मनोरम वातावरणमा स्वादिष्ट खाजा तथा खाना सहितको बास तथा लजको सुविधा रहेको छ। एकान्त होटल एन्ड रेस्टुरेन्ट सम्पर्क नम्बर 9858720492 र 0825210171 एवं समस्त एकान्त होटल परिवार तुलसीपुर 5 दाङ सेवा गर्ने मौका दिनुहोला।
12: वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
6: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: अध्यक्ष होताराम बस्नेत, शिक्षक अभिभावक संघ अध्यक्ष सोम बहादुर कुसारी, प्रधानाध्यापक पदम बहादुर ओली। सम्पर्क नम्बर 0824220116। अमर माध्यमिक विद्यालय तुलसीपुर 11 उरहरी दान।
12: वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
6: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक विद्यार्थी कर्मचारी शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष दशरथ ओली, सचिव मुक्ति प्रसाद भट्टराई, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर दाङ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ स्कूल कलेजका सम्पूर्ण ड्रेस कोट प्यान्ट दौरा सुरुवाल जोहारी कोट कुर्ता सुरुवाल लगायत लेडिज तथा जेन्ट्सका सबै कपडाहरू दक्ष कालीगरद्वारा तयार गरिनुका साथै सबै प्रकारका काँचो तथा रेडीमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको अर्जुन कपडा पसल एन्ड टेलरिङ सप तुलसीपुर 11 उरहरी चोक अमेलिया रोड दाङ। नोट, नयाँ व्यवस्थापनका साथ पुरानो स्थानबाट सरेर आफ्नै निवासमा सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर अर्जुन परियार। मोबाइल नम्बर 9849852315 र 9895919100. सेवा गर्ने मौका दिनुहोला।
16: झुल्यो
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: हामी कहाँ खमारीका मादल बाँसुरी खैचडी नौमतीका बाजा सारङ्गी झ्याली लगायत वाद्यवादनका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। अस्मिता मादल उद्योग तुलसीपुर छ हात्तीखवा दाङ सुलभ सुटे स्क्यान सेन्टरको ठिक अगाडि। प्रोप्राइटर खेलराज नेपाली। मोबाइल नम्बर 9762501592 र 9704664300।
6: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी राजनीतिक दल संघ संस्था लगायत समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ अध्यक्ष शिवहरि भण्डारी सचिव द्रोण आचार्य कोषाध्यक्ष होम बहादुर डाँगी कार्यालय सचिव गंगाराम बस्नेत अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिवार तुलसीपुर 8 अस्वारा दाङ खानेपानीको मुहान ओरपर सफा राखौ स्वच्छ पिउने पानी हाम्रो जिन्दगानी।
6: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा उपभोक्ता कर्मचारी वन वातावरण प्रेमी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष ठाकुर प्रसाद बन्जारी सचिव कल्पना ओली रेग्मी कोषाध्यक्ष मेनका पार्थे गादी ब्राह सामुदायिक वन उपभोक्ता समूह परिवार तुलसीपुर 4 रक्षा चौर दाङ नोट वन विज्ञान पार्क हेर्न जाउ आन्तरिक पर्यटन र प्रबन्धनमा टेवा पुर्याउ। विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: हामी कहाँ दुर्गा ब्रान्डका तोरीको तेल पाउच बोतल र जारमा उपलब्ध छ। साथै अत्याधुनिक प्रविधिबाट उत्पादित अजम्बरी भोग आटा मैदा सुजी र चोकर पनि उपलब्ध छ। सेवा गर्ने मौका दिनुहोस्। गणपति आयल एन्ड जनरल मिल्स प्राली र राप्ती फ्लोर मिल्स प्राली तुलसीपुर 6 दाङ। फोन नम्बर 082528119 र 582821।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: गणेश डेरी उद्योग परिवार तुलसीपुर 5 अङ्गलाइन दाङ।
5: विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक वर्ग उद्योगी व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: विवाह पार्टी व्रतबन्ध पूजा सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ। श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 समस्यालय भवन राप्ती प्रादेशिक अस्पताल अगाडि। प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848764770।
12: वर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो।
6: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हामी हाम्रा अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षा प्रेमी लगायत समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य